0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यसुले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।

0: जयमसी तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आस्थाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: के, कसको, किन, कहिले? जयमसी आज शनिबार अगस्त 1 तारिक साउन 16 गते। आजको बाइबल खण्ड याकुबको पुस्तक 5 अध्यायको 7 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, भाइ हो, प्रभुको आगमन नहुन्जेल धैर्य धारण गर। ख्रिस्टको आगमनको सन्दर्भमा 5 प्रश्न उठ्छन्। पहिलो, प्रभुको आगमन के हो? यो भनेको उहाँको प्रतिज्ञा पूरा हुनु हो। मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्, तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेको छु, अनि गएर म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ। यो कुरा तपाईँले यहोन्नाको पुस्तक 14 अध्यायको 2-3 पदमा हेर्न सक्नुहुन्छ। दोस्रो, यो कसको आगमन हो? ख्रिस्टको। जब उहाँ स्वर्गमा चढ़ी जानुभयो, एकजना स्वर्गदूतले घोषणा गरे, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही यीशु जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ। यो कुरा तपाईँले प्रेरितको पुस्तक 1 अध्यायको 11 पदमा हेर्न सक्नुहुन्छ। तेस्रो, यीशु किन फर्कनुहुन्छ? उहाँको पहिलो आगमन हाम्रा पापहरूको लागि क्रुसमा मर्ने कष्टमा परेको सेवकको रूपमा थियो। उहाँको दोस्रो आगमन चाहिँ पृथ्वीमा शान्तिको समय र उहाँको उपस्थितिमा अनन्तताको शुरूआत गर्नका लागि हुनेछ। उहाँको पहिलो आगमनमा उहाँ केही समयको लागि हामीसँग बस्नुभयो। उहाँको दोस्रो आगमनमा उहाँले हामीलाई सधैँभरि उहाँसँग बस्न लैजानुहुनेछ। चौथो, उहाँको आगमन कहाँ हुँदैछ? प्रभु स्वयं हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको स्वरसित स्वर्गबाट ओलिनुहुनेछ र ख्रिस्टमा मरेकाहरू चाहिँ पहिले पौरो उठ्नेछन्। तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइ लगिनेछौ र यसरी हामी सधैँ प्रभुसँग रहनेछौ। यो कुरा तपाईँले पहिलो थिसलोनिकीको पुस्तक 4 अध्यायको 16-17 पदमा हेर्न सक्नुहुन्छ। पाँचौ, वहाँ कहिले आउनुहुन्छ? यसुले भन्नुभयो, तर त्यस दिन र घड़ीको विषयमा पिता बाहेक कसैले जान्दैन, न त स्वर्गका दूतहरूले न पुत्रले। यो कुरा तपाईँले मत्तीको पुस्तक 24 अध्यायको 36 पदमा हेर्न सक्नुहुन्छ। यदि तपाईँ बुद्धिमान हुनुहुन्छ भने ख्रिस्ट कुनै पनि क्षण फर्कन सक्नुहुन्छ भने चाहिँ गरी तपाईँ प्रत्येक दिन जिउनुहुनेछ, किनकि उहाँ कुनै पनि दिन आउन सक्नुहुनेछ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048470।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यसले भन्नुभयो, आफ्नो शत्रुलाई आफूलाई चाहिँ प्रेम गर।
2: गुड न्यूज एफएम 105.1।
3: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
1: यो समय हो धन्यवाद बिहानी।
4: जय मसी, नमस्कार। साथै हार्दिक स्वागत गर्न चाहन्छु आज पनि म तपाईँहरूको बीचमा केही कुराकानी गर्नको निम्ति आइसकेकी छु र तपाईँहरू सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ भन्ने म आशा पनि राख्दछु। र आज मैले तपाईँहरूको बीचमा चाहिँ धन्यवादीपन हाम्रो जीवनमा कति धेरै महत्वपूर्ण कुरा छ भन्ने विषयमा कुराकानी गर्न गइरहेको छु। सुरुमै म तपाईँहरूलाई भन्न चाहन्छु, तपाईँहरूलाई थाहा छ धन्यवादीपन पनि परमेश्वरबाट आउने एउटा उपहार अथवा गड गिफ्ट नै हो। कतिपटक हामीले चाहिँ म जबरजस्ती धन्यवादीपना देखाएको अथवा म चाहिँ धन्यवादी बनेको नत्र भने त ऊ चाहिँ यस्तो थियो त्यस्तो थियो भन्ने कुराहरू गर्छौँ, तर परमेश्वरले अरू जसरी गिफ्टहरू हामीलाई दिनुभएको छ धन्यवादी बन्नको निम्ति पनि गिफ्ट दिनुभएको छ, तर हामीले यसलाई चाहिँ सही प्रकारले प्रयोग गरेका छौँ कि छैनौँ, यसलाई बुझेका छौँ कि छैनौँ। धन्यवादी बन्नुपर्छ, म जस्तोसुकै परिस्थितिमा पनि यो पनि परमेश्वरबाट आएको कुरा हो भनेर हामीले बुझेका छौँ कि छैनौँ, अथवा यो चाहिँ मैले आफै कमाएको कुरा हो, धन्यवादी हुनको निम्ति मैले आफै अभ्यास गरेको मेहनत गरेको भन्ने कुरा लिइरहेका छौँ। मेहनत पनि गर्नुपर्छ किनकि वचन परमेश्वरको क्रियाशील छ नि त, त्यो कारणले गर्दा तपाईँ र मैले व्यवहारमा पनि देखाउनु पर्छ। त्यसको साथसाथै हामीले यो कुरालाई बुझ्नुपर्छ कि गिफ्टहरू मध्येको एउटा धन्यवादीपना पनि हो भन्ने कुरालाई यदि हामी बुझ्यौँ भने चाहिँ हामीले त्यसलाई धारणा गर्नतिर लाग्छ भने गिफ्ट हामीलाई कति धेरै मनपर्छ, हामी त्यसबाट सजिनुपर्छ। यो चाहिँ आत्मिकै गिफ्ट हो परमेश्वर दिनुभएको र एकदमै मिठो गिफ्ट पनि, एकदमै सुन्दर गिफ्ट पनि हो। यसलाई सही प्रकारले प्रयोग गर्नुभयो भने तपाईँ एकदमै राम्रो देखिनुहुन्छ, राम्रै देखिनुहुन्छ होइन। त्यो कारणले गर्दा तपाईँहरूले अरू थोकलाई चाहिँ गिफ्टको रूपमा लिनुभएको छ, तर धन्यवादीपनलाई लिनुभएको छ कि छैन यो समय तपाईँहरूले विचार गर्नुहोस् भनेर भन्न पनि चाहन्छु। र एफिसीको पुस्तक 2:8-10 हामी हेर्नेछौ। यहाँनिर यसरी लेखिएको छ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसहरूले घमण्ड गर्नेछ भनेर त्यहाँनिर लेखिएको छ। त्यो कारणले गर्दा धन्यवादी हुनुहुन्छ तपाईँ, एकदम कस्तो राम्रो तपाईँको यो बोली वचनले, तपाईँ जे कुरामा पनि एकदमै ज्ञानी हुनुहुन्छ, कस्तो आनन्द लाग्छ भनेर तपाईँलाई कसैले एउटा प्रतिक्रिया दिँदै हुनुहुन्छ भने चाहिँ यो तपाईँले पाउनु भएको परमेश्वरबाट गिफ्ट हो, उपहार हो। यसलाई अझै बढी प्रयोग गर्नुहोस्, अझै बढी क्रियाशील हुन दिनुहोस्, किनकि परमेश्वरको वचन अथवा परमेश्वरको गिफ्ट यत्तिकै रहँदैन, यो चाहिँ क्रियाशील हुनुपर्छ, यसले काम गर्नुपर्छ, काम गर्न दिनुपर्छ। तपाईँको जीवनमा पनि यो धन्यवादीपनाको गिफ्ट अलरेडी भएको कारणले गर्दा तपाईँले यसलाई प्रयोग गर्न सिक्नुहोस् होइन। यो सबैमा छ, तर कतिपटक चाहिँ कतिजनाले यसलाई सही प्रकारले प्रयोग गर्नुहुन्न अथवा प्रयोगै गर्नुहुन्न, चिन्नुहुन्न। धन्यवादीपन भनेको कमाउने कुरा हो अथवा यो चाहिँ मेहनत गर्ने कुरा हो भन्छौँ, तर परमेश्वरले दिनुभएको उपहार हो यो। त्यो कारणले गर्दा उपहारलाई तपाईँले लिनु भएको छ कि छैन, यसलाई प्रयोग गर्नु भएको छ कि छैन, यो बाटो सजिनु भएको छ कि छैन, जसलाई देखेर अरूहरू एकदमै आनन्दित हुनुभएको छ कि छैन भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हो। र यसलाई तपाईँले प्रयोग गर्नुभयो भने तपाईँहरू एकदमै राम्री, एकदमै राम्रो भन्न सक्नुहुन्छ। तपाईँले बाहिरी श्रृङ्गार त थुप्रै गर्नुहुन्छ होला, गिफ्टहरू होइन, तपाईँले त्योबाट सजिनु पनि हुन्छ होला, तर गिफ्ट भन्ने कुरा एकदमै प्रेसियस कुरा हो, एकदम विशेष कुरा हो। कोहीबाट सानो मात्र गिफ्ट पाइयो भने आफूले किनेका कति धेरै कुराहरूभन्दा विशेष लाग्छ होइन, कसैले दिनुभएको कुरा, त्यो त मैले गिफ्ट पाएको हो नि, अरूलाई दिनु हुँदैन, अथवा अरूलाई पनि सही प्रकारले प्रयोग गर्न दिनुपर्छ है, यो त जोगाएर राख है, यो चाहिँ मैले पाएको गिफ्ट हो हामी भन्ने गर्छौँ होइन, एकदम विशेष रूपमा त्यसको जतन हामी गर्ने गर्छौँ। त्यसरी परमेश्वरबाट पाएको धन्यवादीपनाबाट पनि तपाईँ आफै पनि सजिनुपर्छ, अरूलाई पनि त्यसबाट सजिनको निम्ति सल्लाह सुझाव दिनुपर्छ, अथवा तपाईँको जीवनबाट तपाईँ सजिनु भएको देखेर अरू पनि आनन्दित हुनुपर्छ भन्ने उत्साह आज म तपाईँहरूलाई दिन चाहन्छु। घमण्ड गर्ने कुरा छैन, किनकि तपाईँ र मैले यो चाहिँ रुपियाँ पैसाले किनेको कुरा होइन, यो परमेश्वरले दिनुभएको एउटा गिफ्ट हो, यसलाई प्रयोग गरौँ, यसबाट परमेश्वरको महिमा गरौँ भन्ने उत्साह दिँदै तपाईँहरूबाट बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
3: टाइम चेक, यति बेला बिहानको 7 बज्यो।

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन। कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

0: प्रिय श्रोता, पवित्र बाइबलका वचनहरूले हामी सबैलाई परमेश्वरको बाटोमा साँचो र एकदमै उचित रूपले हिँड्नलाई सक्षम हुनको लागि प्रेरित गर्दछ। श्रोता, आउनुहोस् अबको केही समयलाई कलवरी ख्रिस्ट महिमा चर्चका आदरणीय पास्टर बालकृष्ण राईज्यूद्वारा प्रस्तुत गरिएको बाइबलमा रहेको येशूको सन्देशलाई सुनौ।
1: प्रिय श्रोता, उद्धारकर्ता ख्रिष्ट येशू प्रभु परमेश्वरको अनुग्रहले येशूको सन्देश कार्यक्रममा तपाईसँग भेट्ने मौका पाउँदा कलवरी ख्रिष्ट महिमा चर्च परिवारको तर्फबाट म अति नै हर्षित र आनन्दित छु र साथै आजको सन्देशमा विश्वको सबै मानिसहरूलाई पापदेखि मुक्ति दिनुहुने येशू ख्रिष्ट प्रभुको नाउँमा हार्दिक स्वागत र अभिवादन गर्दछु। प्रिय श्रोता, पवित्र धर्मशास्त्र बाइबलको लुका 1:26-38 लेखिएको छ, छैठौं महिनामा परमेश्वरले गब्रियल स्वर्गदूतलाई गालिलको नासरत नाउँको शहरमा पठाउनुभयो। तिनी एउटी कन्या केटी कहाँ गए जसको मगनी दाउदको घरानाको योसेफ भन्ने एउटा मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो। स्वर्गदूतले तिनी कहाँ गएर भने, हे कृपा पात्र, तिमीलाई अभिवादन, परमप्रभु तिमीसँग हुनुहुन्छ। तर तिनी त्यस कुराले साह्रै विचलित भइन् र यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन्। स्वर्गदूतले तिनलाई भने, नडराऊ मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छेउ। अब हेर, तिमीले गर्भधारण गर्नेछौ र एउटा छोरो जन्माउनेछौ र तिमीले उहाँको नाउँ येशू राख्नेछौ। उहाँ महान हुनुहुनेछ र परमप्रधानका पुत्र कहलाइनुहुनेछ र परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। उहाँले याकुबको वंशमाथि सदा सर्वदै राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त्य हुने छैन। मरियमले स्वर्गदूतलाई भनिन्, यो कसरी हुन सक्छ किनकि म एक कन्या हुँ। स्वर्गदूतले तिनलाई जवाब दिएर भने, पवित्र आत्मा तिमीमा आउनुहुनेछ र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसै कारण जो जन्मनु हुनेछ उहाँ पवित्र अर्थात परमेश्वरका पुत्र कहलाइनु हुनेछ। हेर, तिम्री नातेदार एलिसिबाले पनि तिनको वृद्धावस्थामा छोरो गर्भधारण गरेकी छिन् र जो बाझी कहलाएकी थिइन् तिनी अहिले छैठौं महिनामा छिन्, किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन। अनि मरियमले भनिन्, हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईँको वचन अनुसार होस्। तब स्वर्गदूत तिनीबाट विदा भए। मत्ती 1:18-25 लेखिएको छ, येशू ख्रीष्टको जन्म यस प्रकारले भयो। उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो। तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएको थाहा भयो। तर तिनका पति योसेफ धार्मिक मानिस भएको हुनाले तिनलाई शर्ममा पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे। तर जब उनले यी कुरा विचार गर्दै थिए, सपनामा परमप्रभुको दूत देखा परे र उनलाई यसो भने, योसेफ, दाउदको छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिनले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ। अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको वचन पूरा हुनलाई नै यो सबै भएका हुन्। हेर, एउटा कन्याले गर्भधारण गर्नेछे र त्यसले एउटा पुत्र जन्माउनेछ र उहाँको नाउँ इम्मानुएल राखिनेछ, जसको अर्थ हो परमेश्वर हामीहरूसँग। योसेफ निन्द्राबाट बिउझे र परमप्रभुका दूतले उनलाई भने बमोजिम उनले मरियमलाई आफ्नो पत्नीको रूपमा स्वीकार गरे। मरियमले पुत्र नजन्माउन्जेल योसेफले तिनीसँग सहवास गरेनन्। योसेफले उहाँको नाउँ येशू राखे। प्रेसवटा स्वर्गदूतबाटको परमेश्वरको कृपा अनुग्रह र सम्भवपनमा निश्चित भएपछि मरियमले स्वर्गदूतद्वारा ल्याएको परमेश्वरको योजना आफ्नो जीवनमा पूरा गर्न स्वीकार गरिन्। परिस्थिति संस्कृतिलाई दृष्टि लगाउने र सोच्ने हो भने मरियमलाई यो परमेश्वरको योजना स्वीकार गर्न धेरै कठिनाई नै थियो। त्यस समयमा यहुदी संस्कृति र चलन अनुसार कुनै स्त्री व्यभिचारमा फँसी विवाह नभइकन गर्भवती भएमा त्यो स्त्रीलाई ढुङ्गाले हिर्काएर मार्ने गर्थे। मरियमको जीवनमा पनि यो घटना घट्ने धेरै सम्भावना थियो। तर परमेश्वरले मरियमलाई उनीमाथि हुन आउने सबै नराम्रा परिस्थितिमा बचाउनुभयो। मत्ती 1:24 भन्दछ कि, युसुफ निन्द्राबाट बिउजेपछि परमप्रभुका दूतले तिनलाई भनी बमजिम गरे र आफ्नी पत्नीलाई आफू कहाँ ल्याए। येशु ख्रिस्टको आज्ञाकारीतामा नै परमेश्वरको प्रतिज्ञाको अगमबानीको वचन पूरा हुन गएको छ। उनको आज्ञाकारिताले मरियम बाँचिन्। उनको आज्ञाकारितामा येशु ख्रिस्ट बेतलेहममा जन्मन सफल हुनुभयो, किनकि युसुफ दाउदका घरानाका मानिस थिए। त्यसकारण जनगणनाको घोषणामा युसुफ र मरियम गालिलको नासरतबाट 185 किलोमिटर जति टाढा बेतलेहममा जानु पर्यो र त्यही समयमा येशुको जन्म पनि भयो। येशु ख्रिस्टको जन्मको घटना विश्वको ऐतिहासिक सत्य घटना हो। युसुफलाई पनि परमेश्वरले दर्शन दिनुभयो र परमेश्वरको आदेश अनुसार उनले मरियमलाई तुरुन्तै आफ्नी पत्नी बनाएर घरमा ल्याए। मानिसहरूले मरियम गर्भवती भएको थाहा पाउनुभन्दा अघि नै युसुफले मरियमलाई आफ्नो पत्नी बनाई लगे। परमेश्वरले के गर्नुहुन्छ र कसरी मरियमलाई बचाउनुहुन्छ भन्ने कुराको बारेमा सबै अघि नै थाहा दिनुभएको थिएन, तर परमेश्वरको इच्छा र योजना आफ्नो जीवनमा पूरा गर्न मरियमले स्वीकार गरिन्। आफ्नो जीवनमा के आइपर्छ थाहा नै नगरी सबै परिस्थितिको सामना गर्नको लागि उनले आफैलाई परमेश्वरमा समर्पण गरिन्। तिनको इच्छाले येशूलाई गर्भधारण गर्न र जन्माउन तिनी तयार भइन्। पवित्र धर्मशास्त्र बाइबल लुका 2:10 लेखिएको छ, तब स्वर्गदूतले तिनीहरूलाई भने, नडराओ, किनभने हेर, म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूको निम्ति हुनेछ। आज दाउदको शहरमा तिमीहरूको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ जो ख्रिस्ट प्रभु हुनुहुन्छ। यो सन्देश पठाउनु हुने व्यक्ति कुनै एउटा धर्मको देवता भगवान हुनुहुन्न। उहाँ चाहिँ सम्पूर्ण ब्रह्माण्डको सृष्टिकर्ता, सबै मानिस जीवित जीवात दृश्य अदृश्य सबै कुराको सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। येशु ख्रिस्टको जन्म सबै मानिसहरूलाई पापदेखि मुक्ति दिनको लागि भएको हो। सबै मानिसहरूले मुक्ति पाउनको लागि येशु ख्रिस्टको जन्म आवश्यक थियो। त्यस बारेमा पवित्र धर्मशास्त्र बाइबलको उत्पत्तिको पुस्तक 1:3 उल्लेख गरिएको छ। मानिसलाई परमेश्वरले आफ्नै स्वरूपमा आफ्नै प्रतिरूपमा बनाउनुभयो। मानिसलाई परमप्रभु परमेश्वरले भूमिको माटोबाट बनाउनुभयो र मानिसको नाकमा जीवनको सास फुकिदिनुभयो र जीवित प्राणी भए। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। अनि परमप्रभु परमेश्वरले पूर्वतिर अदनमा एउटा बगैँचा लगाउनुभयो र उहाँले बगैँचाको बीचमा जीवनको रूख र असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो। अनि परमेश्वरले मानिसलाई आज्ञा दिनुभयो, बगैँचाको सबै रूखका फल तैले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिँ नखानु, किनभने जुन दिन तैले त्यो खान्छस् त निश्चय नै मर्नेछस्। त्रिसोता, तर शैतानले सर्पको रूपमा आएर आदमको पत्नी हवालाई फकाई फुसलाई परमेश्वरले नखानु भनेकै रूखको फल खानलाई उक्सायो र उनले खाइन्, अनि आफ्नो पति आदमलाई समेत खुवाइन्। अनि परमेश्वरले दुवैजनालाई श्राप दिएर अदनको बगैँचाबाट निकालिदिनुभयो। त्यही समयदेखि मानिसहरू शरीरमा मर्नुपर्ने भयो। बाइबलले हामीलाई यो शिक्षा दिन्छ कि पापको ज्याला मृत्यु हो। परमेश्वरको आज्ञा पालन नगर्नु नै पाप हो। हामी मानिस जाति त्यही मानिस आदमको सन्तान भएकोले हामी पनि पापी भएका छौं। हामी सबै मानिसमा आदमको बानी व्यवहार स्वभाव चालचलन छ, त्यसकारण हामी सबैजना मर्नु पर्दछ। शरीरमा मात्र मर्नु पर्ने होइन कि आत्मिक रूपले पनि परमेश्वरबाट हामीलाई अलग हुनु पर्यो। परमेश्वरबाट अलग हुनु नै पाप हो। परमेश्वरबाट अलग भएको कारणले हामी पाप गरिरहन्छौ। यसरी आत्मिक रूपमा परमेश्वरबाट अलग हुनु नै आत्मिक मृत्यु हो। उदाहरणको लागि सुन्तलाको बिउलाई जही जहाँ लगेर रोपे पनि त्यो सुन्तलाको रूखले सुन्तला नै फलाउँछ। त्यस्तै आदमको सन्तान हामी मानिस संसारको जुनसुकै ठाउँमा हौ, चाहे हामी अमेरिका, बेलायत, अस्ट्रेलिया, एसिया जहाँसुकै जन्मेका किन नहौ, हामी मानिसहरूको पापी स्वभाव एउटै हुन्छ। मानिसको स्वभाव ईर्षालु, झगडालु, लोभी, घमण्डी, रिसाहा, दाही, स्वार्थी, अत्तेरी, अरूको खराबी गर्ने आदि हुन्छ। यी सबै पापको परिणाम, पापको फलहरू हुन्। यसकारण हामी मानिस जातिको लागि एक उद्धारकर्ताको आवश्यकता छ। मानिस एक किसिमले दलदल हिलोमा भासिएको व्यक्ति जस्तै छ। जसरी दलदले हिलोबाट एक व्यक्ति आफै उम्कन सक्दैन, त्यस्तै पापको दलदलमा भासिएको मानिसले पनि आफ्नो पापी स्वभावबाट आफैले आफैलाई कुनै उपायले उद्धार गर्न छुटकारा दिन सक्दैन। मानिस कसैबाट छुटकारा पाउन नसक्ने अवस्थामा पुगिसकेको छ। उसले जतिसुकै पापदेखि छुटकारा पाउन कोसिस गरे तापनि छुटकारा पाउन सक्दैन। दलदले हिलोमा भासिँदै गइरहेको मानिसलाई दलदले हिलोमा नभासिने मानिसले मात्र निकाल्न सक्छ। ऊ जस्तै मानिसले निकाल्न कोसिस गरेमा ऊ पनि त्यही दलदलमा अवश्य भासिएर डुब्दछ। पापी मानिसलाई पापको दलदलदेखि पापी मानिसले नै चाहिँ निकाल्न सक्दैन। पापको दलदलदेखि निकाल्न सक्ने एकमात्र पाप रहित व्यक्ति येशू ख्रीष्ट हुनुहुन्छ। उहाँले मात्र पापदेखि उद्धार छुटकारा दिन सक्नुहुन्छ, पापको दलदलबाट निकाल्न सक्नुहुन्छ। पवित्र बाइबलको प्रेरित 4:12 उल्लेख गरिएको छ, अरू कसैमा मुक्ति छैन किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। स्वर्गमुनि मानिसहरूमा भन्नाले कुनै मानिसले पनि कसैको पापबाट कसैलाई मुक्ति दिन सक्दैन, येशू ख्रीष्टले मात्र मुक्ति दिनुहुन्छ। मत्ती 1:21 भन्दछ, येशूले मानिसलाई पापदेखि उद्धार गर्नुहुनेछ। लुका 2:10-11 भन्दछ, सबै मानिसलाई उद्धार गर्नलाई येशू मानिस भएर यस संसारमा आउनुभयो। योहन्ना 14:6 भन्दछ, पापदेखि छुटकारा पाएर स्वर्ग पुग्ने बाटो सत्य र जीवन येशू ख्रीष्ट मात्र हुनुहुन्छ। योहन्ना 1:1 भन्दछ, येशू वचन हुनुहुन्थ्यो, वचन परमेश्वर हुनुहुन्थ्यो, सबै थोक उहाँद्वारा बनिए र बनिएको कुनै थोक पनि उहाँ बिना बनिएन। योहन्ना 1:3 अनुसार उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, संसारले उहाँलाई चिनेन। उहाँ आफ्नो मानिस कहाँ आउनुभयो तर उहाँको आफ्नै मानिसले उहाँलाई ग्रहण गरेनन्। योहन्ना 1:10-12 भन्दछ, तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। त्यसै गरी योहन्ना 1:14 उल्लेख छ कि वचन देहधारी हुनुभयो, वचन चाहिँ देहधारी मानव बन्नुभयो जो चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। प्रेसवटा हामी सबैले देश विदेश भ्रमण गरेका छैनौं। हामीले अरू देशहरू के कस्ता छन् भनी जान्नलाई ती देशहरूमा गएर मानिसहरूसित सोधपूछ गर्नाले धेरै कुराहरू जान्न सक्दछौ। त्यस्तै येशू ख्रीष्ट हामीहरूलाई परमेश्वरको विषयमा कुराहरू भन्न पठाइएका व्यक्ति हुनुहुन्छ। परमेश्वर सम्बन्धी धेरै यस्ता अचम्मका कुराहरू छन् जुन चाहिँ मानिसले पूरा बुझ्न सक्दैन, तर हामीलाई परमेश्वरको विषयमा शिक्षा दिनलाई येशू पठाइनुभयो किनभने उहाँ परमेश्वरबाट आउनुभयो। हिब्रू 1:1-2 येशूले सुनाउनु भएको कुरा र वर्णनद्वारा हामीले परमेश्वरको विषयमा सिक्दैनौ, तर येशूले यस संसारमा छँदा गर्नुभएको कामहरू हेरेर हामी परमेश्वर कस्तो हुनुहुन्छ सो देख्न सक्नेछौ। योहन्ना 14:9 येशू स्वयं परमेश्वर हुनुहुन्छ। येशू मरियमको गर्भबाट जन्मनुभयो, तिनी उहाँको शारीरिक आमा थिइन्, तर युसुफ उहाँका पिता थिएनन्। उहाँ पवित्र आत्माद्वारा मनुष्य चोलामा जन्मनुभएको थियो। मत्ती 1:20 यसको अर्थ येशू परमेश्वर हुनुहुन्छ। उहाँ मानिसहरूका माझमा बस्नलाई शारीरिक रूपमा आउनुभयो। योहन्ना 1:14 परमेश्वर स्वयं मानव हुनुभएको छ। यसकारण हामीलाई कुनै दुष्ट आत्मा, सैतानिक शक्ति, कुनै प्रकारको असल र खराबीले परमेश्वरदेखि अलग गर्न सक्दैन। रोमी 8:38-39 परमेश्वरको आगमन यस संसारमा मानव रूपमा भएकोले ख्रीष्ट येशूका जनहरूलाई सधैँ नै उहाँको सेवा गर्नलाई उत्तेजना उत्साह मिल्दछ। ख्रीष्ट येशूको जन्मको खबर स्वर्गदूतहरूबाट पाएपछि गोठालाहरू अति नै उत्साहित भए। उहाँलाई दर्शन गर्न र उहाँको सेवा गर्नको लागि आफ्नो बगाल छोडेर उत्साहित भएर 3-4 घण्टाको बाटो आतुरका साथ खुशीसँग हिँडेर येशूलाई ढुँडमाग राखिएको बेतलेहमको गोठमा पुगेर येशू प्रभुको दर्शन गरे। लुका 2:20 त्यसै गरी यरूसलेममा सिमियोन नाउँ भएको इसरायलका सान्त्वनाको आशा गर्ने धर्मी र ईश्वर भक्त मानिस थिए। परमप्रभुका ख्रीष्टलाई नदेखेसम्म तिमी मर्ने छैनौ भन्ने प्रकाश उनले पवित्र आत्माबाट पाएका थिए। उनी पवित्र आत्माको प्रेरणामा मन्दिरमा आए अनि त्यसपछि उनले बालक येशू ख्रीष्टलाई काखमा लिएर परमेश्वरलाई धन्यवाद चढाए र आफ्नो दासलाई शान्तिसँग विदा दिनुहोस् भने र उहाँका बाबु आमालाई आशीर्वाद दिए। लुका 2:24-34 त्यस्तै हन्ना नाउँकी एउटी वृद्धा अगमबादिनी थिइन् जो कुमारी अवस्थामा विवाह गरेर 60 वर्ष मात्र लोग्नेसँग बसेकी अनि विधवा रहेर 84 वर्ष पुगेकी थिइन्। उपवास र प्रार्थना साथ रात दिन मन्दिर छोड्दैनथिन्। तिनले आएर येशु ख्रिस्टलाई दर्शन गरिन् र येशु ख्रिस्टको दर्शन पाएर परमेश्वरलाई धन्यवाद दिइन् र यरुसलेमका उद्धारको प्रतीक्षा गर्ने सबैलाई बालक येशु ख्रिस्टको बारेमा बताइन्। लुका 2:36-39 वृषवटा, यदि तपाईँले ख्रिष्ट येशु परमेश्वरको उद्धारलाई अहिलेसम्म ग्रहण गर्नुभएको छैन भने आजै अहिले नै आफ्नो जीवन उहाँलाई सुम्पन्नुहोस् र उद्धार पाउनुहोस्। तपाईँको जीवन सधैँ आनन्दित र सुखमय होस्। प्रभु येशु ख्रिष्ट परमेश्वरको अनुग्रह सदा तपाईँमा होस्। धन्यवाद।
0: हामी आशा गर्छौ आदरणीय पास्टर बालकृष्ण राईज्यूले प्रस्तुत गर्नुभएको पवित्र शास्त्र बाइबलमा आधारित येशूको सन्देशद्वारा तपाईँ आशिषित हुनुभएको छ र हामीले एकसाथ अध्ययन गरेको परमेश्वरको वचनले तपाईंलाई परमेश्वरले व्यवस्था गर्नुभएको यस महान मुक्तिलाई ग्रहण गर्न सक्षम बनाएको छ। हाम्रो कार्यक्रमको यस भागमा साथ दिनुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया सुनिरहनुहोला।

प्रिय श्रोता, यस संसारमा रहेका कतिजना मानिसहरूले येशू ख्रीष्टमा विश्वास गर्नुपर्ने कुनै कारणहरू नै देखिरहेका हुँदैनन्। तर कृपया तपाईँले यस कुरालाई आफ्नो मनमा राख्नुहोस्, जुन चाहिँ पवित्र बाइबलले परमेश्वरको परिवारका सदस्य भएकाहरूलाई एफिसी 2:8-9 भन्दछ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ, र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। प्रभु येशू ख्रीष्टले दिनुहुने मुक्ति धार्मिक कार्यहरू गरेका हुनाले मानिसलाई दिइएको इनाम होइन, तर एउटा सित्तैको वरदान हो, जुन चाहिँ ती सबैले प्राप्त गर्दछन् जसले येशूमाथि भरोसा र विश्वास राख्दछन्। तपाईँले पनि परमेश्वरको यस वरदानलाई पाउनु भएको छ भनी हामी आशा राख्दछौ। तर यदि पाउनु भएको छैन भने निराश नहुनुहोस्। प्रभु येशूमाथि हृदयदेखि नै भरोसा राख्नुहोस्, किनभने उहाँले मात्रै उद्धार नभएकाहरूलाई पापहरूबाट छुटकारा दिन सक्नुहुन्छ। कृपया प्रार्थनाद्वारा येशूलाई तपाईँको व्यक्तिगत मुक्तिदाता भनी स्वीकार गरी आफ्नो हृदयमा निम्त्याउनुहोस्। त्यसको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु। म विश्वास गर्दछु येशू ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा, हे येशू प्रभु आउनुहोस्, आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशूलाई मुक्तिदाता भने हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुसी हुनेछौं। हाम्रो इमेल ठेगाना हो yeshukosandesh@gmail.com। ठेगाना एकपटक फेरि yeshukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yeshukosandesh@gmail.com, yeshukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाई र तपाईको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडीका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6:30 बजेसम्म र बेलुकाको समय 7:30 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9832-84054, 9832-84054 र 9831-26786, 9831-26786
0: र 9813-9141-47, 9813-9141-47।
2: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
3: जय मसीह, अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आज हप्ताको दोस्रो श्रृंखलामा। श्रोता, हामी आशा गर्छौ तपाईँ सन्चै हुनुहुन्छ। तपाईँको लागि हामी निरन्तर रूपमा परमेश्वर पितासँग प्रार्थना गर्दै आइरहेका छौं। श्रोता, गत श्रृंखलाहरू सुनेर तपाईँको थुप्रै प्रतिक्रिया प्राप्त भएका छन्, त्यसको लागि हामी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ। आगामी दिनमा पनि तपाईँको यस्तै यस्तै प्रतिक्रिया र सुझाव सल्लाहको हामी अपेक्षा राख्दछौ। श्रोता, हामीले यही हप्ताको हिजोको श्रृंखलामा अथवा पहिलो श्रृंखलामा तपाईँको जीवनको उत्तम निर्णय, एकदम मुख्य निर्णय के हो त भन्ने विषयमा पास्टर विनय भण्डारीज्यूबाट अर्थपूर्ण वचन सुनेका थियौं। आज हामी आजको श्रृंखलामा तपाईँ समक्ष हिजोको श्रृंखलाको बाँकी अंश, तपाईँको जीवनको उत्तम अथवा सबैभन्दा मुख्य निर्णय के हो त, आज हामी यही विषयमा पास्टर विनय भण्डारीज्यूबाट अर्थपूर्ण वचन सुन्नेछौ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
4: हेर्नुहोस् है, तपाईँले नि लाजरस मार्था मरियमको जीवनमा हेर्नुभयो भने लाजरसले नि के गरेको छ भने उनीहरूले आफ्नो घरलाई प्रभु यीशु ख्रीष्टको लागिलाई खोलेका छन्। मोरल्ली प्योर लाइफ जिएका छन्। कुनै पाप अधर्म कुनै पनि दाग छैन उनीहरूको जीवनमा। एकदम अतिथि सत्कार, यीशु जब जब बेथानीमा आउनुहुँदथ्यो मानिसहरूले नि अरू घरले यीशुको लागि बाटो नखोल्दाखेरि पनि यी व्यक्तिहरूले नि यीशुको लागि बाटो खोल्दथ्यो। अनि भेरी जेनरस, यो उनीहरू नि दिनका लागि अत्यन्तै राम्रो थियो। अनि याद गर्नुहोस् है, उनीहरू चाहिँ परमेश्वरको वचन सुन्नका लागि पनि नि एकदम मायर थियो। तर यहाँ बाइबलले के भन्दछ भने नि मृत्यु हुन अघि नै, यसै कारणले गर्दाखेरि नि तपाईँ र मेरो जीवनमा हामीले याद गर्न पर्ने कुरो के हो भन्नुहुन्छ भने नि तपाईँ र मैले पास निर्णय गर्ने हो भने चाहिँ यीशु ख्रीष्टलाई आफ्नो जीवन दिन पर्छ। आमेन, हालेलुया। यीशु ख्रीष्टलाई आफ्नो जीवन दिन पर्दछ। त्यो जीवनले, त्यो निर्णयले मात्रै नै तपाईँलाई अनन्तताको लागिलाई नै सुरक्षित गर्दछ। यदि तपाईँ पत्याउनुहुन्न भने नि म अझै पनि तपाईँलाई यौन तीन अध्यायमा लिएर जान चाहन्छु। यौन तीन अध्यायमा नि यहाँ यीशुले मजाको कुरा भन्नुभएको छ। म तपाईँलाई यौन तीन अध्यायको 16-17-18 पद पढ्न चाहन्छु। यहाँ बाइबलले यसरी भन्दछ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्न भयो कि उहाँले आफ्नो एकलौती पुत्र मात्रै दिनुभयो, ताकि, हेर्नुहोस् है, ताकि किन दिनुभयो परमेश्वरले उहाँको पुत्र किन पठाउनु भयो? यहाँ बाइबलले के भन्दछ? ताकि उहाँमाथि भनेको यीशुमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्। हेर्नुहोस् है, यहाँ बाइबलले के भनेको छ? शरीरको मृत्यु त सबैको हुँदछ, तर आत्मा चाहिँ दुइटै जग्गामा मात्रै जाँदछ। हेर्नुहोस् है, एउटा स्वर्ग र एउटा नरक। अनि यहाँ बाइबलले के भनेको छ भने नि उहाँमा विश्वास गर्ने चाहिँ नि कोही नाश हुन पर्दैन, तपाईँको आत्मा चाहिँ अनन्त मृत्युको लागिलाई भागी हुन पर्दैन, भागीदार हुन पर्दैन, हो परमेश्वरको अनन्त जीवन प्राप्त गर्दछ। अनि यहाँ बाइबलले के भन्दछ? उसको नाश हुँदैन, उसले बिलाउँदैन, ऊ अनन्तको दण्डमा पर्दैन, तर के हुँदछ? तर त्यसले अनन्त जीवन पाओस्। परमेश्वरको पुत्र किन पठाइयो थाहा छ? तपाईँले अनन्त जीवन पाओस्, मैले अनन्त जीवन पाओस्, मानिसले अनन्त जीवन पाओस् भन्नका लागिलाई परमेश्वरले आफ्नो एकलौती पुत्रलाई पठाउन भएको छ। अनि यहाँ त्यति मात्र भन्दैन, किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन होइन, परमेश्वरको पुत्र चाहिँ संसारलाई दोष लगाउनका लागि होइन, तर यहाँ बाइबलले के भन्दछ? पुत्रलाई संसारमा पठाउन भएन, तर संसार उहाँद्वारा बाँचोस्, यहाँ बाँचोस् भन्दै गर्दा नि आत्माको कुरा गरेको। जब वेन वी एक्सेप्ट क्राइस्ट आवर स्पिरिट विल बी सेव्ड, जब हामीले यीशुलाई विश्वास गर्छौ हाम्रो आत्माले उद्धार पाउँदछ। प्रश्न छ तपाईँलाई, तपाईँको आत्माले उद्धार पाएको छ? त्यो उद्धार एउटै नामबाट मात्रै छ, यीशुको नाम। आमेन। इट्स ओन्ली वान नेम, द्याट नेम इज जीसस। हालेलुया, द नेम इज जीसस। किनभने यहाँ बाइबलले भन्दछ परमेश्वरले आफ्नो पुत्रलाई पठाउनु भयो ताकि मानिसहरू चाहिँ नाश नहोस् तर जीवन पाओस्, उनीहरूले उद्धार पाओस्, उनीहरूले पापको मोक्ष पाएको, परमेश्वरको सन्तान भएको होस् भनेर परमेश्वरले पठाउन भयो। यहाँ हेर्नुहोस् है, नाश भन्ने कुरो गरिएको छ, त्यो चाहिँ के हो? अनन्तको मृत्यु हो। परमेश्वर भन्दा बाहेक, सृष्टिकर्ता भन्दा परको जीवन, जो चाहिँ नि एकदम डेन्जरस जग्गा हो प्रिय। यसकारणले गर्दाखेरि यहाँ बाइबलले के भन्दछ कि तपाईँ र मैले गरेको विश्वासले हामीलाई के गर्दछ? अनन्त जीवनमा लिएर जाँदछ। यसकारणले गर्दा नि तपाईँ भन्नुहुन्छ भने नि पनि जीवनमा कुन चाहिँ निर्णय चाहिँ बेस्ट निर्णय हो भन्दा नि तपाईँले कुन केटीलाई बिहा गर्ने, कुन केटालाई बिहा गर्ने हो, कसरी घर किन्ने, कुन देशमा जाने, कुन कलेज पढ्ने हो, कसले कुन उमेरमा नानी जन्माउने, कहाँ खेतबारी गर्ने, यो निर्णय भन्दा

मिठो हुनुहुँदछ, जसले तपाईँलाई अनन्त जीवन दिनुहुँदछ। प्रिया, यो फेथ विल सेभ यु फ्रम द्याट नाश। हेर्नुहोस् है, त्यो अनन्त मृत्युबाट चाहिँ तपाईँलाई यीशुले मात्रै, यीशुमा गरेको विश्वासले मात्रै बचाउँदछ। अनि तपाईँले नै लाजरसको केसमा हेर्नुभयो भने नि उसको शरीरको मृत्यु त भयो तर फेरि पुनरुत्थान भयो। के को कारणले? उसले आफ्नो जीवनमा यीशुलाई आफ्नो घर खोलेको कारणले गर्दाखेरि होइन, डाइनिङ टेबलमा हो खाना सर्भ गरेको कारणले गर्दाखेरि होइन, रेस्ट गर्नको लागि आफ्नो हो कमरा दिएको कारणले गर्दा, कोठा दिएको कारणले गर्दाखेरि होइन प्रिया, उनीहरूको उदारताको कारणले, उनीहरूको हो ती व्यक्तिहरूको नि हो अतिथि सत्कारको कारणले गर्दाखेरि होइन, ती व्यक्तिहरूले यीशुमा गरेको विश्वासले नै के गरेको, मरेको लाजरसलाई पनि के गरेको छ, जीव पारेको छ। इन द सेम वे तपाईँ र मेरो शरीर मर्छ प्रिया, इन्साफ हुँदछ। इन्साफको लागि नि तपाईँ चाहिँ अनन्त जीवनको लागि उठाइन छ भने नि यीशु ख्रिस्टमा गरेको विश्वासले मात्रै तपाईँलाई अनन्त जीवनमा लिएर जाँदछ। यस कारणले गर्दाखेरि नि त्यो समयमा नि लाजरसको वरिपरि कति मान्छे गाडिएको थियो तर कसैलाई यीशुले के गर्नु भएन, बिउताउनु भएन। र लाजरसलाई मात्रै किन बिउताउनु भयो थाहा छ? किनभने लाजरसले यीशुलाई विश्वास गरेको। आमेन, आमेन, हालेलुया। मेरो तपाईँलाई उत्साह छ, यीशुलाई विश्वास गर्नुहोस्। किनभने यीशुले अनन्त जीवन दिन्छु भनिकन प्रतिज्ञा गर्नु भएको छ। आमेन, हालेलुया। किन लाजरसको मात्रै पुनरुत्थान भयो भने नि, किनभने लाजरसले यीशुमा विश्वास गरेको थियो। अनि जीवनमा नि सबैभन्दा नै नि यीशुको नाउँलाई विश्वास गर्नु। Come on, accepting and believing the name of Jesus is the best decision of your life. मलाई थाहा छैन तपाईँले जीवनको कुन चाहिँ स्टेजमा हुनुहुँदछ, तर परमेश्वर तपाईँलाई बोलाइरहनु भएको छ। यीशुले मत्ती 11 अध्यायको 28 र 29 यसरी भनेको, ए बोझले दबिएका हो, ए ओ पापले दबाइएका व्यक्तिहरू, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिने। यो विश्राम नि संसारबाट विश्राम होइन, त्यो विश्राम चाहिँ अनन्तको विश्राम हो। त्यो विश्राममा नि तपाईँले परमेश्वरको सन्तान हुने मौका पाउनुहुँदछ। त्यो विश्राममा नि तपाईँले नि पापबाट श्रापबाट नि छुटकारालाई पाउनुहुँदछ। त्यो विश्रामले नि तपाईँलाई चाबी दिँदछ परमेश्वरको सन्तान हुनका लागि। आज मेरो तपाईँलाई प्रश्न छ कि तपाईँले त्यो यीशुलाई विश्वास गर्नुभएको छ? तपाईँ भन्नुहुन्छ होला, पास्टर विनय, यीशुलाई विश्वास गर्नु त मूल्य चुकाउनु पर्छ होला नि। होइन, यीशुलाई विश्वास गर्नु नि सिम्पली तपाईँको भरोसा यीशुमा हुन आवश्यक छ। किनभने यीशुले यसरी भन्नुभयो कि मलाई विश्वास गर्ने नि ऊ शरीरमा मर्यो भने पनि ऊ आत्मामा जीवित रहनेछ। आत्मा ऊ मोक्ष चाहिँ यीशु ख्रिस्टमा मात्रै छ। पापबाटको मोक्ष चाहिँ यीशु ख्रिस्ट मात्रै छ। द रिडेम्पसन फ्रम द सिन एन्ड द कर्स एन्ड फ्रम द एभ्री काइन्ड अफ सिचुएसन इज ओन्ली थ्रु जीसस क्राइस्ट। तपाईँले नि जीवनमा यो निर्णय गर्नुहोस्। लाजरसले नि जीवन ढल्नभन्दा अगाडि निर्णय गरे। तपाईँले जीवन ढल्नभन्दा अगाडि नै, चाँदीको तार चुटिनुभन्दा अगाडि नै, हो सुनको हो तार चुटिनुभन्दा अगाडि नै, यो माटोको भाँडो नि टुक्रा टुक्रा भइकन नि हो तोडिनुभन्दा अगाडि, तपाईँको शरीर चाहिँ धुलोमा फर्किनुभन्दा अगाडि, तपाईँको आत्मा चाहिँ नि तपाईँको शरीरबाट बाहिर निस्किन अगाडि, तपाईँले परमेश्वरको सम्झना गर्न आवश्यक छ। You have to remember the Creator. तपाईँले नि सृष्टिकर्तालाई, अनि त्यो सृष्टिकर्ता नि आजभन्दा 2023 वर्ष अगाडि पृथ्वीमा आउनु भएको छ। त्यो यीशुलाई तपाईँले आफ्नो जीवनमा बोलाउँदै गर्दाखेरि नि तपाईँको आत्माको मोक्ष हुनेछ। तपाईँ भन्नुहुन्छ होला, पास्टर विनय, कसरी? जब हामी नि सिम्पली प्रार्थना गरेर नि परमेश्वरको पुत्रलाई बोलाउँदछौ नि, त्यसले तपाईँलाई परमेश्वरको सन्तान हुने हक दिँदछ। आमेन, हालेलुया, हालेलुया। वाव, परमेश्वरको सन्तान हुने हक दिँदछ त्यसले।

0: आशा गर्दछु तपाईँले नि यीशुलाई बोलाउनु हुँदैछ। तपाईँ भन्नुहुन्छ होला कसरी, आउनुहोस् यो प्रार्थना गरौँ, प्रभु यीशु म मेरो जीवनमा यीशुलाई आफ्नो जीवनमा बोलाउँदछु, मेरो मुखले यीशुलाई प्रभु बनिकन स्वीकार्दछु र मेरो हृदयले यीशुको पुनरुत्थानमाथि विश्वास गर्छ, मेरो पापलाई धोइदिनुहोस्, आजदेखि उपरान्त म तपाईँको सन्तान हुन चाहन्छु, धन्यवाद यीशु ख्रीष्टको नाममा आमेन। यो प्रार्थना गर्नुभयो तपाईँको नयाँ जन्म पाएको छ भएको छ, तपाईँको नजिकैको मण्डलीमा जानुहोस्, परमेश्वरको सेवा गर्नुहोस् र समाजको सेवा गर्नुहोस्। अर्को हप्ता यही च्यानलमा यही स्टेसनमा यही रेडियो सेटमा हामी आउने बाचा गर्दछौँ। सबैलाई जय मसीह, नमस्कार।
1: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु यीशु ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ? तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ। सब किसिमका चिन्ता फिक्री रोग व्याथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता यीशु ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु यीशु, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु यीशु ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप भूल गल्तीहरू क्षमा माग्न चाहन्छु, मलाई क्षमा दिनुहोस्। प्रभु, मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु यीशुको नाममा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 981-38-844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम सफलता र उन्नति।
2: प्रेषता जय मसीह तथा नमस्ते। प्रेषता सफलता र उन्नतिको सन्देशको लागि म पास्टर मिनी कुमार राई नयाँ सिटी चर्चबाट तपाईँहरूको अघि उपस्थित भइसकेको छु। प्रेषता सफलता र उन्नतिको सन्देशको लागि म पवित्र शास्त्रबाट पढ्न गएको छु। गलाती 5:22 पढ्दैछु। गलाती 5:22 तर आत्माको फल हो प्रेम, आनन्द, मेलमिलाप, सहनशीलता, कृपा, भलाई, विश्वास अथवा विश्वस्तता, नम्रता, स्वयं। आमेन। मैले टीबीएस भर्सनबाट पढेको। प्रेषता आत्माको फल अथवा प्रवेश मसीहलाई हामीले ग्रहण गरिसकेपछि हाम्रो चाल ढङ्ग, हाम्रो चरित्र स्वभाव, हाम्रो विचार, हाम्रो दिमाग, हाम्रो मन, हाम्रो आत्मा, हाम्रो शरीर परमेश्वरको लागि जिउँदो बलिदानको रूपमा अथवा उहाँलाई मनपर्ने जीवन हामीले जिइरहेका हुन्छौँ। जसरी छोराछोरीले आमा बुवालाई मनपर्ने जीवन जिएका हुन्छन् र आमा बुवाले छोराछोरीको भलाइको लागि, सुरक्षाको लागि, भविष्यको लागि जिएका हुन्छन्, काम गरेका हुन्छन्, परिश्रम गरेका हुन्छन्, अथवा परिवारमा पनि आफ्नो आमा बुवाको लागि, छोराछोरीको लागि, अथवा श्रीमतीको लागि, श्रीमानको लागि, अथवा दाजुभाइको लागि, दिदी बहिनीको लागि, अथवा समाजको लागि, देशको लागि भनौँ, यसरी हामीले एउटाले अर्कोको लागि, अर्काको भलाइ सम्झेर हामीले जिइरहेका हुन्छौँ। त्यसो गर्दा कतिपय हाम्रो अवस्थामा हामीले आफूलाई बलिदान गर्नु परेको हुन्छ। हामीले आफूले चाहेको अनुसार पैसा खर्च नगर्ने अथवा काम नगर्ने, नखाने, नबोल्ने, त्यस्तै हो है अनुशासन। है कसैको भलाइ, चाहे देशको होस्, चाहे संसारको होस्, चाहे परिवारको होस्, आफ्नै पनि भलाइको लागि हामीले अनुशासन पुरा गर्छौँ। आमा बुवाले नानीहरूलाई सानै उमेरमा सिकाएका हुन्छन् कुन कुन कुरो खानु उचित हुन्छ र कुन कुन कुरो खानु उचित हुँदैन। साथै स्वास्थ्यकर्मीहरूले सिकाइरहेका हुन्छन् र हामी सबैको भलाइ र देशकै र संसारकै भलाइ हुन्छ। अनि हामीले पढेका पुस्तकहरूबाट पनि हामीले सिक्छौँ अथवा अध्ययन गर्दा हामीले स्कुल कलेजमा पनि हामी सिक्छौँ र सबै कुरो सिक्दै गर्दा हामीले आफ्नो शरीरको लागि सिकेको हुन्छौँ, परिवार, देश, संसारको लागि। तर यहाँ पनि आत्माको फल भनेपछि यो हुन त हामीले परमेश्वरको लागि हो, परमेश्वरलाई मनपर्ने अथवा हामीले परमेश्वर सम्बन्धी हाम्रो जीवन जिउने हो, स्वभाव हो। यसले हामीलाई संसारिक कुरामा पनि फाइदा गर्छ। यहाँनिर प्रेम भनेपछि प्रेम त्यसै त हुँदैन, हामीले परमेश्वरलाई सिधै देखेका हुँदैनौँ। परमेश्वरको खातिरमा हामीले मान्छेको लागि, जीवित प्राणीहरूको लागि, अनि प्रेम भन्दा खातिरमा परमेश्वरलाई प्रेम गर्नेले मान्छेलाई पनि गर्छ, समाज, गाउँ, परिवार सबैलाई, अनि यहाँसम्म कि प्रकृतिलाई पनि गरिरहेको हुन्छ, जीवधारी प्राणीहरूलाई पनि प्रेम गरेको हुन्छ र धर्मी मानिसले पशुहरूको पनि वास्ता गर्छ भन्ने कुरो पुरानो नियम अथवा प्रविश मसीले भन्नुभएको वचन जो मत्ती, मर्कुस, लुका, युहन्नादेखि प्रकाशको किताबसम्म पाउँछौ, त्योभन्दा पहिला परमेश्वरले 10 आज्ञाबाट दिनुभएको वचनबाट हामी बुझ्छौँ पशुहरूलाई पनि धर्मी मान्छेले वास्ता गरेर जिउँछ अथवा पशुहरूको पनि वास्ता गर्छ। यहाँनिर 9 प्रेम, आनन्द, मेलमिलाप, सहनशीलता, कृपा, भलाई, विश्वास अथवा विश्वस्तता, नम्रता, स्वयं, यी कुराहरूले हाम्रो लागि मात्रै होइन, विशेष त परमेश्वरको लागि हो, परमेश्वरलाई मनपर्ने जीवन हो यो। तर त्यति मात्र नभएर यसले हाम्रो पनि फाइदा गर्छ र हामी जुन परिवारमा अथवा समाजमा अथवा देशमा बस्छौँ अथवा हाम्रो व्यवहार जोसँग हुन्छ, व्यापारमा होस्, समाजमा होस्, कलेज, स्कुल, सबैमा यो लागू हुन्छ, सबैको भलाइ हुन्छ। र सुरुमा प्रेम छ, सुरुमा त्यो प्रेम गर्ने स्वभावले चाहिँ सबै कुरो उब्जाएको हुन्छ। वास्तवमा हामीले कसरी चाहिँ यस्तो 9 वरदान अथवा गुण अथवा स्वभाव हामीले अप्नाउन सक्छौँ भन्ने कुरामा चाहिँ परमेश्वर हामी भित्र हुनु भएर मात्र हो, अथवा परमेश्वर हामी भित्र कसरी भन्दा उहाँको आत्माद्वारा प्रवेश मसीलाई आफ्नो परमेश्वर सृष्टिकर्ता हाम्रो मुक्तिदाता भनेर, पापबाट हामीलाई छुटकारा गर्नुहुने परमेश्वर भनेर हाम्रो हृदयले प्रभु यीशु मसीहलाई विश्वास गरेर मुखले स्वीकार गर्यो भने पाप क्षमा हुन्छ र हामी परमेश्वरको सन्तान बन्छौँ। यसो गर्दाखेरि के फाइदा अथवा के कुरो असल कुरो हुन्छ भने यो चाहिँ यो प्रेम, आनन्द, मेलमिलाप, सहनशीलता, कृपा, भलाई, विश्वास अथवा विश्वस्तता, नम्रता, स्वयं, यी गुणहरू भएको मानिस साह्रै फाइदा परमेश्वरको लागि र पृथ्वीमा सबै जीवधारी प्राणीहरूको लागि, मान्छेको लागि, संसारको लागि अथवा आफ्नो लागि, सबैको लागि फाइदा हुन्छ, आशिष हुन्छ। यहाँनिर म एउटा पद पढ्छु, मत्ती 12:33 प्रभु यीशु मसीहले यसरी भन्नुभएको छ। मत्ती 12:33 पदमा, कि त रुखलाई असल र त्यसको फललाई पनि असल पार, कि त रुखलाई खराब र त्यसको फललाई पनि खराब पार, किनभने फलबाट रुखलाई चिनिन्छ। आमिन। हामीले कस्तो व्यवहार देखाउँछ भन्ने कुरो हाम्रो चाल ढङ्ग व्यवहारले प्रष्टै देखाउँछ। हुन त बुढाबुढीले भनेको उखान अनुसार चाहिँ, भनाइ अनुसार चाहिँ, हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खस्रो पात पनि भन्छ। हुन त कतिपय बाहिर रूपले पनि दर्शाउँछ भन्ने कुरो हो, तर यहाँ त्यसको उल्टा भनेको त होइन। तर फल राम्रो छ भने हामीलाई राम्रै हुन्छ। हामीलाई कसैले क्रिस्चियन राम्रो, ख्रिस्ट यीशु प्रभुलाई ग्रहण गरेर ख्रिस्ट प्रभु यीशुको जस्तै स्वभाव हामीले लियौँ भने हामीलाई सताउने बिरलै पाइन्छ। कोही पनि सताउने हुँदैन भनेको चाहिँ होइन। पृथ्वीमा दण्डको भागीदार बनेका मानिसहरू धेरै छन्। प्रभु यीशु मसीहलाई ग्रहण गरेर परिवर्तन भयो भने कुरो फरक हो, तर सुसमाचारलाई ग्रहण गरेन भने, व्यवस्था गर्यो भने मान्छेले पापको फल भोग्नुपर्छ। र पापको फल भोग्नुभन्दा पहिला मान्छेले परमेश्वरको गुण, स्वभाव, रूपलाई घृणा गर्ने हुन्छ। जसरी कतिवटा प्राणीहरू छ, उज्यालोलाई मन नपराउने, अँध्यारोमा मन पराउने, अथवा है कोही चाहिँ अँध्यारोमा देख्दैन, उज्यालोमा बस्ने पनि हुन्छ, कोही चाहिँ उज्यालोबाट लुक्ने, अँध्यारोमा लुक्ने। हामी परमेश्वरको अगाडि हामी ठिक छैन भने, र हुन त हाम्रो विवेकमा परमेश्वरले असल र खराब छुटाउने ज्ञान मानिसलाई दिइसक्नु भएको छ। यद्यपि त्यो ज्ञान जन्मने बित्तिकै चाहिँ परिपक्व भएको हुँदैन, बिस्तारै हुँदै जाने हो। कुन दिन हुन्छ भन्नु पनि सक्दैनौँ, त्यो बिस्तारै परिपक्व हुँदै जाने हो। ठिक र बेठिक छुटाउने ज्ञान बिस्तारै बढ्दै गएको हुन्छ, तर उमेर पुगिसकेपछि अथवा छुट्याउने ज्ञान हामीमा पसिसकेर पनि, अथवा असल कुरोलाई जानेर पनि नगर्ने जब हामी हुन्छौँ, जबरजस्ती नै दृढताको साथमा गर्छौँ, उनीहरूले चाहिँ सजाय भोग्नै पर्ने हुन्छ। त्यसले गर्दाखेरि कतिपय त्यस्ता मानिसहरूले सजाय भोगिरहेका हुन्छन्, दण्ड भोग्नु पर्ने हुन्छ। उनीहरूले कहिले पनि असललाई असल भन्दैन, असल व्यवहार गर्दैन। त्यस्तो आज हामीसँग नै समयमा नै प्रस्ताव गर्नुपर्छ, परमेश्वर कहाँ आउनुपर्छ, नत्र भने उनीहरूले परमेश्वरको क्रोधको सामना गर्नुपर्छ। यहाँ अहिले पढ्दाखेरि चाहिँ फलबाट रुख चिनिन्छ भनेर प्रभु यीशु मसीहले भन्नुभयो। कि त रुखलाई असल पार र त्यसको फललाई पनि असल पार, कि त रुखलाई खराब र त्यसको फललाई पनि खराब पार, किनभने फलबाट रुखलाई चिनिन्छ। हामी मानिस एउटा रुख समानै भनौँ। कोही कोही बेला सपनामा मान्छेले रुख ढलेको देख्यो भने, होइन, बुढापाकाले, आमा बुवाले, अब चिना जान्ने मान्छेले भन्छ नि, कतापट्टि ढल्यो, है, कस्तो थियो, त्यस्तै यस्तै कुराहरू है। कतिपय त्यो कुरो सत्य पनि हुन आउँछ। बाइबलमा पनि, परमेश्वरको वचनमा पनि, रुख र मान्छे झन्झन्डै एक समान पाउँछौँ। त्यसको झन्झन्ने उमेर पनि त्यस्तै हुन्छ। कोही चाहिँ रुख धेरै नै वर्ष बाँच्ने, त्यो अलग्गै हो। जस्तै पहिला मान्छे त्यसरी धेरै वर्ष बाँच्थ्यो। अनि तपाईँ र मैले यसरी नै राम्रो फल फलाएर परमेश्वरको महिमा गर्ने हाम्रो जीवन चाहिँ, परमेश्वरलाई चिनेको, जानेको, बुझेको, ग्रहण गरेको, परमेश्वरको गुण स्वभाव अप्नाएको भनेर चिन्ने यो काम हो, परमेश्वरलाई मनपर्ने। तपाईँ र मैले चाहिँ असल फल पाउनु पर्छ, जसबाट हामी, हाम्रो परिवार, संसार, देश, समाज सबैलाई राम्रो हुन्छ। पहिला चाहिँ परमेश्वरलाई फल फलाउनु पर्छ। यहाँनिर अर्को पद पनि म पढ्छु, मत्तीको 5:16 यसरी लेखेको छ, त्यसरी नै तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस्, र तिनीहरूले तिमीहरूका असल कामहरू देखुन्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्। आमीन। देखाउनलाई असल काम गरेको चाहिँ होइन, तर हामीले परमेश्वरको खातिर र मान्छेको खातिर पनि, ताकि मैले गरेको जस्तै अरूले पनि गरून् असल कुराहरू, र सिकुन् र परमेश्वरलाई मनपर्ने काम सबैले गरून्। यसले चाहिँ परमेश्वरलाई आदर पुर्याउँछ। कतिपय हाम्रो घरको जेठा दाजु भनौँ, अथवा दिदी भनौँ, अथवा आमा नै भनौँ, अथवा बुवा, घरमा वातावरण स्वच्छ राख्नुको लागि उनीहरूले कसरी हुन्छ, आफूभन्दा अरूलाई पनि, कोही बेला त कसै कसैमा त्यो ज्ञानको दानै हुन्छ, उमेर सानो भए तापनि अरूलाई बुझाउनु बताउनु सक्ने सम्झाउनु सक्ने रत्याउन अथवा उनीहरूलाई अधीनमै भनौँ न एक प्रकार हप्काएको त होइन तर यो ठिक होइन भन्नु सक्ने क्षमता रहेको हुन्छ। हामीले कतिपय मान्छेहरूमा पनि देख्छौँ उमेर कम्ती छ शिक्षा हासिल कम्ती नै होला तर उनीहरूमा त्यो खुबी हुन्छ जसरी दाउदमा थियो जसरी अयुबमा थियो उमेर सानो भए तापनि र परमेश्वरसँग नजिक बसेको नतिजा यस्तो हुन्छ। यो चाहिँ कसरी भन्दाखेरि परमेश्वरलाई आदर दिने काम हाम्रो स्वभावबाट परमेश्वरलाई मन पर्ने यस्तो कामहरू चाहिँ व्यवहार चाहिँ तिमीहरूको असल काम देखुन् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्। मान्छेले हाम्रो मात्रै प्रशंसा होइन चर्चको मात्रै होइन होइन समाजको देशको मात्रै होइन सरकारको मात्रै होइन तर उनीहरूको व्यवहार देखेर परमेश्वरलाई पनि चिनुन् परमेश्वरलाई महिमा दिउन् भनेको। यसले गर्दा तपाईँ र मैले हाम्रो जीवनमा चाहिँ प्रभु यीशु मसीहलाई ग्रहण गरिसकेका छौँ भने हाम्रो जीवनमा प्रेम आनन्द मेलमिलाप सहनशीलता कृपा भलाइ विश्वस्तता अथवा विश्वास विश्वासको अर्थ अलगै हुन्छ विश्वस्तता नम्रता स्वयं यी गुणहरूले परमेश्वरलाई महिमा दिन्छ परमेश्वरलाई आदर पुर्याउँछ। योन्नाको 15:8 म अझै एउटा पद पढ्छु तिमीहरूले धेरै फल फलायो भने यसैमा मेरा पिताको महिमा हुनेछ र तिमीहरू मेरा चेला हुनेछौ जसरी पिताले मलाई प्रेम गर्नुभएको छ त्यसरी नै मैले पनि तिमीलाई प्रेम गरेको छु। आमेन। र सृष्टिकर्ता पिता परमेश्वरले गर्नुभएको प्रेम यीशु प्रभुले पनि हामीलाई गर्नुभएछ अथवा पिता परमेश्वर र पुत्र अथवा प्रभु यीशु मसीह परमेश्वर एउटै हुनुहुन्छ। परमेश्वर पिताले पनि हामीलाई यसरी प्रेम गर्नुहुन्छ प्रभु यीशु मसीहले पनि हामीलाई प्रेम गर्नुहुन्छ हामी एउटै सन्तान बनेका हुन्छौ। यसरी हामीले आत्माको फल फलायौँ भने परमेश्वरको महिमा हुन्छ अथवा आदर हुन्छ हामीहरूलाई हेरेर अरू मान्छेले परमेश्वरलाई चिन्न जान्न बुझ्न विश्वास गर्न सकुन्। यो हामीले ज्ञानलाई लक्ष्यलाई कायम राख्नुपर्छ। यो कुरा हामीले सफलता र उन्नतिको रूपमा पनि लिन सक्छौँ। अरू मान्छेले चर्चलाई हामीहरूलाई हेरेर प्रभु यीशु मसीहलाई ग्रहण गरेको मान्छेहरू यस्तो हुँदो रहेछ भनेर असल कुरा बोल्नु यो चाहिँ ख्रिस्ट प्रभुलाई ग्रहण गरेर भएको नतिजाको जीवन यो असल कुरो यसलाई सफलता र उन्नतिको रूपमा लिन सक्छौँ। साथसाथै हामीले यस्तो आत्मिक फल फलाएर जिएको जीवनले गर्दा परमेश्वरलाई आदर हुन्छ अनि हाम्रो जीवनमा परमेश्वरको आदर हुनु है र हामी चाहिँ परमेश्वरको छोराछोरी हौ प्रभु यीशुको सन्तान भनेर चिनिनु यिनीहरूलाई हामीले राम्रो फल फलाएर यस्तो हुनु देखा पर्नु चाहिँ परमेश्वरको महिमा पनि हुन्छ आदर हुन्छ अनि हामी आफै पनि परमेश्वरको सेवा गरिरहेका साक्षी बनेको हुन्छ। यो चाहिँ यसलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौ। कलोसी 1:10 म पढ्छु कि उहाँलाई पूरा रूपले प्रसन्न गराउनलाई तिमीहरू प्रभुको योग्य चालमा हिँड हरेक असल काममा फलदार हुँदै जाऊ र परमेश्वरको चिन्ने ज्ञानमा बढ्दै जाऊ। आमीन। र सबै कामहरूमा है कमी नभएको असल ज्ञान बुद्धिमा मात्र होइन कुनै नयाँ कुरो आविष्कार गर्नलाई मात्र पनि असल कुरो हो तर परमेश्वरको सानीमा ठिक भएको है परमेश्वरलाई औल्याउने जीवन परमेश्वरलाई महिमा हुने जीवन हामी त्यसमा बढ्दै जानुपर्छ। संसारको ज्ञान बुद्धि निर्माण आविष्कारहरू धन सम्पत्तिहरू कमाउने धन सम्पत्ति भएको त्यो पनि आधार हो यी सबैले पनि परमेश्वरलाई नै महिमा दिन्छ यी सबैको ऋणी परमेश्वरबाट नै आउँछ तर प्रभुको योग्य चालमा हिँड भनेको छ यहाँ है धन सम्पत्ति ज्ञान बुद्धि मान आदर सुरक्षा सफलता सबै प्रभुबाट आउँछ सबैले प्रभुलाई महिमा दिन्छ तर यहाँनिर हामीले जान्नुपर्ने मुख्य कुरो चाहिँ प्रभुको योग्य चालमा सबै कुरोबाट परमेश्वरलाई औल्याउने उहाँ बढ्न म चाहिँ घट्न आवश्यक छ हाम्रो लागि होइन प्रभुलाई हुने प्रेसता यी सबैलाई हामीले हेरेर हाम्रो जीवन चालचलन सुसमाचारको योग्य पर्नुपर्छ परमेश्वरलाई मनपर्ने उहाँलाई आदर हुने र हाम्रो जीवन परमेश्वरको सानो ठिक हुनुपर्छ यी सबैलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौँ। प्रेसता सफलता र उन्नतिको सन्देश सुनिदिनु भएकोलाई धन्यवाद। जय मसीह। नमस्ते।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

आदरणीय श्रोता मित्र, हामीले बितेका केही दिनहरूदेखि जक्कैको विषयमा कुरा गरिरहेका छौ। धर्मशास्त्र बाइबलले हामीलाई भन्दछ, प्रभुले जक्कैलाई चिन्नुभयो। धेरै ठूलो भीड़को बीचमा पनि प्रभुले जक्कैलाई जान्नुभयो र भन्नुभयो, ए जक्कै, छिटो गरी ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्नु परेको छ। ख्रिस्ट येशु सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। उहाँलाई सबै थोक थाहा छ। उहाँले तपाईँको नाउँ जान्नुहुन्छ। तपाईँको नाउँ काढेर उहाँले तपाईँलाई बोलाउन सक्नुहुन्छ। जसरी धेरै ठूलो भीड़को बीचमा पनि प्रभुले जक्कैलाई चिन्नुभयो। जक्कैको प्रत्युत्तर तपाईँले छ पदमा देख्नुहुन्छ, प्रिय मित्र, लुकाको पुस्तक 19 अध्यायमा। अनि तिनी छिटो गरी ओर्लेर आए र खुसीको साथ उहाँको सत्कार गरे। जक्कैले ख्रिस्ट येशूको सत्कार गर्न खुसी माने। उनले खुसी साथ प्रभुको सत्कार गरे। मैले तपाईँलाई अघिल्लो वचनमा भन्दै थिएँ, कति पटक मानिसहरूले मैले प्रभुलाई जान्दछु भन्दछन्, मैले बाइबल पढेको छु भन्दछन्, तर ख्रिस्ट येशूलाई स्वागत गर्दैनन्, ख्रिस्ट येशूलाई सत्कार गर्दैनन्। जक्कै जसको विषयमा हामीले कुरा गरिरहेका छौ तपाईँको माझमा, तपाईँको बीचमा, अनि उनले खुसी साथ प्रभुको स्वागत गरे, सत्कार गरे। जसले आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ, मेरा सम्पूर्ण श्रोता मित्रहरू, याद गर्नुहोस्, खुसी साथ येशूलाई सत्कार गर्नु नै जक्कैको जीवनको सबैभन्दा मूल्यवान वस्तु थियो। हामीले तपाईँलाई भनेका छौ, जक्कै कर उठाउनेहरूको हाकिम थिए। उनी धनी थिए, धेरै पढेका, एकदमै असल मानिस थिए, तर यी सबै थोक उनको लागि अर्थविहीन भयो र ख्रिस्टलाई हेर्नको लागि हतारिए र ख्रिस्टको स्वागत गर्नको लागि उनी खुसी भए। जब प्रभु जक्कैको घरमा जानुभयो, उहाँले भन्नुभयो, आज यस घरले उद्धार पाएको छ, आज जक्कैको घरले मुक्ति पाएको छ। ख्रिस्ट येशूको वचन तपाईँले सुन्दै हुनुहुन्छ, प्रिय मित्रहरू, आज यस घरले मुक्ति पाएको छ। मुक्ति ख्रिस्ट येशूमा मात्रै छ। धन सम्पत्तिले मुक्ति पाउने हो भने जक्कैलाई येशूको आवश्यकता पर्दैन थियो। शिक्षाले मुक्ति पाउने हो भने जक्कैलाई येशूको आवश्यकता पर्दैन थियो, किनभने उनले धेरै पढेका थिए। कर उठाउनेहरूको हाकिम हुनको लागि धेरै शिक्षाको आवश्यकता पर्थ्यो। अनि हामीले भन्न सक्छौ, जक्कै भन्ने नाउँ भएका मानिस धेरै पढेका शिक्षित मानिस थिए र उनले वास्तवमा थुप्रै शिक्षा हासिल गरेका थिए, तर त्यो शिक्षाले उनलाई छुटकारा गर्न सकेन, मुक्ति दिन सकेन, उद्धार गर्न सकेन। तर उनलाई येशूको आवश्यकताको महसुस भयो र येशूलाई खोज्दै हिँडे। प्रिय मित्र, आज तपाईँले के कुराको निम्ति आशा गर्नुभएको छ? के तपाईँले येशूलाई खोज्दै हुनुहुन्छ, अथवा आफ्नो धन सम्पत्तिमा आशा राख्दै हुनुहुन्छ, अथवा आफ्नो सिपमा, आफ्नो शिक्षामा, आफ्नो योग्यतामा आशा राख्दै हुनुहुन्छ? एकछिन जक्कैको विषयमा सोच्नुहोस्। जक्कैलाई किन येशूको आवश्यकता पर्यो? उनले सबै थोक छोडेर येशूको पछि लागे, येशूलाई हेर्ने इच्छा गरे। मैले तपाईँलाई सुरुमै भनिसकेको छु, जक्कैलाई येशूको आवश्यकता पर्यो। संसारमा धेरै खालका मानिसहरू छन्, धेरैलाई धेरै प्रकारको चट्टारो पनि परिरहेको छ। कुनै पनि कुरामा मानिस सन्तुष्ट छैन, कुनै न कुनै कुराको उसलाई चट्टारो परिरहेको छ। तपाईँलाई के कुराको चटारो परेको छ? के तपाईँले महसुस गर्नु भएको छ, मलाई येशू चाहिन्छ भनेर? जब प्रभुलाई जक्कैले आफ्नो घरमा लगे, उनले खुसी साथ येशूको स्वागत गरे, खुसी साथ येशूको सत्कार गरे, अनि प्रभुले तिनलाई भन्नुभयो, नौ पदमा, आज यस घरले मुक्ति पाएको छ, आज यस घरले छुटकारा पाएको छ। प्रिय मित्र, हामी सबैजना पापी छौ। बाइबलले भन्छ, सबैले पाप गरेका छन्, सबैले गलत गरेका छन्, कोही पनि यो गलत गर्ने कामबाट अलग हुन सकेको छैन। हरेकलाई उद्धारको खाँचो छ,
हरेकलाई मुक्तिको खाँचो छ, हरेकलाई छुटकाराको खाँचो छ, अनि हरेकलाई पाप मोचनको खाँचो छ। यदि रुपियाँ पैसाले पाप मोचन हुने हो भने जक्कैले यो व्यक्तिले जसको बारेमा हामीले चर्चा गरिरहेका छौँ लाखौं करोड़ौं रुपियाँ खर्च गरेर आफ्नो मुक्ति अर्थात आफ्नो क्षमाको लागि किन्न सक्थ्यो, तर पैसाले मुक्ति सम्भव छैन। होला तपाईँसँग लाखौं करोड़ौं अरबौं रुपियाँ, तर त्यो रुपियाँ पैसा तपाईँको मुक्तिको लागि यथेष्ट छैन। यथेष्ट ख्रिस्ट येशु मात्रै हुनुहुन्छ। ख्रिस्ट येशुमा मात्रै तपाईँले उद्धार पाउन सक्नुहुन्छ।

चिन्नु भएको छ। मैले अघिल्ला अध्यायहरूमा तपाईँलाई भने यशुले तपाईँको नाउँ जान्नुहुन्छ, तपाईँको नाउँ काढेर यशुले बोलाउनुहुन्छ। तर विडम्बना हामीले यशुको आवाजलाई चिन्दैनौ, हामीले यशुको आवाजलाई व्यवस्था गर्छौ र हामी आफ्नै पापमा अर्थात यही संसारमा हामी रुमलिरहेका हुन्छौ, यही संसारमा हामी हराइरहेका हुन्छौ, अन्धकारको संसारमा हामी मरिरहेका हुन्छौ। प्रभुले जक्कैलाई भन्नुभयो, आज यस घरले उद्धार पाएको छ, तपाईँले पापबाट उद्धार पाउनको लागि, छुटकारा पाउनको लागि यशुमा विश्वास गर्नुपर्छ, तपाईँले यशुलाई चिन्नुपर्छ जसरी जक्कैले यशुलाई चिने, अनि तपाईँले यशुलाई आफ्नो जीवनमा लानुपर्छ जसरी जक्कैले आफ्नो घरमा यशुलाई लगेर गए, अनि तपाईँले यशुको आज्ञालाई पालन गर्नुपर्छ जसरी जक्कैले यशुलाई आफ्नो घरमा स्वागत गरे। मेरा सम्पूर्ण आदरणीय श्रोता मित्रहरू, म फेरि पनि तपाईँलाई विनम्र अनुरोध गर्न चाहन्छु, के तपाईँले यशुको आवाजलाई सुन्नु भएको छ? के तपाईँले यशुलाई आफ्नो घरमा स्वागत गर्नुभएको छ? के तपाईँले यशुलाई आफ्नो जीवनमा सत्कार गर्नुभएको छ? यशुमा मात्रै मुक्ति छ अनि छुटकारा छ। धेरै खालको चटारो भएका मानिसहरू मध्ये सायद तपाईँ पनि हुनुहुन्छ होला, कुनै न कुनै कुराको खोजी तपाईँले गर्दै हुनुहुन्छ होला। मलाई थाहा छैन तपाईँको निम्ति आवश्यक वस्तु के हो, अर्थात तपाईँले के कुराको खोजी गर्दै हुनुहुन्छ। यदि आज तपाईँले आफ्नो रेडियो अन गरेर बाइबललाई बोल्न दिउँ भन्ने कार्यक्रम सुन्दै हुनुहुन्छ भने म तपाईँलाई उत्साह गर्न चाहन्छु। मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण तत्व, महत्वपूर्ण चट्टारो अनि महत्वपूर्ण खाँचो भनेको ख्रिस्ट येशु मात्रै हुनुहुन्छ, र हामीले उहाँलाई खोज्नु पर्छ, उहाँलाई हेर्नु पर्छ अनि उहाँलाई हाम्रो जीवनमा स्वागत गर्नुपर्छ। के तपाईँ तयार हुनुहुन्छ मसँगै येशुलाई आफ्नो जीवनमा स्वागत गर्नको लागि? के तपाईँ आफ्नो हृदय येशुको लागि खोल्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने येशुले अहिले पनि तपाईँलाई भन्दै हुनुहुन्छ, यस घरमा मुक्ति आएको छ, यस घरमा छुटकारा आएको छ, यस घरमा पाप मोचन भएको छ। ख्रिस्टको आवाजलाई सुन्नुहोस् र उहाँलाई आफ्नो जीवनमा स्वागत गर्नुहोस् र तपाईँको अनि तपाईँको परिवारको उद्धार हुनेछ, छुटकारा हुनेछ। प्रिय मित्र, तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भन्ने कुरामा म विश्वस्त छु, र यो अध्यायलाई फेरि अर्को चोटि हामीले चर्चा गर्नेछौ, र तपाईँले कार्यक्रम सुन्नुहुनेछ भन्ने कुरामा मैले विश्वास राखेको छु, र अर्को दिनको सन्देश यो अध्यायको अन्तिम हुनेछ, र कार्यक्रम सुन्न नभुल्नुहोला है। हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मीय।

नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। म तपाईँलाई धन्यवाद दिन चाहन्छु तपाईँले आफ्नो बहुमूल्य समय दिएर यस कार्यक्रमको निम्ति रेडियो अगाडि आएर बस्नु भएको छ। ईश्वरको आशीर्वाद सबैभन्दा ठूलो धन हो भन्ने कुरामा सायद तपाईँलाई कुनै किसिमको असहमति नहोला। सबैजना ईश्वरको आशीर्वाद प्राप्त गर्न चाहन्छन्, ईश्वरलाई रिजाउन चाहन्छन्, किनकि ईश्वरलाई रिजाउन सकियो भने उहाँको कृपा पाउन सकिन्छ। यस्तै धारणा सबै मानिसमा पाइन्छन्, तपाईँमा पनि ममा पनि यस्तै विचार छ। यसबारे आज म तपाईँसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तरफबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। यो कार्यक्रम सुनेर यदि तपाईँको मनमा प्रश्न जिज्ञासाहरू रहन्छन् वा तपाईँले प्रेम गर्नुहुने प्रभु येशूको बारेमा अझै जान्न चाहनुहुन्छ भने निसंकोच हामीलाई लेख्नुहोस्। म तपाईँलाई अवश्य नै येशू प्रभुको जीवनी सम्बन्धी पुस्तिका उपहार स्वरूप पठाइदिनेछु। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना सधैँ नै यस कार्यक्रमको अन्तमा प्रसारण गर्ने गरिन्छ। आउनुहोस्, आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

मानिसको जीवन कहिले शुरू भयो त्यो यकिन गरी भन्न सकिँदैन। इतिहास लेखिनुभन्दा हजारौं वर्ष अघि नै मानिस यस पृथ्वीमा रहेका थिए। परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो। बाइबलको पहिलो पुस्तकमा सृष्टिको विवरण पाइन्छ। त्यस पुस्तकलाई उत्पत्तिको पुस्तक भनिन्छ। बाइबलले यो पनि भनेको छ कि परमेश्वरले मानिसलाई उहाँको आफ्नै स्वरूप र प्रतिरूपमा सृष्टि गर्नुभएको छ। शुरूदेखि नै सायद मानिसलाई परमेश्वरको अस्तित्वको ज्ञान थियो। जब डरलाग्दो आकाश गर्जन हुन्थ्यो तब आँखा तिरमिर पार्ने बिजुली चम्कन्थ्यो। जब कालो बादल मडारिएर आकाशको एक छेउदेखि अर्को छेउसम्म पुग्थ्यो तब रातमा आकाशमा ताराहरू चमचम चम्कन्थे। जब हुरी बतास चल्थ्यो तब मानिसले आफ्नो मनमा यो सोच्थ्यो कि त्यहाँ कुनै महान शक्ति छ। प्रकृतिबाट तिनीहरूले परमेश्वरको आभास पाउँथे। बाइबलमा लेखिएको कुरा तपाईँलाई पढेर सुनाउन चाहन्छु, कृपया ध्यान लगाएर सुन्नुहोस्। रोमीको पुस्तक एक अध्यायको 18-25 श्लोक। परमेश्वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता र दुष्टताको विरूद्ध स्वर्गबाट प्रकट भएको छ, जसले सत्यलाई तिनीहरूका अधर्मले दबाइराखेका छन्। परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई यो कुरा देखाइदिनु भएको छ। उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव परमेश्वरको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्ग देखिएको छ। परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्। तिनीहरू आफ्ना विचारमा बेकम्मा भए र तिनीहरूका मूर्ख मन अझ अध्ययारो भयो। बुद्धिमान छु भन्ने दावी गरे तापनि तिनीहरू मूर्खै भए र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घसरने जीवका मूर्ति स्वरूप अविनाशी परमेश्वरको महिमा साटासाट गरे। तिनीहरूले परमेश्वरको सत्यतालाई झूठसँग साटेर सदा सर्वदाको परम धन्य परमेश्वरलाई, सृष्टिकर्तालाई त्यागेर बरु सृष्टि गरिएका थोकहरूको भक्ति र सेवा गरे। मानिसको हृदयमा एउटा विचार छ, परमेश्वर कहीँ न कहीँ त हुनुहुन्छ पक्कै पनि भन्ने। यसै कारण मानिसले विभिन्न कुराहरूमा, थोकहरूमा, स्थानहरूमा परमेश्वरको खोजी गर्दछ, भेटी बलि चढाउँदछ, परिश्रम गर्छ। यसो गरेर आफूले केही शान्ति, सहानुभूति पाउने प्रयास गर्दछ, महसुस गर्दछ, अनुभव गर्दछ। प्रभु येशू संसारमा हुनुहुँदा उहाँको भेट धेरैजना मानिसहरूसँग भयो, थरी थरीका मानिसहरू। त्यस्तै मानिसहरूमध्ये एकजना थिए निकोदमस। तिनी यहुदी धर्मका पण्डित थिए र शासक। तिनले मानिसहरूलाई धर्मको शिक्षा दिन्थे। धर्मका रीतिविधि, कर्मकाण्डहरू सबैमा तिनी पोख्त थिए, तर पनि परमेश्वरलाई पाउन नसकेको अनुभव उनको जीवनमा थियो। निकोदेमस साँच्चै हृदयले नै परमेश्वरलाई खोज्ने व्यक्ति थिए। येशूको शिक्षा र उहाँले गर्नुभएका आश्चर्य कर्महरूद्वारा तिनी प्रभावित भएका थिए। तिनी परमेश्वरलाई पाउन चाहन्थे। त्यत्रो धर्मकाण्ड गरेर पनि परमेश्वरलाई र उहाँको आशीर्वाद पाएका थिएनन्। येशूले तिनलाई भन्नुभयो, कोही नयाँ गरी जन्मेन भने त्यो परमेश्वरको राज्यमा पस्न सक्दैन। येशूले फेरि पनि भन्नुभयो, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र आत्माबाट जन्मेको आत्मा हो। बाइबलबाट युहन्नाको सुसमाचार 3:3-5 श्लोक। बाइबलले यही शिक्षा दिन्छ कि परमेश्वर आत्मा हुनुहुन्छ। उहाँलाई पुज्नेहरूले आत्मा र सत्यतामा परमेश्वरलाई पुज्नुपर्छ, आराधना गर्नुपर्दछ। उहाँको शरीर छैन। प्रभु येशू परमेश्वरको रूपमा यो संसारमा जन्मनुहुँदा मात्र मानिसले परमेश्वरलाई शारीरिक रूपमा देख्न सके। मित्र, परमेश्वरसँग सम्बन्ध राख्नको निम्ति, परमेश्वरको कृपा र आशीर्वाद पाउनको निम्ति, उहाँको सन्तान हुनको लागि हामी आत्मामा जन्मनु आवश्यक छ। आत्मामा जन्मनको लागि के गर्नुपर्छ भन्ने प्रश्न तपाईँको मनमा होला। म त्यसको जवाब दिनेछु। आत्मामा जन्मनको लागि हामीले यीशुमा विश्वास गर्नुपर्छ।
जब हामी येशूमा विश्वास गर्छौं तब परमेश्वरको आत्माले हाम्रो जीवनमा बास गर्नुहुन्छ अनि हामीलाई विस्तारित परिवर्तन गराउनुहुन्छ। हामीले प्रभु येशूमा किन विश्वास गर्नुपर्छ? किनकि प्रभु येशू तपाईँ र मेरो साथै सारा संसारका मानिसहरूको पापको निम्ति बलिदान हुनुभयो। हाम्रा पापको मूल्य उहाँले आफ्नो रगत बगाएर तिर्नुभयो। बाइबलको वचनले भन्छ, येशूको रगतले हाम्रा सबै पापहरू पखाल्दछ। प्रिय मित्र, नेपाली उखान एउटा यस्तो छ, बाँसको हलो हुन्न पापीको भलो हुन्न। त्यसै कारण हाम्रो पापमय जीवनबाट हामी फर्कन पर्छ परमेश्वरतिर। परमेश्वरको आशीर्वाद, कृपा, प्रेम पाउन सकिन्छ। परमेश्वर टाढा हुनुहुन्न, तपाईँको नजिकै हुनुहुन्छ। आफ्नो जीवनमा उहाँलाई निम्ताउनुहोस्, बोलाउनुहोस्। येशू तपाईँको जीवनमा आउन चाहनुहुन्छ। तपाईँको हृदयलाई उहाँको आफ्नो वासस्थान बनाउन चाहनुहुन्छ। तर निर्णय तपाईँको हातमा छ। प्रभु येशूले भन्नुभयो, हेर म ढोकामा उभिएर गचगचाउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म भित्र पस्नेछु। के आज तपाईँले आफ्नो जीवनमा उहाँलाई भित्र पस्ने अधिकार अवसर दिनुहुन्छ? प्रश्नको उत्तर साँचो तपाईँकै हातमा छ। बिस्तारै समयले मलाई बिदाई दिइरहेको छ, तर पनि यदि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न जिज्ञासाहरू जागेर आएका छन् भने मनभित्रै गाँठो बाँधेर नराख्नुहोस्। मलाई निसंकोच लेख्नुहोस्, म अवश्य नै तपाईँलाई जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। साथै तपाईँलाई यस कार्यक्रमको प्रत्येक दिन ठिक यही समय हाम्रो हार्दिक स्वागत छ। परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिउनु।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: म सधैँभरि तपाईँको प्रेम र भलाई अनुभव गर्नेछु। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 90 यहाँहरूलाई स्वागत छ। परम प्रभु हाम्रो गोठालो हुनुहुन्छ अनि गोठालोले आफ्नो भेडाहरूका लागि गर्ने एउटा काम भनेको तिनीहरूलाई सुरक्षित रूपमा घरमा पुर्याउनु हो, त्यस्तो ठाउँमा जहाँ तिनीहरू खुसी हुनेछन्। भजन संग्रहको पुस्तक 23 अध्यायको 6 पद, निश्चय नै तपाईँको भलाई र करुणा मेरो जीवनभरि म पछि लाग्नेछ र परम प्रभुको घरमा म सदा सर्वदै बास गर्नेछु। जब हामीले यीशुलाई हाम्रो प्रभु भनेर स्वीकार गर्यौं अनि हामीले हाम्रो हृदयमा विश्वास गर्यौं कि परमेश्वरले उहाँलाई मृत्युबाट बिउताउनु भयो, हामीले मुक्ति पायौं, हामी नयाँ गरी जन्मियौं। त्यस बेलादेखि परमेश्वरको आत्मा हामी भित्र बस्छ र हामीसँग परमेश्वरसँग सधैँभरि रहने जीवनको भविष्यको निश्चितता छ। योहन्नाको पुस्तक 14 अध्यायको 1-3 पद, तिमीहरूको हृदय व्याकुल नहोस्, तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, ममाथि पनि विश्वास गर। मेरो पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्, त्यसो नभए के म तिमीहरूलाई भन्ने थिएँ र कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु, अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ। प्रिय श्रोता, गोठालोलाई पछ्याउने भेडाहरू जस्तै उहाँमाथि भरोसा राखेर रा घर लैजानुहुन्छ। हामी पनि येशु क्रिस्टको लागि संघर्ष र सतावर सहँदै उहाँलाई पछ्याउँछौ, किनभने हामीलाई थाहा छ कि येशुले हाम्रो लागि अनन्त घर तयार गर्नुभएको छ। हिब्रूको पुस्तक 11 अध्यायको 1 पद, अब विश्वास सही आशा राखिएको कुराको निश्चय र नदेखेका कुराको दृढ भरोसा हो। हामीले हाम्रो भौतिक आँखाले देखेको भन्दा बढीको लागि बाँच्नुपर्छ। भविष्यमा परमेश्वरले हाम्रो लागि के गर्नुहुनेछ भन्ने हामीलाई थाहा छ, त्यसमा हामी आफ्नो विश्वास राख्छौ। संसारको विचारमा आशा भनेको त्यस्तो चिज हो जुन सम्भव त हुन सक्छ, तर जब परमेश्वरले आशाको कुरा गर्नुहुन्छ उहाँले भविष्य पूर्ण निश्चितताका साथ केही हुनेछ भने दृढ विश्वासलाई जनाउनुहुन्छ। क्रुसमा हाम्रा पापहरूका लागि येशूको बलिदानमा विश्वास र भरोसा स्वर्गमा उहाँसँग सुरक्षित यात्राको हाम्रो एकमात्र ग्यारेन्टी हो। हामी परमेश्वरको प्रतिज्ञामा हाम्रो भरोसा राख्छौ किनभने हामीलाई थाहा छ कि उहाँ विश्वास योग्य हुनुहुन्छ। मानव इतिहासभरि परमेश्वर सधैँ आफ्ना प्रतिज्ञाहरू पूरा गर्न विश्वास योग्य हुनुहुन्छ। प्रकाशको पुस्तक 21 अध्यायको 4 पद, उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ र फेरि मृत्यु नै हुने छैन र शोक र पीड़ा पनि हुने छैन, किनकि पहिलेका कुराहरू बितिसकेका छन्। येशूसँगको हाम्रो भविष्यको घरको यात्राले यस जीवनबाट यसको संघर्षहरू सहित हाम्रा पिता परमेश्वर र हाम्रा प्रभु येशू क्रिस्टसँगको अनन्त घरमा हाम्रो प्रस्थानलाई प्रतिनिधित्व गर्दछ, जहाँ डर, भोक र तिर्खा अज्ञात छन्। रोमीको पुस्तक 8 अध्यायको 18 पद, म विचार गर्दछु कि हामीमा जुन महिमा प्रकट गरिनेछ त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैन। प्रिय श्रोता, हामीलाई ख्रिस्टको आशिषमा मात्र सहभागी हुन बोलाइएको छैन, तर उहाँको दुःखमा पनि सहभागी हुन बोलाइएको छ। ख्रिस्टको सेवाको कारणले गर्दा हामीले कठिन समयहरू सहयौं भने हामीले पछि अनन्त आशिष पाउनेछौं। क्रुसपछि सधैँ मुकुट आउँछ, हामीले आरोहणको मूल्यलाई कहिल्यै कम आंकलन गर्नु हुँदैन। यदि हामी परमेश्वरप्रति विश्वासी रह्यौं भने र हामीले येशू ख्रिस्टको सेवा गर्न आफ्नो जीवन समर्पण गर्यो भने भविष्यमा हामीले ठूलो आशिष पाउने ग्यारेन्टी छ। एफिसीको पुस्तक 1:18। म यो पनि प्रार्थना गर्दछु कि तिमीहरूको हृदयका आँखा उज्यालो होस् र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो सो तिमीहरूले जान्न सक। श्रोता, यीशु ख्रीष्टलाई पछ्याउने छनौट गर्नु सधैँ सजिलो हुँदैन। कहिलेकाहीँ हामीलाई अध्ययारो घाटीहरूबाट डोर्याइनेछ, तर हामीलाई परमेश्वरको आश्वासन छ कि उहाँले हाम्रो साथ कहिल्यै छोड्नुहुने छैन र एक दिन यीशु आफ्ना अनुयायीहरूलाई भेला गर्न उहाँले हाम्रो लागि तयार गर्नुभएको घरमा उहाँसँग बसाल्नको लागि फर्कनुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: जय मसीह। म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
5: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
6: जय मसीह तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
7: परीक्षाबाट कसरी बच्ने? यसकारण जसले भलाई गर्न जानेर पनि गर्दैन त्यसले पाप गर्छ। याकूब 4:17। तपाईँले कुनै मानिसले कसैको बारेमा यसो भनेको सुन्नु भएको होला, त्यो मान्छेले नाइ भन्नै सक्दैन, वा कुनै महिलाको विषयमा यसो भनेको सुन्नु भएको होला कि यिनलाई त यो बारेमा अझ राम्रोसँग थाहा हुनुपर्ने, यिनको हुर्काई बढाई त राम्रोसँग गरिएको थियो। तपाईँलाई के लाग्छ, समस्या के हो? त्यो व्यक्तिले जे गर्यो त्यो उसको गल्ती हो कि उचित अनुशासन नपाएको कारण उबाट त्यो गल्ती हुन पुगेको हो? यो वैवाहिक सम्बन्ध टुक्रिरहेको दम्पतिहरूको एक परिदृश्य मात्र हो। कुनै दिन पतिले वा पत्नीले आफ्नो जीवन साथीलाई रिस उठाउँछ अनि उसले झर्कदै सोध्छ, तिमीले किन त्यसो गर्यौ? अनि प्रतिउत्तरमा अर्कोले भन्छ, मलाई थाहा छैन मैले किन यस्तो गरे, मैले आफूलाई कन्ट्रोल नै गर्न सकिन। प्रिय मित्र, आत्म अनुशासन अति आवश्यक छ। आत्मनियन्त्रण यस्तो कुरा हो कि मानव यो तपाईँको मेरुदण्डसँग जोडिएको खुट्टाहरू हुन् जसले तपाईँलाई परीक्षाहरूदेखि टाढा जान मदत गर्छ, वा टीभी रिमोटको त्यो एउटा बटन थिच्नदेखि वा कम्प्युटरमा माउस क्लिक गर्नदेखि रोक्छ। 2 Corinthians 4:2 उल्लेख गरिएको शर्मका र लुकी छिपी गर्ने कामहरू गर्नबाट हामीलाई यसले टाढा राख्छ। अनैतिक क्रियाकलाप गरिरहेका मानिसहरू आफूले के गरिरहेको छु भन्ने कुरामा अनभिज्ञ हुँदैनन्, अर्थात उनीहरूलाई यो ठिक होइन भन्ने थाहा हुन्छ, तर उनीहरू त्यसको नतिजाको बारेमा वा त्यो अनैतिक खराब क्रियाकलापले ल्याउने परिणामहरूको बारेमा चाहिँ त्यति ध्यान दिँदैनन्। उनीहरूसँग परीक्षाबाट फर्किएर त्यो ढोका बन्द गर्न सक्ने आत्मनियन्त्रण छैन। आत्मनियन्त्रणको अभावमा क्षणिक सन्तुष्टि र रोमाञ्चक अनुभूतिको दास बन्नुको नतिजा के हो तपाईँलाई थाहा छ? भत्किएको घर, टुटेको सम्बन्ध, गुमेको आत्मविश्वास, घाइते आत्मसम्मान र परमेश्वरबाटको अनुशासन। हजुर, एकैछिन आत्मनियन्त्रण गर्न नसक्दा बन्द कोठाभित्र गरेको शर्मजनक कुराले यस्ता डरलाग्दा नतिजाहरू ल्याउन सक्छ। प्रिय साथी, तपाई आफ्नो खुसीको लागि आफ्नो इच्छा अनुसार जुन सुकै निर्णय र छनौटहरू गर्न स्वतन्त्र हुनुहुन्छ। तर ती छनौटहरूको नतिजालाई नियन्त्रण गर्ने कुरा तपाईँको हातमा छैन। संसारमा थुप्रै कठिन अनुशासन छन्। अझ हामी परमेश्वरका सन्तानका लागि त संसारको कठोर अनुशासन सँगै परमेश्वरको अनुशासन पनि छ। हो, परमेश्वरले हामीलाई अनुशासनमा राख्नुहुन्छ। अब तपाईँ भन्नुहोला, मैले त परमेश्वर प्रेमिलो हुनुहुन्छ भनेको सुनेको थिएँ। हो, परमेश्वर साह्रै प्रेमिलो हुनुहुन्छ र यसै कारण त उहाँले हामीलाई अनुशासनमा राख्नुहुन्छ, ताडना दिनुहुन्छ। नयाँ करारको पुस्तक हिब्रू 12 अध्यायको 5 र 6 पदमा लेखिएको छ, के तिमीहरूले अर्तिका ती वचन भुलेका छौ जसले तिमीहरूलाई पुत्रहरू भनी सम्बोधन गरेको छ? हे मेरा पुत्र, परमप्रभुको ताडनालाई हलुका नसम्झ, उहाँबाटको दण्डमा हरेस नखाऊ, किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ त्यसैलाई ताडना दिनुहुन्छ र आफूले ग्रहण गर्नु भएको हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्छ। साथीहरू, हामीले कहिले यस्तो समस्या, खराब बानी वा परिस्थितिको सामना गर्नुपर्ने हुन्छ जुन कुराबाट हाम्रो आफ्नै बलमा उम्कन सकिँदैन? यो कुरालाई बेलैमा थाहा गर्नु र स्वीकार गर्नु असल हुन्छ। कहिले काहीँ म परिवर्तन हुनुपर्छ वा मेरो बानी परिवर्तन गर्नुपर्छ भन्ने याद गराउनको लागि कसैको हप्काइनै आवश्यक पर्छ। परमेश्वरले पनि अनुशासन ताडनाद्वारा तपाईँलाई यो सम्झाउन चाहनुहुन्छ कि छोरा अथवा छोरी, तिमी गलत बाटोमा हिँडिरहेको छौ वा गलत काम गरिरहेको छौ, त्यहाँबाट फर्क। परमेश्वरले दिनुहुने ताडनाको समयले तपाईँलाई महसुस गराउनेछ कि तपाईँ यदि यही बाटोमा हिँडिरहनु भयो भने तपाईँले विपत्तिको सामना गर्नुपर्नेछ। प्रिय मित्र, जब हामी परमेश्वरको अनुशासनमा हुन्छौ त्यो समयमा उहाँसँग रिसाउने होइन, तर त्यो समय हामीले गरिरहेको काम र त्यसको परिणाम बारे विचार गर्ने, त्यसबाट फर्कन परमेश्वरसँग विन्ती गर्ने र उहाँले दिनुभएको ताडनाको निम्ति धन्यवादी हुनुपर्छ। आफ्नो मनोवृत्ति वा व्यवहार परिवर्तन गर्नु पहिलो चरण हो। यसलाई बाइबलले पश्चाताप भन्दछ। यदि तपाईँलाई आफू आगोसँग खेल्दैछु भन्ने लाग्दैछ भने तपाईँले आफूलाई परिवर्तन गर्नुपर्छ, किनकि कति बेला त्यो आगोले ठूलो क्षति पुर्याउँछ त्यसको तपाईँलाई हेक्का नै हुँदैन। यो महत्वपूर्ण कुरा याद गर्नुहोस्, जब तपाईँ खराबी गर्न रोकेर सही गर्ने सोच्नुहुन्छ त्यो सोच सँगै परमेश्वरको सहायता पनि तपाईँको निम्ति तपाईँले प्राप्त गर्नुहुनेछ। परीक्षाबाट निक्लन सबै काम परमेश्वरले तपाईँको लागि गरिदिनुहुने होइन, काम त तपाईँले नै गर्नुपर्छ। परमेश्वरले तपाईँलाई चाहिने शक्ति दिनुहुन्छ र सहायता गर्नुहुन्छ। कुनै पनि खराब बाटोबाट फर्कनु मुखले भने जस्तो सजिलो छैन। हाम्रो शारीरिक अभिलाषा र अन्य विविध कारणले हामीलाई घरिघरि त्यही बाटोतिर तान्ने काम गर्छ, तर परमेश्वरले तपाईँलाई त्यो संघर्षमा साथ दिनुहुनेछ र त्यो खराब, गलत र अपवित्रताको बाटोबाट फर्कन उहाँले तपाईँलाई सहायता गर्नुहुनेछ। चाहे तपाईँ त्यो बाटोमा धेरै टाढा किन नपुग्नु भएको होस्, फर्कन सम्भव छ है साथी। दोस्रो तिमोथी 1:7 पदमा लेखिएको छ, किनकि परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ। अब भन्नुहोस् त, कसले हामीलाई शक्ति दिनुहुने रहेछ? कसले प्रेम गर्नुहुन्छ र कसले हामीलाई अनुशासनमा राख्नुहुन्छ? हो, ठिक भन्नुभयो, परमेश्वरले। के तपाईँले कहिले यी कुराहरू परमेश्वरसँग माग्नु भएको छ? छैन भने यी कुरा प्रार्थनामा परमेश्वरसँग माग्नुहोस्। साथी, अनुशासनले परीक्षाको ढोका बन्द मात्र गर्दैन तर साथै आध्यात्मिक रूपमा पनि प्रशस्त लाभ ल्याउँछ। याद गर्नुहोस्, तपाईँले आफूलाई मनपर्ने कुरा खोज्न तपाईँलाई स्वतन्त्रता छ, तर यो पनि याद गरिराख्नुहोस् कि तपाईँको हरेक छनौटले नतिजाहरू ल्याउँछ र त्यो सकारात्मक र नकारात्मक दुवै हुन सक्छ, अनि ती नतिजाहरू तपाईँले रोज्न पनि पाउनुहुन्न न त त्यसलाई व्यवस्था गर्न नै सक्नुहुन्छ।

श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यसैले भन्नुभयो, बाटो सत्य र जीवन मनै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।
2: जयमसी, म रेभरेन्ड पास्टर प्रकाश सुब्बा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट। म पनि सुन्दैछु, तपाईँ पनि सुन्नुहोस् है।
3: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
4: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
5: प्रभु मलाई जिउन सिकाउनुहोस्। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। आज म आफ्नो रिस र आक्रोशसँग जोडिएको एउटा व्यक्तिगत कथा लिएर आएकी छु। अस्पतालको ओछ्यानमा कम्मरमुनिको भाग पूरै लाटो भएर पल्टिएको पहिलो वर्ष बितिसकेपछि, जब जीवनभर कहिले हिँड्न सक्दिन भन्ने अन्तिम रिपोर्ट आएपछि, मेरो मनमा बाँकी रहेको अलिकति आशा पनि फुरै मरेर गयो। तब मेरो मनमा घोर निराशाले डेरा जमायो। मैले फिजियोथेरापीका लागि उठ्न अस्वीकार गरे। जब साथीहरू भेट्न आउँथे, म सिरानीमा मुख फर्काएर अर्कोतिर फर्किन्थे। म भित्र कुनै संवेदना नै थिएन। म एकदमै भावहीन भएकी थिएँ। साथी जस्तै बनेका ती नर्सहरू र अस्पतालका सहयोगीहरूसँग बोल्नका लागि पनि मसित कुनै शब्द थिएन। अनि हेजलले मेरो यो अवस्था देखिन्। हेजल मिसिसिपीबाट आएकी एउटी नर्सकी सहयोगी थिइन् र उनले म बिस्तारै जीवनबाट टाढा भागिरहेको छु भन्ने कुरा बुझिन्। उनलाई थाहा थियो कि म उनलाई मन पराउँछु। उनी बिस्तारै मेरो कोठामा आउँथिन्, कुर्सी तान्थिन् र मेरो ओछ्यान छेउमै बसेर आफ्नो चिया खाजा खाने समय बिताउँथिन्। उनी मिसिसिपीमा रहेको आफ्नो परिवारको बारेमा कुरा गर्थिन् र मेरो परिवारको बारेमा सोध्थिन्। तर त्यो खास दिन जब उनले मलाई कस्तो छ भनेर सोधिन्, मैले उनलाई कुनै जवाफ दिइन। त्यहाँ पल्टिएर म केवल कोठाको छततिर हेरिरहेकी थिएँ। हेजल मुस्कुराउँदै मेरो हात सुमचुमाउँथिन्, तर म केवल अकमकाउँदै ऊ मात्र गर्थे। उनले भन्थिन्, हेर, यदि तिमीलाई डाको छोडेर रुन मन लागेको छ भने मलाई भन ल। मेरो गोजीमा रुमाल तयारी अवस्थामा छ, उनले आफ्नो गोजी सुमसुमाउँदै भन्थिन्। तर म बोल्नै चाहदिन थिए। म यति धेरै निराशामा थिएँ कि मलाई खाना खान पनि मन लाग्दैन थियो। त्यसै हप्ताको अन्त्यतिर जब हेजलले मलाई बेलुकीको खाना खुवाउँदै थिइन्, मैले आज चेपेको खाना मुखको छेउबाट बाहिर पोखिन दिए। ठिक त्यति बेला उनीहरू रोकिन्। उनले चम्चा थन्काइन्, दुवै हात कम्मरमा राखिन् र ठूलो स्वरमा भनिन्, केटी, यो तिमी के गरिरहेकी छौ? उनको त्यो आवाजले मेरो शरीरमा एउटा ठूलो कम्पन आयो। हेजलले मेरो प्लेट टेबलमा ट्याम्म राखिदिन् र प्लेटमा भएका केराउका दानाहरू जताततै छरिए। उनले जोडसँग मेरो मुख पुछिदिन्, रुमाललाई गुजल्टाएर प्लेटमा फ्याँकिन् र मलाई भनिन्, आफूलाई सम्हाल केटी, यो अस्पतालमा एकपटक राम्ररी घुमेर हेर्यो भने तिम्रो यो रोग आफै निको हुन्छ। लाजले मेरो गालाहरू राता भए। मैले आफ्ना आँसु रोक्ने कोसिस गरे। मलाई असाध्यै रिस उठेको थियो। एकछिनको मौनतापछि उनले काँटा र प्लेट उठाइन् र भनिन्, अब तिमी यो खान्छौ कि के गर्छौ? त्यही बेला हेजलका ती शब्दहरूले मेरो मनमा गहिरो आक्रोश र तितोपना जगाइदिए। मैले रिसले जवाफ फर्काए, हुन्छ म खान्छु। तर त्यो खाना स्वादहीन लागिरहेको थियो। पेट नै गाँठो परे जस्तो भएकोले मैले निकै बल गरेर एक एक गाँस निल्नु पर्यो। हाम्रा बीच एउटै शब्द पनि बोलिएन। उनी गएपछि मैले आफ्ना आँसु थाम्न अझ धेरै संघर्ष गरे। म आफूलाई रुन दिन सक्दिन थिए, किनभने उनी गइसकेकी थिइन् र मेरो सिङ्गान पुसिदिने वा मेरो भिजेको सिरानी फेरिदिने त्यहाँ कोही पनि थिएन। तर केही मिनटपछि म भित्र एउटा अनौठो भावना आयो अनि मैले महसुस गरे, ओहो मेरो प्रभु, मैले त केही न केही महसुस गरिरहेकी छु। हिउँदभरि सुतेर बिउजिएको कुनै जनावर जस्तै म भित्र केही कुरा सलबलाएको महसुस भयो। मेरो त्यो लाटोपन र भावहीनता हराउँदै थियो र त्यसको ठाउँमा आशातर्फको एउटा बलियो खिचाव आउँदै थियो। त्यो राति मैले आफूलाई ठूलो स्वरमा यसरी प्रार्थना गरिरहेको पाए, हो परमेश्वर, यदि म मर्न सक्दिन भने कृपया मलाई कसरी जिउने हो सिकाउनुहोस्। यो एकदमै छोटो र स्पष्ट प्रार्थना थियो, तर त्यस प्रार्थनाले परमेश्वरलाई जवाफ दिनका लागि मेरो हृदयको ढोका खोलिदियो। मलाई पत्तै थिएन कि उहाँले यति चाँडै जवाफ दिनुहुनेछ। किनभने भजन संग्रह 34 अध्यायले भन्छ, चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ। हेजलसँगको त्यो भेट परमेश्वरले मलाई बिउज्याउने र मेरो निराशामा प्रवेश गर्ने एउटा माध्यम थियो। हेजलका ती कडा र छस्काउने शब्दहरू मार्फत परमेश्वरले म आफ्नै दुःखमा डुबेर बसेको ठाउँमै हस्तक्षेप गर्नुभयो, त्यसको वास्तविक रूप देखाइदिनुभयो र त्यसलाई पछाडि छोड्न मलाई चुनौती दिनुभयो। अनि म धेरै खुसी छु कि परमेश्वरले त्यसो गर्नुभयो। म धेरै खुसी छु कि हेजलले त्यसरी भनिन्, किनभने कसैले पनि अर्थात संसारको कुनै पनि मानिसले निराशाको बादल मुनि गुम्सेर जिउन नपरोस्। आमेन।
6: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गाउन भाडामा
2: गाउन भाडामा
1: हे गाउन भाडामा।
3: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल्ट बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02 9841-87-68-02
6: र 9818-25-12-40 9818-25-12-40

0: गुड न्यूज एफएम 105.1
1: श्रोता मित्र, तपाईँले भर्खर मात्र सुन्नुभयो गुड न्यूज एफएम रेडियोको बिहानी प्रसारण। आजलाई हाम्रो बिहानी प्रसारणको समय सकिएको छ। दिउँसो 2 बजे हाम्रो नियमित प्रसारणमा विविध कार्यक्रमको साथमा तपाईँमाझ उपस्थित हुने नै छौं। तबसम्मका लागि बिदा दिनुहोस्। हवस् त, जयमसी, नमस्ते।

आफूलाई पनि पुस गर्नुपर्छ है, अलिकति आफूले आफ्नो कर्तव्यलाई आफ्नो कुरालाई चाहिँ थाहा गर्नुपर्छ, आफ्नो अस्तित्वलाई थाहा गर्नुपर्छ भन्ने विषयलाई अलिकति जोड़ दिन खोजेकोमा छु। यसमा त तपाईँहरू पुरूषहरू पनि खुसी हुनुहुन्छ नि होइन, आफ्नो घरको आमा दिदी बहिनीहरूलाई चाहिँ प्रोमा बढ्नुपर्छ है भन्ने कुराको उत्साह पाउनु चाहिँ पक्कै पनि तपाईँहरूको लागि पनि एउटा चाहिँ आशिषमय कुरा हुनेछ र तपाईँहरूले सुनेर साथ दिनुहुनेछ भन्ने मैले आशा लिएकी छु। र शुरूआतमा एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने तपाईँहरूसँग कुराकानी अथवा भनौँ एउटा विषयलाई लिएर कुराकानी गर्नको निम्ति म आउने नै छु।

जुनकी नै आशिष म गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने चाहिँ यो हो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज म ज्ञानो तपाईँहरूलाई साथ दिइरहेकी छु र आज पनि मैले एउटा विषयमा तपाईँहरूको बीचमा कुराकानी गर्ने सोच बनाएकी छु र आजको विषयलाई ढिला नगरिकन तपाईँहरूको बीचमा बताउन चाहन्छु म यो चाहिँ एउटा सिक्काको दुईवटा पाटा भनेको जस्तै नै हो र हामीले बच्चा बेलादेखि नै यो सुन्दै आएको कुरा हो र यो कुरा चाहिँ हाम्रो जीवनमा एकदमै ठूलो कुरा पनि हो। यसलाई हामीले आत्मसात गरेर अगाडि बढ़्यौं भने चाहिँ यसले हामीलाई एउटा असल नारीको विषयमै भन्नुपर्दा पनि एउटा असल नारी बन्नमा सहायता गर्छ नि त मानवको विषयमा भन्नुपर्दा चाहिँ एउटा मानवलाई एउटा सक्षम मानव बन्नको निम्ति ब्यालेन्सिङ लाइफ भन्छ नि कहिलेकाहीँ कसैको लाइफ चाहिँ एकदम ब्यालेन्सको लाइफ छ भन्नको लागि चाहिँ यो कुरा चाहिँ हुनैपर्छ जस्तो मलाई लाग्छ र त्यो कारणले गर्दा आज मैले तपाईँहरूको बीचमा यो कुराकानी गर्न गइरहेकी छु कर्तव्य र अधिकारको विषयमा। हुन चाहिँ यो नारीको लागि मात्रै लागू हुने कुरा होइन, यो हरेक मानवको लागि नै छ, एउटा जनावरको लागि पनि छ भनिन्छ कतिपटक त होइन। एउटा जनावरहरूलाई हामी हेऱ्यौँ भने उसको कर्तव्य भनेको त यो गर्नु थियो नि त, अनि पो उसको मालिकले उसलाई यो गर्थ्यो अथवा त्यो गर्थ्यो भन्ने कुराहरू हामी देख्छौँ भने मानिसको हकमा त यो एकदमै धेरै हुन्छ। तर कहिलेकाहीँ यो दुईटामा सन्तुलन भएन भने चाहिँ एउटा कुरा हावी भयो र एउटा कुरा कम भयो भने चाहिँ मानिसको जीवनमा चाहिँ कस्तो त्यो असन्तुलन भनौँ न सन्तुलन नभएर असन्तुलन भएको सन्तुलन बिग्रिएको भनेर चाहिँ हामी देख्न सक्छौँ होइन। जस्तै एउटा धक हामीले सानै बेलादेखि देखेका छौँ होइन, तपाईँहरू कतिजनाले चाहिँ देख्नु भएको छ कि छैन, अहिले चाहिँ इलेक्ट्रोनिक ढकहरू आइसकेको भन्नाले मेसिनहरू आइसकेको छ, कुनै पनि कुराहरू जोख्नको लागि नाप्नको लागि चाहिँ अहिले इलेक्ट्रोनिक कुराहरू आउँछ, ठक्क त्यहाँ माथि राख्दैछ होइन कति प्राइसको हो अनि कति केजीको हो भनेर त्यहीँ स्विच अन गरिसकेपछि क्यालकुलेटर जस्तो त्यहाँ क्लिक गरिसकेपछि त्यहाँ आउँछ। त्यो कारणले गर्दा अहिले त्यस्तो नहोला, तर एउटा उदाहरणको लागि हामीले केही समय अगाडि पनि एउटा तराजु हामीले देखेका थियौँ होइन, तपाईँले सर्च पनि गर्न सक्नुहुन्छ तराजु भनेको के हो, तराजुले के गर्छ भनेर होइन। जब तपाईँ तराजुको नापको समयमा केही कुरा किन्दै हुनुहुन्छ भने चाहिँ कोहीसँग तराजु छ र तपाईँले केही कुरा नाप्न जानुभयो त्यो किन्न जानुभयो भने चाहिँ जस्तो उदाहरणको लागि तपाईँले एक केजी चिनी लिन जानुभयो भने चाहिँ त्यो एक केजी ढक एकतिर राखेको हुन्छ भने तपाईँको चिनीलाई एकातिर राखेको हुन्छ कि, अनि त्यो ढक सँगसँगै बराबरी लेभलमा पुगेपछि मात्रै तपाईँको एक केजीको ढकसँग बराबरी लेभलमा पुगे पछाडि मात्रै तपाईँको एक केजी पुग्यो है भनेर चाहिँ त्यो काँटा एकदमै 90 डिग्रीमा भइसके पछाडि चाहिँ तपाईँलाई चाहिँ त्यो बेच्ने मान्छेले चाहिँ भनौँ न साउजी भनौँ पसलले भनौँ के भनौँ उहाँले चाहिँ तपाईँलाई एक केजी भयो भनेर दिनुहुन्छ, अनि तपाईँले पनि हेर्ने भनेको त्यो काँटामै हेर्नुहुन्छ कि त्यहाँ एक केजी चाहिँ पुग्यो कि पुगेन अथवा 2 केजी 3 केजी जति पनि हुनसक्छ 1 केजी आधा केजी 1 पाउ जे भए पनि त्यो यतापट्टिको ढक चाहिँ सही हुनुपर्छ कि त्यो ढक सँगसँगै यतापट्टिको कुरालाई चाहिँ नापिन्छ होइन। अनि हामीले हेर्ने भनेको पनि त्यही हो, काँटा हेर्छौँ हामी यता ढल्क्यो उता ढल्क्यो अथवा अलिकति तलमाथि भयो भने पनि उहाँले चाहिँ त्यो बेच्ने व्यक्तिले चाहिँ त्यो निकाल्नुहुन्छ कि अनि बराबरी बनाउनुहुन्छ। यो चाहिँ एउटा उदाहरण दिएको मैले र यो भनेको चाहिँ बराबरी हुनुपर्छ है, एउटाले लिने र एउटाले दिने व्यक्तिको चाहिँ त्यो बराबरी हुनुपर्छ, नत्र भने चाहिँ तलमाथि जान्छ भनिन्छ होइन। सही नाप सहित गरेका कुराहरूमा न उसको मन दुख्छ न उसको मन दुख्छ होइन, यो बराबरी हुन्छ नि त। यो कहिलेकाहीँ अब मन जितेर अथवा कहिलेकाहीँ अपवादको रूपमा चाहिँ ल है अलिकति धेरै भयो लिनुहोस् न त भनेको पनि छ होला, अथवा अलिकति धेरै भयो मलाई अलिकति धेरै पैसा दिनुहोस् है भनेर पनि उहाँले त्यसरी मिलाउनु भएको, काट्न नमिल्ने कुराहरू छाट्न नमिल्ने कुराहरू पनि हुन्छ कहिलेकाहीँ, कति काट्नु त्यसलाई, यो यति चाहिँ यो के यति केजीको भएछ यो चाहिँ दिनुहोस् है भनेको केस पनि हामी देखेका छौँ। आज मैले यो उदाहरण तपाईँहरूलाई किन दिन खोजिरहेको छु भन्दा चाहिँ अधिकार र कर्तव्य भनेको कुरा पनि के हो भन्दा फेरि चाहिँ तपाईँले अधिकार मात्रै खोज्नुभयो तर कर्तव्यलाई तपाईँले पालना गर्नु भएन भने चाहिँ त्यो ऐको अनब्यालेन्सिङ भएको तुला जस्तै त्यो तराजु जस्तै नै
एउटा व्यक्तिलाई मार पर्ने र एउटा व्यक्तिलाई चाहिँ फाइदा हुने हुन सक्छ होइन. त्यो पछाडिको केसमा त अन्डरस्ट्यान्डिङका कुराहरू त्यो त पछाडिको कुरा भयो, तर एक्ज्याक्टली कुरा गर्नुपर्दा फेरि चाहिँ तपाईँ केही कुरा उसलाई पनि मार्न परोस्, तपाईँले पनि लिनुपर्ने कुरा लिन पाउनुभयो, तिर्न पर्ने कुरा तिर्न पाउनुभयो भने त्यो जस्तो सेटिस्फाई र त्यो जस्तो एउटा भनौँ न सत्यता अरू केही पनि हुँदैन क्या. त्यो चाहिँ एक्ज्याक्टली कुरा भनेको जस्तै आज तपाईँ र मेरो जीवनमा पनि मैले चाहिँ कर्तव्यलाई पालना नगर्ने तर अधिकार चाहिँ धेरै कुराहरू गरेँ भने चाहिँ मैले यो पाउनु पर्थ्यो, मेरो भागमा यो पर्थ्यो, किन परेन, किन दिनु भएन भन्ने खालको कुराहरू मात्रै धेरै गर्यो भने चाहिँ त्यसको अनब्यालेन्सिङ हुन्छ कि त्यो व्यक्ति अनब्यालेन्सिङ व्यक्तिको रूपमा चिनिन्छ र त्यो व्यक्तिले खोज्ने पनि त्यही नै खोजिरहेको हुन्छ. आज संसारमा पनि यसकै भाव दौड छ कि अनि मान्छेहरू चाहिँ ब्यालेन्सिङ लाइफ नजिरहेको हामी देख्न सक्छौँ र परमेश्वरको वचनले चाहिँ हामीलाई जहिले पनि ब्यालेन्सिङ लाइफ जिउनको निम्ति चाहिँ सिकाउनु भएको छ होइन. युहन्नाको पुस्तकमा हुनुपर्छ 15 होइन, तिमीहरू ममा रह्यो भने म तिमीहरूमा रहनेछु, मेरा कुरा तिमीहरूमा रह्यो भने चाहिँ म तिमीहरूले जे माग्छौ त्यो तिमीहरूको निम्ति गरिदिनेछु भनेर परमेश्वरले पनि तपाईँ र मसँग चाहिँ यो कुरा गर्दै हुनुहुन्छ होइन. तर धेरै पटक हामी मानिसहरू चाहिँ परमेश्वरसँग मात्रै माग्ने के अनि जस्तो आफू वरिपरि भएको व्यक्तिहरूसँग पनि राइटका कुराहरू मात्रै गर्ने तर कर्तव्यका कुराहरू नगर्ने होइन. यदि मलाई त के लाग्छ भन्दाखेरि चाहिँ यदि हामी कर्तव्य पुरा गर्छौँ भने राइट त आफै आफ आउँछ जस्तो लाग्छ कि. त्यो कारणले गर्दा परमेश्वरप्रति तपाईँ इमान्दार हुनुहोस् न, एकदमै राम्रो काम गर्नुहोस् न, तपाईँलाई परमेश्वरले आशिष दिने कुरामा कहिले पनि पक्षपात गर्नुहुन्न. तर आजको संसारमा ती कुराहरू हुन सक्छन्, मैले गरेँ तर पनि भएन भन्ने कुराहरू छ. तर परमेश्वरको वचन पाएको हामी व्यक्तिहरूको लागि चाहिँ के एउटा कुरा हामीले सिकेका छौँ भन्दा तिमीले रोप्ने कुरा रोप, तिमीले गर्ने कुरा गर, तिम्रो कर्तव्यलाई पूरा गर, तिमीले चाहिँ पाउँछौ भन्ने कुरा छ. आज नारीहरूको लागि पनि म यो उत्साह दिन चाहन्छु. धेरै पटक हामी नारीहरू चाहिँ म थिचेँ, मैले चाहिँ केही पनि पाइनँ, मेरो अधिकारका कुराहरू भएनन्, अधिकार खोइ त मेरो अधिकार भन्ने अधिकारका कुराहरू खोजिरहेका हुन्छौँ. तर कर्तव्यमा चाहिँ हामी चुकिरहेका हुन्छौँ कि. एउटै कुरामा बढी फोकस गऱ्यौँ भने हामी अर्को कुरा त हामी बिर्सिएका हुन्छौँ नि त. लाइफको त दुईटा पाटा छ भन्ने कुरालाई चाहिँ हामीले बिर्सनुहुन्न. र धेरै पटक म आफैलाई पनि कति पटक चाहिँ यो कुराको मैले अनुभव गरेको छु कि मानिसहरूले चाहिँ धेरै पटक राइटको लागि कुरा गरिरहेको कि, मैले यो पाउनुपर्ने, त्यो पाउनुपर्ने, किन यो भएन, त्यो भएन भन्ने कुराहरूले चाहिँ कति पटक एकदमै सुन्दा फेरि पनि एकदमै अशान्ति महसुस हुन्छ कि. त्यो कुरामा एकदमै साँच्चीकै त्यो व्यक्तिले पाउनुपर्ने हो त, यो कुरा त्यो व्यक्तिलाई दिनुपर्ने हो त, त्यो व्यक्तिले गरेको कुरा जाहेज छ त भन्ने कुराहरू चाहिँ धेरै पटक आउँछ. त्यो मेरो लागि पनि हुनसक्छ, मैले यो कुरा गर्दै गर्दा फेरि कि मैले मेरो कर्तव्य चाहिँ पूरा गरेको छु त भन्ने कुरा चाहिँ मेरो लागि पनि एउटा ठूलो प्रश्न हुनसक्छ. आज चाहिँ मानिसहरूले यो दुईवटा कुरालाई चाहिँ भनौँ यो चाहिँ विरोधी कुरा हो, यो त एकदमै धरती र आकाशको जस्तो फरक हो, यसलाई चाहिँ सँगै ल्याउनु हुँदैन भनेर बुझेको कारणले गर्दाखेरि चाहिँ धेरै पटक चाहिँ मानिसहरूले चाहिँ पाउनुपर्ने कुरा नपाएर गुमाएका कुराहरू, गुमाउनु पर्ने कुराहरू पनि भनौँ न त्यो पाएका कुराहरू, त्यो न्याय नभएका कुराहरू चाहिँ हामीले हाम्रो समाजमा, हाम्रो परिवारमा, हाम्रो काम गर्ने ठाउँमा यी कुराहरू देखिरहेका छौँ. तर परमेश्वरले चाहिँ के भन्नुभएको छ भन्दा तिमीहरू ममा रह्यो भने म तिमीहरूमा रहनेछु, तिमीहरू म तिमीहरूमा रहनेछु र तिमीहरू ममा रह्यो भन्दा पनि तिमीहरू ममा रह्यो भने म तिमीहरूमा रहनेछु. अनि मैले चाहिँ काम गर्दै गर्दा मेरो आफ्नो अनुभवलाई पनि अलिकति म बताउन चाहन्छु. कहिलेकाहीँ हामीले कुनै सामान किन्यौँ भने चाहिँ होइन बिल पहिला दिने कि पैसा पहिला दिने भन्ने कुराहरू पनि आउँछ कि. बिल पायो भने त अनि कति रहेछ के रहेछ भन्ने कुरा हुन्थ्यो नि त भन्ने कुराहरू पनि आउँछ कतिपटक. कतिपटक चाहिँ अब यति हो भनेर दिइसके पछाडि चाहिँ बिल दिने भन्ने कुराहरू पनि आउँछ होइन. यो चाहिँ एउटा साधारण एउटा उदाहरण दिएको मैले. हामीले कुनै पनि कुराको पैसा माग्दैछौँ भने चाहिँ त्यसको लागि चाहिँ हामीले पहिला बिल तयार गर्नुपर्छ कि मैले यो यो यो यो कुराहरू चाहिँ लिए अथवा किने अथवा यो तपाईँले लिनुभयो भनेर त तपाईँले देखाउनु पर्यो नि त होइन. पहिला भनेको जस्तै तपाईँले काम गरेको लिस्ट पहिला चाहिँ मैले यो यो खालको कुराहरू गरेँ अब मलाई यो कुरा दिनुहोस् यो हो मेरो कुरा भनेर चाहिँ तपाईँले प्रस्तुत गर्नुभयो दिनुभयो भने चाहिँ
अनि त्यसको जाला चाहिँ तपाईँले पाउनुहुन्छ कि पहिला चाहिँ तपाईँले बिल पेस गर्नुपर्छ जस्तो मलाई लाग्छ। अनि बिल पेस गरिसके पछाडि चाहिँ तपाईँलाई कति दिने रहेछ, के को लागि रहेछ भनेर चाहिँ पैसा दिने व्यक्तिले चाहिँ हेरेर तपाईँलाई दिन सक्नुहुन्छ। र यो कुरामा चाहिँ हामी विवादित गर्नुभन्दा पनि यो कुरालाई बुझ्न आवश्यक छ। र धेरै पटक चाहिँ कस्तो हुन्छ भन्दा फेरि चाहिँ हामी परमेश्वरका सन्तानहरू हौ, हामी ज्योतिका सन्तानहरू हौ भन्छौँ। अनि हामी ज्योतिका सन्तानहरू चाहिँ कति बेला हुन्छौँ भन्दा फेरि ज्योतिका व्यक्तिहरू हुँदा मात्रै, अथवा भनौँ त्यो ज्योतिमा मात्रै हामी ज्योतिको सन्तान बनिरहेका हुन्छौँ कि। जब अँध्यारो हुन्छ नि, ज्योति चाहिँ कहाँ चम्किन्छ भन्दा अँध्यारोमा चम्किन्छ होइन। त्यो अँध्यारोमा गइसके पछाडि नि बल्नुपर्ने व्यक्तिहरू हौ हामी। त्यहाँ चाहिँ हामीले लाइट देख्नुपर्ने हो। त्यहाँ चाहिँ गइसकेपछि चाहिँ ऊ यहाँ चाहिँ परमेश्वरको ज्योति रहेछ भनेर चाहिँ थाहा गर्ने व्यक्तिहरू, अरूहरूले थाहा पाउनुपर्ने व्यक्तिहरू हौ हामी। तर हामी चाहिँ अँध्यारामा गइसकेपछि म पनि अँध्यारै हो, म पनि यस्तै हो, तिमी जस्तै हो भनेर चाहिँ हामी त्यस्तै नै बनिरहेका हुन्छौँ। मैले हिजो भर्खर यो उदाहरण सुनेको थिएँ होइन, यो मलाई एकदम मन पनि पर्यो। यो ज्योति चाहिँ अँध्यारोमा चम्किने कुरा रहेछ। ज्योतिमा त ज्योति चम्किन्छ र त्यो लाइटमा लाइट बाल्यो भने चाहिँ त्यो कुन चाहिँ लाइट भएछ के भएछ अझै बढी चम्किन्छ, त्यहाँ अझै बढी उज्यालो हुन्छ। तर पनि त्यहाँ कुन चाहिँ बत्ती हो त, कुन चाहिँ उज्यालोले बढी दियो त भन्ने कुरा चाहिँ अलिक कमै थाहा हुन्छ होइन। तर उज्यालोको भ्यालु, ज्योतिको कुरा चाहिँ अँध्यारोमै गएर थाहा हुन्छ भनेपछि आज तपाईँ र म जहाँ छौँ अनि हामी चाहिँ के गर्छौँ भन्दा त्यहाँनिर मैले भनेको जस्तो रहन्छ, म त उनीहरूले जे गर्यो त्यही गरेँ मैले भन्ने खालको कुराहरू गरेर अँध्यारोमा गयौँ भने हामी पनि अँध्यारै भन्ने आफ्नो बत्तीहरू निभाउने काम चाहिँ हामीले गरिरहेका हुन्छौँ। हामी जहाँ गए पनि, जहाँ चाहिँ बत्ती नै छैन भने पनि अझै बढी चम्किने काम, अथवा भनौँ जहाँ चाहिँ त्यहाँ कर्तव्य नै पुरा नगरिने मानिसहरूको भिडमा रहेछौँ हामी होइन, यहाँ त यस्तै हुन्छ तिमी पनि यस्तै गर भन्ने, त्यहाँ त त्यस्तै हुँदो रहेछ, त्यही भएर मलाई यो कुरा गर्नुपर्छ भन्ने थाहा हुँदा हुँदै पनि मैले गरिनँ मानिसहरूको अगाडि, सङ्गतले गर्दा चाहिँ मैले गरिनँ, म मात्रै किन गर्ने भनेर चाहिँ मैले गरिनँ भनेर आफ्नो लाइटलाई निभाउने काम हामीले कतिपटक गरिरहेका हुन्छौँ। भनेको लाइट भनेको चाहिँ परमेश्वरको वचन तपाईँ र मसँग छ, त्यहाँ मेरो कर्तव्य थियो भन्ने कुरा थाहा छ, र पनि त्यहाँका मानिसहरू त्यस्तै नै रहेछन्, त्यस्तै गर्दा रहेछन् त्यहाँ, त्यही भएर म पनि त्यहाँ त्यस्तै नै भइरहेको छु भनेर चाहिँ हामीले भन्ने गर्छौँ होइन। कागको भिडमा बकुल्लो भन्छ नि, किन त्यस्तो भनियो होला होइन, कागै काग कालो हुन्छ, त्यहाँ बकुल्लो सेतो, त्यहाँ गएर उसले त्यो चम्किरहेको हुन्छ क्या, त्यो कागै बन्दैन कि, त्यो भनौँ न सेतो चम्किरहेको हुन्छ भनेको चाहिँ। कतिपटक चाहिँ हामी कागको बथानमा गए कागै हुने, बकुल्लाको बथानमा गए बकुल्लै बनिने, त्यो आफ्नो अस्तित्वलाई चाहिँ हामीले बिर्सिरहेका हुन्छौँ। त्यो गर्नु चाहिँ एकदमै गलत कुरा हो। आजमा आमा दिदीबहिनीहरूको लागि हुन त यो दाजुभाइहरूको लागि पनि हो, दिदीबहिनीहरूको लागि के भन्न चाहन्छु भन्दा फेरि चाहिँ तपाईँ नारी हो, अथवा तपाईँ परमेश्वरको सन्तान हो, तपाईँ ज्योतिको सन्तान हो, तपाईँले परमेश्वरको वचनबाट के पाउनु भएको छ, तपाईँले गर्नुपर्ने, तपाईँ के कुनै ठाउँमा इमान्दार हुने, कुनै ठाउँमा इमान्दार नहुने त्यो वचन तपाईँले पाउनु भएको छ, कहीँ कर्तव्य पालन गर्ने, कहीँ कर्तव्य पालन नगर्ने त्यो वचन तपाईँको लागि दिएको छ, त्यो सेलेक्सन तपाईँको लागि छ कि छैन। चाहे तपाईँसँग बराबरीको व्यक्ति किन नहोस्, तपाईँलाई मनपर्ने व्यक्ति किन नहोस्, तपाईँलाई मन नपर्ने काम किन नहोस्, जहाँ भए पनि तपाईँलाई कर्तव्य पूरा गर्न भनेर चाहिँ परमेश्वरको आज्ञा छ। त्यस भए पछाडि मात्रै तपाईँले राइटका कुराहरू पाउनुहुन्छ होइन। म एउटा अर्को पनि उदाहरण तपाईँहरूलाई दिन चाहन्छु। एक ठाउँमा चाहिँ एउटा बाघ चाहिँ, मैले पहिला पनि भनेको हुनुपर्छ, बाघ चाहिँ घुम्दै घुम्दै एउटा गाउँमा आएछ अरे। त्यो गाउँमा त्यो बाघ आइसके पछाडि चाहिँ टन्नै कुकुरहरू रहेछ अरे कि, धेरै कुकुरहरू रहेछ अरे, अनि एकदम भुकेछ अरे कि कुकुर चाहिँ, त्यो बाघलाई देखेर एकदम भुकेछ अरे कि। भुके पछाडि चाहिँ भुक्दाखेरि चाहिँ म एक्लै छु, अब म सक्दिनँ भन्ने हिसाबले चाहिँ अब त्यो कुकुरलाई, कुकुरको भुकाएमा चाहिँ त्यो भाग, त्यो बाघ चाहिँ यस्तो तोडको साथ भागेर चाहिँ जङ्गलमा गएछ अरे। त्यो बाघ भागेको देखेर चाहिँ त्यो कुकुरहरूले पनि यस्तरी खेदेछ अरे, तिनीहरू ग्रुपमा थियो, भुकेर खेद्दै खेद्दै खेद्दै तिनीहरू पनि कहाँ गएछ अरे भन्दा फेरि जङ्गलमा गएछ अरे क्या। अनि जङ्गलमा गइसके पछाडि त कुकुरहरूले के सम्झेछ अरे भन्दाखेरि चाहिँ, ला जङ्गलमा आइपुग्यौँ हामी भनेर सम्झेछ अरे। अनि बाघले चाहिँ त्यो जङ्गलमा गइसकेपछि चाहिँ
कुकुरहरूलाई खानाको लागि भनेर एकदम चम्चिए छ अरे क्या. अनि एउटा भाग्दा भाग्दै एउटा कुकुर चाहिँ शिकार भएछ अरे, एउटा कुकुरलाई चाहिँ बाघले खान भ्याएछ अरे. त्यहाँनिर के भयो भन्दाखेरि चाहिँ बाघले गाउँमा आउँदै गर्दा म बाघ हो भन्ने अस्तित्व बिर्सिएर भाग्यो होइन. अब म बाघ हो, म त कुकुरहरूलाई त सजिलैसँग आक्रमण गर्न सक्छु नि, म त बाघ हो नि भन्ने कुरालाई उसले बिर्सियो. कुकुरसँग डराएर ऊ भाग्यो होइन, आफ्नो अस्तित्व नै बिर्सियो कि उसले. र कुकुरहरूले पनि हामी कुकुर हौ, जंगलमा जानु हुँदैन, बाघले हामीलाई खान्छ भन्ने कुराको अस्तित्व बिर्सिएको कारणले गर्दा चाहिँ बाघले चाहिँ कुकुरलाई खान सफल भयो भनेको जस्तै. आज तपाईँ र मेरो जीवनमा पनि हामीले हाम्रो अस्तित्वलाई बिर्सनु हुँदैन. हामी जहाँ जाउँ होइन, जंगलमा जाउँ अथवा गाउँमा जाउँ, त्यो बाघले त्यो कुकुरले अस्तित्व बिर्सिएको जस्तो गरेर होइन, तपाईँ र मैले चाहिँ कसैको गाउँमा जाँदा, कसैको घरमा जाँदा, कुनै अर्को ठाउँमा जाँदाखेरि चाहिँ म विश्वासी हो भनेर पनि मैले किन भन्नु पर्यो र मैले मेरो कर्तव्यलाई किन पूरा गर्नु पर्यो, मैले किन आदर गर्नु पर्यो र मैले किन यो काम गर्नु पर्यो र यो त फरक ठाउँ छ, मलाई कसैले पनि देख्दैन. त्यो ठाउँ चाहिँ अलि आदरणीय थियो, त्यो ठाउँको व्यक्तिहरूलाई मैले अलिक बढी आदर गर्थेँ, त्यो भएर पो गर्थेँ त, यहाँ त म अरू जस्तै नै हो भने यदि तपाईँले अस्तित्व बिर्सिनुहुन्छ भने तपाईँले आफ्नो जीवन पनि गुमाउन सक्नुहुन्छ, आफ्नो राइटका कुराहरू पनि गुमाउन सक्नुहुन्छ. बाघ बाघ नै भएर आफ्नो कुरालाई सम्झिएको भए सायद उसलाई भोकेर कुकुरहरूले चाहिँ लखार्दैन थियो होला, भाग्नु पर्दैन थियो होला. बाघ कुकुरसँग भाग्नु भनेको कति लज्जास्पद कुरा, अथवा कस्तो त्यो अर्कै कुरा भयो नि त होइन. र कुकुरहरूले पनि आफ्नो अस्तित्व बिर्सिएको कारणले गर्दा, जंगलमा गएको कारणले गर्दा जीवन गुमाउनु परेका कुरा एउटा उदाहरण मात्रै. र आज हामीले पनि हामी विश्वासीहरू, विशेष गरी आज नारीहरूको लागि मैले भन्दैछु र यो पुरुषहरूको लागि पनि हो, हामीले हाम्रो अस्तित्वलाई बिर्सनु हुँदैन. हाम्रो कर्तव्य छ र अधिकार छ. तपाईँ अधिकार मात्रै माग्नु भयो भने कस्तो त्यो लाजमर्दो कुरा हुन्छ कि, त्यो एकदमै भनौँ न सुन्ने व्यक्तिलाई जलन अथवा सुन्ने व्यक्तिलाई चाहिँ त्यो फरक प्रकारको कुराहरू हुनसक्छ. तर तपाईँले आफ्नो कर्तव्यलाई राम्रोसँग पालन गर्नुभएको छ, आफ्नो अस्तित्वलाई म कहाँ छु, को हो भन्ने कुरालाई एकदमै ख्याल गर्नुभएको छ, तपाईँ परिवारमा हुनुहुन्छ, म यो परिवारको सदस्य हो, म आमा हो, म छोरी हो, म यो हो, मेरो चाहिँ यो यो कर्तव्यहरू छ, मैले निभाउनुपर्छ, मैले मेरो बुवा मम्मीको आदर गर्नुपर्छ, मैले मेरो भाइ बहिनीहरूलाई प्रेम गर्नुपर्छ, म छोरी भएको नाताले चाहिँ म अनुशासनमा अथवा यो हिसाबले बस्नुपर्छ, मैले चाहिँ समयमा घर जानुपर्छ. एउटा उदाहरणको लागि है, त्यो गर्दैछु भने चाहिँ बुवा मम्मीले पनि भन्नुहुन्छ नि त, मेरो छोरी चाहिँ एकदमै कर्तव्य पूरा गर्छ भने चाहिँ मैले मेरो बुवा मम्मी भएको नाताले मेरो छोरीलाई दिनुपर्ने कुराहरू चाहिँ मैले दिनुपर्छ. अथवा कुनै पनि ठाउँमा तपाईँ काम गर्दै हुनुहुन्छ, तपाईँले आफ्नो कामलाई एकदम नियन्त्रणको साथ गरिरहनु भएको छ भनौँ, एउटा कर्तव्यलाई म को भन्ने कुरालाई पूरा गर्नुभएको छ भने त्यो ठाउँको व्यक्तिहरूले पनि उसले काम पूरा गर्दैछ, त्यो पनि एउटा राम्रो तरिकाले गर्दैछ, हेल्दी वेमा गर्दैछ, एउटा अफिसको नियममा बसेर गर्दैछ भने मैले उसको लागि केही गर्नुपर्छ भनेर चाहिँ त्यहाँको व्यक्तिले डेफिनेटली सोध्छ, कुनै न कुनै दिन सोध्छ, देखिरहेको हुन्छ, खुसी हुन्छ. तपाईँको काम गर्ने ठाउँको व्यक्ति, तपाईँको परिवारको व्यक्ति चाहिँ उसलाई देखेर खुसी हुन्छ, खुसीले आनन्द लिएर आउँछ, त्यसले आशिष लिएर आउँछ. त्यहाँ डाहा हुँदैन, रिस हुँदैन, क्रोधहरू पापहरूको उत्पादन त्यहाँनिर हुँदैन होइन. आफ्नो कारणले गर्दा अरूलाई रिस उठाउनु भनेको पक्कै पनि राम्रो होइन. त्यो कारणले गर्दा हाम्रो चाहिँ कर्तव्य सबभन्दा पहिलो चाहिँ परमेश्वरप्रतिको कर्तव्य छ. हामी परमेश्वरप्रति इमान्दार हुनुपर्छ. हामीलाई परमेश्वरले ज्योतिका सन्तानहरू हो भनेर भन्नुभएको छ भने हामीले ज्योति बाल्ने काम गर्नुपर्छ. कहीँ गएर चाहिँ हाम्रो लाइटहरू हामीले अफ गर्नु हुँदैन होइन. बत्ती बालेर कसैले पनि पाथीभित्र छोप्दैन भनेको जस्तो, तपाईँ यदि बत्ती हो भने, यदि तपाईँ परमेश्वरको सन्तान हो भने, तपाईँले मान्छे अनुसार ठाउँ अनुसार आफ्नो बत्ती बाल्ने र निभाउने काम गर्नुहुन्न. तपाईँले आफ्नो बत्तीलाई जहाँ पनि बाल्नुहुन्छ, तपाईँलाई घृणा गर्ने व्यक्तिहरूको अगाडि पनि बाल्नुहुन्छ, तपाईँलाई होइन मन नपर्ने व्यक्तिको अगाडि पनि बाल्नुहुन्छ होइन. तपाईँ हरेक ठाउँमा तपाईँको बत्ती तपाईँले अन नै गर्नुहुन्छ, स्विच अफ गर्नुहुन्न. र तपाईँको कर्तव्य भनेको चाहिँ समाज र छिमेकीप्रति पनि हुन्छ. छिमेकी र समाज भनेको तपाईँको, तपाईँ जहाँ बस्नुहुन्छ नि, कार्यालयमा हुनुहुन्छ भने, काम गर्ने वरिपरिको ठाउँमा कोही व्यक्तिहरूको भाइब चाहिँ नकारात्मक हुनसक्छ, कोही व्यक्तिहरूले चाहिँ
त्यो ठाउँमा नकारात्मक प्रभाव पारिरहेको हुनसक्छ, होइन, अर्को काम गर्ने व्यक्तिलाई इफेक्ट गरिरहेको हुनसक्छ, प्रभाव पारिरहेको हुनसक्छ, कि त्यो काम हाम्रो हो त पक्कै पनि होइन। छिमेकीलाई चाहिँ एउटा भनौँ न रिस नउठाउने कुराहरू अथवा आफ्नो कर्तव्य पूरा गर्ने र उनलाई डिस्टर्ब नगर्ने कुराहरू चाहिँ हामीले गर्नुपर्छ भने, अर्को चाहिँ राष्ट्रप्रति पनि हाम्रो कर्तव्य हुन्छ। हामी जुन ठाउँको नागरिक हौ, नारी हौ, त्यो नारीले आफ्नो देशमा पनि एउटा असल भूमिका चाहिँ निभाउने काम गर्नुपर्छ। अधिकारका कुराहरू छन्। एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने हामी नारीहरू, हामी मानिस जातिको होइन एउटा अधिकारका कुराहरू लिएर म तपाईँहरूको बीचमा आउने नै छु।

हजुर निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु आज मैले तपाईँहरूको बीचमा अधिकार र कर्तव्यको विषयमा कुराकानी गरिरहेकी छु यो चाहिँ संसारै भरि नौलो विषय होइन अनि मानिसहरूले चाहिँ होइन यसलाई विभिन्न प्रकारले अब ड्युटी रेस्पोन्सिबिलिटी राइट अथोरिटी भनेर पनि यसलाई चाहिँ होइन चिन्ने गर्छन् फरक फरक आफ्नो देशको आफ्नो भाषा हुनसक्छ कतिपटक चाहिँ हामी कहाँ जाँदैछौँ भन्यो भने चाहिँ म ड्युटी जाँदैछु अथवा मेरो यो चाहिँ रेस्पोन्सिबिलिटी हो भन्छौँ कहिले काहीँ चाहिँ यो चाहिँ मेरो राइट हो यो अथोरिटीको कुरा हो भनेर पनि हामी भन्ने गर्छौँ होइन र राज्यले पनि एउटा भनौँ न आफ्नो नागरिकहरूलाई चाहिँ कर्तव्य तिमीहरूले यो गर्नुपर्छ है तिमीहरूको जिम्मेवारी हो जस्तो अब सवारी साधन चलाउँदै गर्दा तिमीहरूले रोडको नियमहरू पालन गर्नुपर्छ होइन त्यत्रो पनि सरकारको व्यक्तिहरू खटाएर चाहिँ हामीलाई रोडमा सुरक्षा दिइरहेको हुन्छ होइन कसैले बाइचान्स हामीलाई ठोकाइदियो केही गर्यो भने चाहिँ अब जसले ठोकाए नै हुन्छ त हुँदैन नि त होइन त्यहाँ ट्राफिकहरू आएको हुन्छ समातेको हुन्छ जसले चाहिँ भनौँ न एउटा भिक्टिम छ जो पीडित छ त्यसलाई चाहिँ न्याय दिने काम चाहिँ सरकारले गरेको हुन्छ त्यसको लागि चाहिँ हामीले पनि त कतिवटा कुराहरू पार गर्नुपर्छ नि त होइन एउटा लाइसेन्स लिने कुराहरू अनि एउटा चलाउन जान्नुपर्ने कुराहरू अनि रोडको नियमहरू थाहा पाउनु पर्ने कुराहरू चाहिँ हाम्रो कर्तव्यमा आउँदछ अनि मात्रै हामी त्यसको लागि योग्य हुन्छौँ अनि हामी त्यो के को लागि गर्छौँ भन्दाखेरि चाहिँ हाम्रो सुरक्षाको लागि गर्छौँ होइन सहजताको लागि गर्छौँ भनेको जस्तै आज तपाईँ र मैले पनि कर्तव्य देखेर चाहिँ एकदम डराउने कि एकदमै केही गर्न पर्यो हुन्छ जस्तो कहिलेकाहीँ हुन्छ नि लाइसेन्सै नबनाउने रोडमा एकदमै बढी कुदाइदिने अनि कहिलेकाहीँ एक्सिडेन्ट गरिदिने होइन कहिलेकाहीँ भाग्ने त्यो काम हामी गरिरहेका हुन्छौँ नि देखिरहेका हुन्छौँ नि यदि धेरै व्यक्तिहरू वर्षौँ पछि चाहिँ कति धेरै व्यक्तिहरू समातिरहेको हुन्छ कहिले कहिले लाइसेन्स हुने व्यक्तिहरूले पनि गल्ती गर्छ होला र पनि म्याक्सिमम कुरामा चाहिँ जसको लाइसेन्स छैन जसको चाहिँ त्यो कुराहरू छैन तर उसले आफ्नो अधिकार रोड त सबैको हो नि भनेर चलाइदिने आफ्नो कर्तव्य पूरा गर्न भने चाहिँ त्यहाँ ठूलो दुर्घटना निम्तिन सक्छ भनेको जस्तै कर्तव्यका कुराहरू गरेँ मैले तपाईँहरूको बीचमा परिवारप्रतिको कर्तव्य समाजप्रति काम गर्ने ठाउँप्रतिको कर्तव्य राष्ट्रप्रतिको कर्तव्य होइन अनि एउटा नागरिक भएको हैसियतले गर्नुपर्ने एउटा परमेश्वरको सन्तानको हैसियतले सबैभन्दा पहिला त त्यो एउटा प्रार्थना गर्नुपर्ने कर्तव्य होला तपाईँको परमेश्वरसँग परमेश्वरले भनेको आज्ञाहरू पालन गर्नुपर्छ होला होइन सबैभन्दा पहिलो कुरा त परमेश्वरको राज्यकै खोजी गर्नुपर्छ परमेश्वरको वचनले के भन्नुभएको छ भन्दा देऊ त दिइनेछ होइन ल्याऊ त अनि दिइनेछ भन्नुभयो देऊ त दिइनेछ भनेको छ नि त परमेश्वरले हामीलाई सभ्य हुन सिकाउनु भएको छ क्या तिमी गर है पहिला तिमी यो गर न अनि तिमीले पाउँछौ भनेर

ठाउँ हेरेर व्यक्ति हेरेर होइन आफूलाई मन परेको कुराहरू चाहिँ हामी एकदमै लिमिटेसन क्रस गरेर र लिमिट क्रस गरेर चाहिँ हामीले त्यो काम गरिरहेका छौँ। म तिम्रो लागि त जानै दिन्छु, म तिम्रो लागि त मान्छेहरूको भनाइ सहेर पनि म तिमीसँग त यो कुरा गर्न छोड्दिनँ, म यो कुरा गर्छु। तिमी त मेरो सबभन्दा बढी फेभरेट व्यक्ति हो, तिमी सबभन्दा बढी मनपर्छ, तिमी सबभन्दा बढी राम्रो छौ। त्यो कारणले गर्दा तिमी मलाई मनपर्ने कारणले गर्दा, तपाईँ मलाई मनपर्ने कारणले गर्दा म सबै बारहरू नागेर पनि म तपाईँसँग चाहिँ अब यो गर्छु त्यो गर्छु भन्न थाल्यौँ भने चाहिँ हाम्रो परमेश्वरभन्दा माथि चाहिँ कुनै पनि कुरा छैन है। अनि जब हामी ती कुराहरू गर्छौँ नि, भोलिको दिनमा चाहिँ हामी एक्लो हुन सक्छौँ, हामी निराश हुन सक्छौँ, हामी चाहिँ भनौँ न हामीले भनेका कुराहरू हामीले प्राप्त नगर्न सक्छौँ। त्यो कारणले गर्दा सबैभन्दा पहिला कुरा चाहिँ देऊ त दिइनेछ भनेको जस्तै, तैँले मलाई प्रेम गरेको कारणले गर्दा म तँलाई छुटाउनेछु भनेर चाहिँ भजन सङ्ग्रह पुस्तक 91 परमेश्वरले भन्नुभएको छ। आज कुनै पनि कुराहरू परमेश्वरले त हामीलाई त्यो भन्दै हुनुहुन्छ भने तपाईँ र म मानिस छौँ, हामीले हाम्रो कर्तव्य किन पुरा नगर्ने? आज हामी चुकेको स्थान पनि हेरौँ न, हामी लडेको स्थान पनि हेरौँ न, होइन हामीलाई लडाएको मात्रै, हामीलाई नदिएको मात्रै, हामी नपाएको कुरा मात्रै हेऱ्यौँ भने चाहिँ हामी असन्तुष्टि हुन्छौँ, हामी गनगने हुन्छौँ, हामी कुरौटी हुन्छौँ, अथवा हामी गसिप गर्ने व्यक्तिहरू भन्न पुग्छौँ। तर यदि मैले गर्नुपर्ने कर्तव्य म पुरा गर्छु भन्यो भने चाहिँ हामी गसिप गर्दैनौँ, हामी भनौँ न धेरै त्यो खालको व्यक्ति, नेगेटिभ भाइब ल्याउने व्यक्ति चाहिँ हामी गर्दैनौँ। आज कमै औँलामा गर्ने व्यक्तिहरू छन् जसले आफ्नो कामलाई एकदमै सिरोपर गरेर गर्छन्, ती व्यक्तिहरू भलै चाँडै सफल नभएका होलान्, तर परमेश्वरको नजरमा तिनीहरू सफल व्यक्तिहरू हुन्, तिनीहरूको इनाम ठुलो छ भनेर भन्न चाहन्छु। र तपाईँ त्यसमा पनि पढ्न सक्नुहुन्छ, कर्तव्य पुरा गरिरहनु भएको व्यक्तिमा पढ्न सक्नुहुन्छ, अधिकार नपाइरहेको व्यक्तिमा पढ्न सक्नुहुन्छ, तर परमेश्वरले तपाईँको लागि इनाम दिनुहुनेछ। र अधिकारसँग सम्बन्धित कुराहरू गर्नुपर्दा चाहिँ परमेश्वरले दिनुभएको अधिकार छ, त्यसलाई प्रयोग गरौँ न। आज मानिसहरूको अगाडि ले भनेर हिँड्नुभन्दा पनि प्रभु तपाईँले मलाई यो दिन्छु भन्नुभएको थियो, त ममा रहेस भने म तँमा रहन्छु भन्नुभएको थियो, अनि मैले प्रेम गरेको कारणले गर्दा तपाईँले मलाई प्रेम गर्छु भन्नुभएको थियो। खोइ त प्रभु, आज मैले पाइनँ, आज मैले गरिनँ भन्ने कुरा, हाम्रो सबै कुराहरू अधिकारका कुराहरू चाहिँ हामी परमेश्वरसँग गरौँ। त त्यो भन्नको लागि त तपाईँ र मैले कर्तव्य पुरा गर्नुपर्छ नि। हामी मानिसलाई छक्काएको जस्तो परमेश्वरलाई छक्काउन सक्दैनौँ। होइन नि, तपाईँले मलाई देख्नु भएन मैले गरिसकेँ भनेर मानिसलाई भनेको जस्तो सजिलो परमेश्वरलाई छैन। तपाईँ चाहे एकान्तमा गर्नुहोस्, भिडमा गर्नुहोस्, अँधारोमा गर्नुहोस्, उजालोमा गर्नुहोस्, सबै प्रश्न परमेश्वरको अगाडि छ। त्यो कारणले गर्दा मानिसको आँखामा छारो हालेको जस्तो परमेश्वरको आँखामा छारो हाल्न हामी सक्दैनौँ, किनकि तपाईँ नै मलाई बनाउनु हुने परमेश्वर हुनुहुन्छ। अनि विश्वासीहरूको लागि पनि अधिकार छ, तिमीहरूले भूतहरू दबाउनेछौ, तिमीहरूले प्रार्थना गर्यो भने तिमीहरूले पाउनेछौ, होइन तिमीहरूलाई सुरक्षा दिनेछु, म तिमीहरूलाई छोड्ने छैन, त्याग्ने छैन भन्ने कुराहरू दिनुभएको छ। एउटा सेवकको पनि अधिकार छ, तपाईँ असल सेवक हुनुहुन्छ भने होइन तपाईँले पाउनुहुन्छ अधिकार। धेरै पटक हामी चाहिँ के गर्छौँ भन्दा फलाने चाहिँ त्यति धेरै सुविधा पाएको मैले चाहिँ नपाउने भन्छौँ कि, हामी एउटै ठाउँमा काम गरिरहेका छौँ भने उसलाई चाहिँ त्यत्रो धेरै फेसिलिटी, मलाई चाहिँ खोइ त, ऊ चाहिँ त्यस्तो ठाउँमा, म चाहिँ किन यहाँ। तर हामी यो कहिले पनि भन्दैनौँ, उसले यति धेरै हार्ड वर्किङ गरिरहेको छ, उसलाई यति धेरै गाह्रो छ, दिन रात नभनिकन काम गर्नु परेको छ, अनि उसलाई धेरै कुराको जिम्मेवारी छ, भार छ, उसले पाउनुपर्ने व्यक्ति हो, ऊ चाहिँ यसको लागि ठिक क्यापेबल व्यक्ति हो, अथवा उसलाई सुहाउँछ भन्ने कुरा हामीले कमै गर्छौँ, कममा पनि अत्याधिक कम गर्छौँ। काम कति गर्यो भन्दैनौँ कि, तिमीले कति पायो भन्नेमा चाहिँ हामी आज घरमै पनि तपाईँले उसलाई कति दिनुभयो, मेरो भाइलाई, दिदीलाई, बहिनीलाई, त्यति चाहिँ मलाई किन दिनु भएन, अफिसमै पनि फलानुलाई दिनुभयो तर मलाई दिनु भएन, एउटा थ्याङ्क यू भन्ने शब्दमा पनि हामी रिस गर्छौँ कतिपटक। थ्याङ्क यू है तपाईँले यो गरिदिनु भएछ भने, उसको फेभरेट अथवा उसलाई भन्ने खालका कुराहरू गर्छौँ हामी मानिस जातिहरू। स्टिल अहिले पनि यो कुराहरूमा लडिरहेका छौँ, यो कुरालाई लिएर हिँडिरहेका छौँ, तर हामीले यो भुल्नुहुन्न, एउटा सिक्काको एउटा

खुट्टा हरायो भने त्यो सिक्का सिक्का रहँदैन, त्यो सिक्का नै हुँदैन कि। तपाईँले कल्पना गर्न सक्नुहुन्छ एउटा सिक्काको एउटा पाटा छ, एउटा पाटा छैन, कसरी कल्पना? त्यो सिक्का नै हुँदैन कि, म त कल्पनै गर्न सक्दिनँ। दुइटै पाटा छ भने मात्रै त्यो सिक्काको दुईवटा पाटा भएर सिक्का बनेको छ, होइन? त्यो कारणले गर्दाखेरि चाहिँ यो एकदमै ठुलो कुरा हो, एकदम महत्त्वपूर्ण कुरा हो। विश्वासीको जीवनमा होस् अथवा सर्वसाधारण जीवनमा होस्, नारीको जीवनमा होस् अथवा पुरुषको जीवनमा होस्, तपाईँ चाहे अमेरिकामा बस्ने व्यक्ति किन नहुनुभएको होस्, चाहे नेपालमा बस्ने व्यक्ति किन नहुनुभएको होस्, तपाईँको ब्याकग्राउन्ड, तपाईँ एकदमै शिक्षित हुनुहोस् अथवा अशिक्षित हुनुहोस्, तपाईँ अफिसको होइन एउटा सानो पोजिसनमा किन नहुनुहोस् अथवा ठुलो पोजिसनमा किन नहुनुहोस्, यो कुरा चाहिँ सबैको लागि नै एकदम महत्त्वपूर्ण कुरा छ। र अलिकति नारीहरूको विषयमा जोड्नु पर्दा चाहिँ नारीको कर्तव्य परमेश्वरको वचनमा पनि थुप्रै ठाउँमा लेखिएको छ। परमेश्वरप्रतिको कर्तव्य, परिवारप्रतिको कर्तव्य, कामप्रतिको कर्तव्य, समाजप्रतिको कर्तव्य पुरुषलाई पनि जति छ नारीलाई पनि त्यति नै छ। र अधिकारसँग सम्बन्धित कुराकानी गर्नुपर्दा आत्मिकीय अधिकारहरू छ, सेवा गर्ने अधिकारहरू छ नारीलाई पनि, नारीले पनि सेवा गर्न सक्छिन्, नारीले पनि आत्मिकीय अधिकार पाएको छ, वचनहरू पाएको छ, त्यो वचनलाई दाबी गर्दै नारी पनि अगाडि बढ्न सक्छिन्। यो राइट पनि परमेश्वरले दिन छोड्नु भएको छैन। यदि तपाईँ नारी भएर कर्तव्यलाई पूरा गर्नुहुन्छ भने परमेश्वरले तपाईँको लागि पनि यी कुराहरू राखिदिनु भएको छ। तपाईँ गाउँमा जन्मिनु भएको नारी किन नहोस्, सहरमा जन्मिनु भएको नारी किन नहोस्, तपाईँ शिक्षित अशिक्षित, तपाईँ अफिसमा काम गर्ने घरमा काम गर्ने गृहिणी किन नहुनुभएको होस् अथवा अफिसमा काम गर्ने अफिसर किन नभन्नुभएको होस्, तपाईँ यदि आफ्नो कर्तव्य त्यहाँ बसेर पालन गर्दै हुनुहुन्छ भने तपाईँको लागि अधिकार दिइएको छ, त्यो पाइन्छ, होइन? तर धेरै पटक चाहिँ हाम्रो आवाज कर्तव्यमा मात्रै भन्दा पनि अधिकारमा मात्रै फोकस हुन्छ कि। केही समय अगाडि एउटा कुराले मलाई लामो समय एकदमै विचलित बनाए कि। अब कुनै व्यक्तिले मलाई आफ्नो राइटको कुराहरू गर्दै गर्दा फेरि मलाई यो दिनुहोस् त्यो गरिदिनुहोस् भन्दै गर्दा म एकछिन सोच्न बाध्य भएँ। किन भन्दा फेरि चाहिँ मलाई एकछिन चाहिँ एकदम बेचैनी भयो कि, साँच्चै यो व्यक्ति भिक्टिम हो त, अथवा साँच्चै यो व्यक्तिले अधिकार यो दिनुपर्छ त भन्दै गर्दा फेरि मेरो दिमाग केमा गयो भन्दा त्यो व्यक्तिले कतिको कर्तव्यलाई पालना गर्छ त भन्ने कुरा केलाउँदै गर्दा कर्तव्यमा त एकदमै न्यून छ, एकदम कर्तव्य त उसले गर्दै गर्दैन। यो राइटका कुराहरू, एउटै पाटोको कुराहरू गरिरहने व्यक्तिले चाहिँ, जसले चाहिँ अर्को पाटोलाई चाहिँ एकदम केयरै गर्दैन नि, त्यो व्यक्तिले चाहिँ बढी अर्को पाटोमा चाहिँ ध्यान दिइरहेको हुन्छ। अल्छीले जान्ने केले जान्दैन भन्छ नि, त्यस्तै जस्तो एउटा राइटै मात्रै खोजिरहने आज विश्वभरि जति पनि छ, त्यो व्यक्तिले कम कर्तव्य पूरा गरेको हुनुपर्छ, होइन? कर्तव्य धेरै पूरा गर्ने व्यक्तिले राइटको कुरा गरेकै देखिँदैन, उसलाई थाहा छ त्यो स्वतः उसको भागमा छ आउँछ भन्ने कुरा उसलाई थाहा छ। त्यहीमाथि हामी परमेश्वरलाई विश्वास गर्ने व्यक्तिलाई त होइन, तिमीहरू चुपचाप लाएर बिउ रोप, त्यो उमार्ने काम मेरो भन्ने परमेश्वर हामीसँग हुनुहुन्छ भने पछाडि आज हामीले आफ्नो कर्तव्यलाई पूरा गरेर अधिकार खोज्दैछौँ कि कर्तव्यलाई पालना गरिरहेका छौँ, यो कुरा चाहिँ एकदम महत्त्वपूर्ण कुरा हो। अनि यो दुईवटा कुरालाई एकदमै मिलाएर हेर्ने हो भने चाहिँ तपाईँले हितोपदेशको पुस्तक पढ्नुपर्ने हुन्छ। हितोपदेशको पुस्तक चाहिँ एकदम अर्थी कुराहरू दिइरहेको छ त्यसमा चाहिँ, होइन? त एकदम बुद्धिमान बन, होइन? त एकदम यो बन त्यो बन, त चाहिँ कचकची नबन, त चाहिँ एउटा भनौँ न आज्ञा पालन गर्ने बन, अनि त चाहिँ अनुशासन विहीन नबन भनेर चाहिँ हितोपदेशको पुस्तक चाहिँ तपाईँहरूले डेली पढ्नुभयो भने पनि तपाईँ बुद्धिमान बन्नुहुन्छ जस्तो लाग्छ मलाई, भन्नाले परमेश्वरको वचन अनुसारको जीवन जिउन तपाईँले सक्नुहुन्छ जस्तो लाग्छ। र तपाईँ गन गर्ने भन्दा पनि, तपाईँ गसिप गर्ने व्यक्ति भन्दा पनि, तपाईँ टेबल टक गर्ने व्यक्ति भन्दा पनि तपाईँ चाहिँ परमेश्वरलाई धन्यवादी बन्ने व्यक्ति बन्नुहुन्छ। आमा दिदी बहिनीहरू, तपाईँहरूको के जिम्मेवारी छ, होइन? जुन जुन जिम्मेवारीमा हुनुहुन्छ, छोरी हुँदा चाहिँ एकदमै भनौँ न आफ्नो कर्तव्य आफ्नो अधिकारलाई लिने, अनि फेरि तपाईँ बुहारी हुनुभयो फेरि भनेपछि यो चाहिँ अर्काको घर हो भन्ने, अथवा तपाईँ आफ्नो घरमा चाहिँ फेरि अलिउ गर्ने अनि अर्को ठाउँमा गएर चाहिँ तपाईँले फेरि त्यसलाई आफ्नो बत्ती निभाउने, आफ्नो लाइटलाई निभाउने, अथवा आफ्नो कर्तव्यलाई चाहिँ अलि डाइम केयर गर्ने भन्छ नि, होइन, वास्तै नगर्ने त्यो खालको बानी तपाईँले गरिरहनु भएको छ भने चाहिँ
तपाईँले राम्रो गरिरहनु भएको छैन। हाम्रो जति पनि श्रोताहरू हुनुहुन्छ, म उहाँहरूसँग भेट्दै गर्दा कतिजनाले भन्नुहुन्छ कि मैले मेरो परिवारमा खेदो र सतावटको बीचमा पनि उहाँहरूको सेवा गरेको छु, म बसेको छु, मैले सहेको छु, मलाई यस्तो भइरहेको छ, मलाई अहिले राम्रो भइरहेको छ, मलाई प्रभुले दिनुभएको छ, म एकदमै उहाँहरूको हृदय पनि परिवर्तन भएको छ भन्ने कुराहरू छ। तपाईँले काम गर्ने ठाउँमा तपाईँले पाउने इनाम पाइरहनु भएको छैन भने पनि पत्थरको हृदयलाई पनि मासुको हृदयमा परिवर्तन गर्ने परमेश्वर तपाईँसँग हुनुहुन्छ। त्यो कारणले गर्दा तपाईँले कर्तव्य त निभाएर हेर्नुहोस् न, एक न एक दिन त्यो ढुङ्गा पग्लिएर चाहिँ होइन एउटा भनौँ न त्यो एउटा असल हृदयमा चाहिँ परिणत परमेश्वरले गर्नुहुनेछ। तपाईँलाई थाहा छ थोपा थोपा चुइने एउटा पत्थरमा पनि त्यो थोपा थोपाले पुवाल पारिरहेको हुन्छ। आज तपाईँले आफ्नो कर्तव्यलाई असल प्रकारले निभाउनु भयो भने तपाईँको इनाम 100% तपाईँसँग आउनेछ भन्ने उत्साह आज सम्पूर्ण श्रोतालाई दिन चाहन्छु। र मलाई आशा छ तपाईँहरू एकदमै आशिषित हुनुभएको छ, धेरै नभए पनि थोरै भए पनि तपाईँहरू परमेश्वरप्रति धन्यवादी भएर तपाईँले परमेश्वरप्रतिको कर्तव्य अनि आफ्नो परिवारप्रतिको कर्तव्य, आफ्नो कामप्रतिको कर्तव्य र आफ्नो समाज देशप्रतिको कर्तव्यलाई जहाँ गए पनि निभाउनुहुनेछ भन्ने म विश्वास राख्दछु। र अब भने म कार्यक्रमको अन्ततिर आएकी छु र तपाईँहरू सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु जहाँ जहाँबाट सुन्दै हुनुहुन्छ। आजको नारी आवाज सुनेर तपाईँलाई कुनै प्रश्न छ, कुनै जिज्ञासा छ भने तपाईँले चाहिँ गुड न्यूज एफएम 105.1 MHz फेसबुक पेजमा गएर तपाईँले मेसेन्जरमा मेसेज गर्न सक्नुहुन्छ अथवा फोनमै पनि तपाईँलाई कुनै सल्लाह सुझाव छ कि उत्साह पाउनुभयो, आशिष पाउनुभयो भने तपाईँले 4470754 पनि फोन कल गरेर त्यो हामीलाई बताउन सक्नुहुनेछ। प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै आजको कार्यक्रम नारी आवाजबाट म ज्ञानो बिदा हुन चाहन्छु। जयमसी नमस्कार, तपाईँको दिन आशिषमय रहोस्।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
0: र 9813941447, 9813941447।
2: सामान नभेटेर बेपत्ता
3: होइन, सामान चाहिँ के चारो ल्याएको?
2: ग्यास चुलो, राइस कुकर, पानी पताउने भाँडो।
3: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
2: कहाँ छ यो?
3: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
1: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
0: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
1: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
0: र फोन नम्बर 01513010 छ, 01513010 छ।
1: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
2: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमस्की तथा ख्रिस्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट परमेश्वरको जीवित वचन सुन्नको लागि उपस्थित हुनुहुने सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा मेरो तर्फबाट ख्रिस्टीय अभिवादन तथा जयमसीह भन्न चाहन्छु। आजको प्रवचनको सेवाको लागि मैले तपाईँहरूको बीचमा बाइबल धर्मशास्त्रको फिलिपी भन्ने पुस्तकको 1:1-11 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस्, यसरी म पाठ गर्नेछु। ख्रीष्ट येशूका दासहरू पावल र तिमोथीबाट ख्रीष्ट येशूमा फिलिपीमा भएका बिशपहरू र डिकनहरू साथै सबै सन्तहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति। तिमीहरूप्रतिका मेरा सबै सम्झनामा म मेरा परमेश्वरलाई धन्यवाद दिन्छु। तिमीहरू सबैको लागि सधैँ मेरो प्रत्येक प्रार्थनामा म आनन्द साथ प्रार्थना गर्दछु कि प्रथम दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूका सहभागिताको निम्ति म धन्यवादी छु। मलाई यो दृढ विश्वास छ, जसले तिमीहरूमा एउटा असल काम शुरू गर्नुभयो उहाँले नै येशू ख्रीष्टको दिनमा त्यो पूरा गर्नुहुनेछ। तिमीहरू सबैको निम्ति मैले यसो ठान्नु उचित छ, किनकि म तिमीहरू सबैलाई मेरो हृदयमा राख्दछु, किनकि मेरो कैदमा र सुसमाचारको सुरक्षा र समर्थनको काम दुवैमा तिमीहरू मसँग अनुग्रहका सहभागी भएका छौ, किनकि परमेश्वर मेरो साक्षी हुनुहुन्छ कि कसरी ख्रीष्ट येशूको प्रेमले म तिमीहरू सबैको निम्ति तृष्णा गर्दछु। मेरो प्रार्थना यही छ कि ज्ञान र अन्तर्दृष्टिमा तिमीहरूको प्रेम झनझन प्रशस्त हुँदै जाओस्, यस हेतुले कि जो उत्तम छ सो तिमीहरू खुट्याउन सक र ख्रीष्टको दिनको निम्ति शुद्ध र दोष रहित रहन सक। परमेश्वरको महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्टद्वारा आउने धार्मिकताको फलले तिमीहरू भरिपूर्ण हौ। आदरणीय श्रोता, यो खण्ड हामी हेर्दै गर्दा फिलिपी चाहिँ मेकेडोनिया अर्थात दक्षिण युरोपको ग्रीस भन्ने देशको उत्तर भागको एउटा मुख्य शहर थियो। धेरै रोमी नागरिक र सिपाहीहरू त्यहाँ बसेका हुनाले फिलिपीलाई एउटा रोमी उपनिवेश बनाइएको थियो। प्रेरित 16:12 हामी पाउन सक्छौ। आफ्नो प्रचारको दोस्रो यात्रामा पावल फिलिपीमा पुगेका थिए। त्यति बेला युरोप महादेशमा ख्रिस्टको सुसमाचार प्रचार गरिएको यो पहिलो पटक थियो। यसरी ख्रिस्टियन धर्म एसियाबाट युरोपसम्म फैलिएर गयो। ख्रिस्टियन धर्म एसियामा शुरू भयो। यसकारण यो पश्चिमी धर्म होइन, एउटा दर्शनको कारणले पावल पहिलो अथवा पहिले फिलिपीमा गए, जुन दर्शनका एकजना म्याकेडोनियाको मानिसले म्याकेडोनिया आउनुहोस् र हामीलाई सहायता गर्नुहोस् भनेर भनेको थियो। यो कुरा प्रेरित 16:9-10 पदहरूमा हामी पाउन सक्छौ। फिलिपीमा भएको पावलको पहिलो भेटको बयान प्रेरित 16:11-40 लेखिएको हामी पाउँछौ। त्यसपछि प्रचार गर्ने आफ्नो तेस्रो यात्रामा पावल फेरि फिलिपीमा गए। प्रेरित 20:16 हामी पाउन सक्छौ। पावलले यो पत्र आफू कैदी भएको समयमा लेखिएका थिए। धेरै जसो बाइबलका विद्वानहरूको विचारमा एफिसीहरू, कलसीहरू र फिलिमनलाई लेखिएको पत्रहरूलाई साथसाथै यो पत्र पनि इस्वी सम्वत 62 र 63 रोमबाट लेखी पठाइएको थियो। यो पत्रहरूलाई कैदी पत्र पनि भन्ने चलन छ। आदरणीय श्रोता, यो खण्डलाई हामीले हेर्दै गर्दा पावल प्रेरितले फिलिपीका मण्डलीहरूलाई यो पत्र लेख्नुको कारणहरू हामी यहाँ पत्ता लाउनेछौ। पत्रहरू लेख्दा कुनै कारण चाहिन्छ, उद्देश्य चाहिन्छ। त्यही उद्देश्य अथवा कारणलाई निर्देशित गरेर अथवा त्यसलाई सम्बोधन गरेर लेखिएको यो पत्र हो। यद्यपि पावल कैदमा थियो यतिखेर, उनले फिलिपीका मण्डलीलाई अति नै माया वास्ता गरेको अवस्था यहाँ देखिन्छ। किनभने पावलको व्यक्तिगत सम्बन्ध फिलिपीको मण्डलीसँग एकदमै घनिष्ठ भएको हामी यहाँ देख्छौ। र उनले सम्बोधन गर्ने क्रममा आफूलाई ख्रिस्ट यीशुका दासहरू भनेर आफू र अरू टिमोथी, तितस यिनीहरू एक ग्रुप अथवा समूहमा उनीहरू थिए भन्ने कुरा यहाँ हामी बुझ्छौ। किनभने पावल र टिमोथी दुवैजना सेवाकायमा उनीहरू अथवा सुसमाचार प्रचार र मण्डली स्थापना गर्ने कुरामा उनीहरू सँगसँगै हुन्थे। यसै कारणले पनि उनीहरूको यो सम्बन्ध एकदम घनिष्ठ थियो र दुवैजनाले ख्रिस्टका दासहरू भनेर सम्बोधन गरेका छन्। यीशु ख्रिस्टको दासहरू, एउटा दास भनेको चाहिँ जहिले पनि मालिक हुन्छ र दासको आफ्नो अधिकार केही हुँदैन। दास चाहिँ मालिकप्रति उत्तरदायित्व हुन्छ र यीशु ख्रिस्टको दास भनेपछि यीशु ख्रिस्टलाई उनीहरूले मालिक अथवा स्वामी अथवा भनौ गुरु, यीशुलाई प्रभु भनेर पनि उनीहरूले स्वीकार गरे र परमेश्वर भनेर पनि उनीहरूले सम्बोधन गरेका छन्। त्यसकारणले यीशु ख्रिस्ट एक गुरुको हैसियतले, मालिकको हैसियतले उनीहरूले आफूलाई चाहिँ एउटा दासको रूपमा आफूलाई प्रस्तुत गरिएको छ। सेवा गर्ने, मालिकको सेवा गर्ने व्यक्ति दास हो र पावलले आफूलाई दास भनेर सम्बोधन गरिएको छ र टिमोथी पनि। र उनीहरूले पत्र लेख्ने क्रममा धन्यवाद ज्ञापन र प्रार्थनाको बारेमा यहाँ लेखिएको हामी पाउँछौ। र यहाँ यसरी प्रस्तुत गरेको छ, तिमीहरूप्रतिको मेरो सबै सम्झनामा म मेरा परमेश्वरलाई धन्यवाद दिन्छु। फिलिपीका मण्डलीका विश्वासीहरू अथवा क्रिश्चियनहरूको सम्झनामा पावलले परमेश्वरलाई धन्यवाद दिइराखेको कुरा हामी यहाँ पाउँछौ। सबैको लागि सधैँ मेरो प्रत्येक प्रार्थनामा म आनन्दसाथ प्रार्थना गर्दछु भनिकन प्रार्थना धन्यवाद दिने कुरा छ, किनभने उनीहरूको जीवन प्रति पावल एकदमै आनन्दित भएको हामी देख्छौ र फिलिपीका मण्डलीका क्रिश्चियनहरू अथवा विश्वासीहरू यीशुका चेलाहरू एकदमै असल थिए भन्ने कुरा हामी यहाँ देख्छौ। परमेश्वर प्रति उनीहरू समर्पित थिए भन्ने कुरा हामी बुझ्छौ र यहाँनिर प्रार्थना यस हेतुले गरिरहेको छ कि उनीहरूले दिन दिनै सुसमाचारमा एउटा उनीहरूको सहभागिताको लागि पावल एकदमै खुसी छन्, किनभने मण्डलीका प्रत्येक विश्वासीहरू सुसमाचार प्रचारमा खटिएको र येशु ख्रीष्टद्वारा उद्धार र मुक्ति पाइन्छ भन्ने कुराको सुसमाचार उनीहरूले सुनाइराखेकोमा पावल एकदमै खुसी मानेको हामी यहाँ देख्छौ र उनले उनीहरूको सुसमाचारमा उनीहरूको सहभागिताको निम्ति पनि एकदमै धन्यवादी भएका छन्, खुसी भएका छन् र पावललाई यो पनि दृढ विश्वास छ कि उनीहरूमा असल काम परमेश्वरले सुरु गर्नुभयो भन्ने कुरा पनि एकदमै खुसीको सन्देश थियो अनि परमेश्वरले नै यीशु ख्रीष्टको दिनमा यो पूरा गर्नुहुनेछ र फिलिपीका मण्डलीका विश्वासीहरू एकदमै सुसमाचारप्रति गम्भीर अथवा मेहनती भएको कुरा हामी यहाँ देख्छौ र परमेश्वरले नै सुसमाचार प्रचार गर्ने प्रत्येकको निम्ति परमेश्वरले इनाम दिनुहुन्छ, उनीहरूलाई परमेश्वरले नै आशीर्वाद दिनुहुन्छ भन्ने कुरामा पावल निर्धक्क छन् र यसरी भनेको छ, तिमीहरू सबैको निम्ति मैले यो ठान्नु उचित छ किनकि म तिमीहरू सबैलाई मेरो हृदयमा राख्दछु, किनकि मेरो कैदमा सुसमाचारको सुरक्षा र समर्थनको काम दुवैमा तिमीहरू मसँग अनुग्रहको सहभागी भएका थिए र पावल किन एकदमै उनीहरूप्रति नजिक छन् भन्ने कुरालाई हामीले यो खण्डमा देख्न सक्छौ कि सुसमाचारको सुरक्षा र समर्थनको काम दुवैमा फिलिपीका मण्डलीहरू एकदमै अनुग्रहका सहभागी भएका थिए, उनीहरूलाई यो सहभागी हुनै पर्छ भन्ने कुरो त्यति जबरजस्ती कर काप थिएन, तर उनीहरूले पावलको जेल खानाको जीवनलाई हेरेर पावल किन जेल बस्यो अथवा पावललाई किन थुनियो, जेल खानामा राखियो अथवा झ्यालखानामा राखियो भन्ने कुराको चर्चा जताततै फैलिरहेको अवस्थामा कारण निश्चित थियो अथवा उनीहरू पावल किन जेल बसेको छ भन्ने कुरा सबैलाई थाहा थियो, मण्डलीलाई, फिलिपीको मण्डलीलाई विशेष गरेर एकदमै धेरै भन्दा धेरै थाहा भएको कुरा पनि हामी यहाँ थाहा पाउँछौ। त्यसैले फिलिपीका विश्वासीहरूले यो सुसमाचारको काममा ठूलो सहयोग गरेको कुरा पावल यहाँ प्रस्तुत गर्दछन्, किनभने उनी झ्यालखानामा हुँदा पनि सुसमाचारको काम यिनीहरूले रोकेनन्, यसको लागि उनीहरू खटि नै रहे र आठ पदमा यसरी भन्छ, किनकि परमेश्वर मेरो साक्षी हुनुहुन्छ कि कसरी ख्रीष्ट येशूको प्रेमले म तिमीहरू सबैको निम्ति तृष्णा गर्दछु। अनि परमेश्वरको प्रेमले गर्दा, ख्रीष्ट येशूको प्रेमले गर्दा कसरी सबै मानिसहरूप्रति तृष्णा जागेर आएको कुरा हामी थाहा पाउँछौ। पावलको मनमा फिलिपीको मण्डलीका प्रत्येक विश्वासीहरूप्रति एकदमै तृष्णा जागेर आएको कुरा यहाँ पावल आफै यहाँ व्यक्तिगत रूपमा यो धन्यवादी कार्यक्रम अथवा प्रार्थना गर्ने कुरामा उनीहरूप्रतिको सम्झना गर्ने कुरामा पावल एकदमै केन्द्रित भएको हामी यहाँ देख्दछौ र परमेश्वरप्रति एउटा परमेश्वर नै यसको साक्षी हुनुहुन्छ भन्ने कुरा पनि पावल यहाँ बताउँछन् र पावलले व्यक्तिगत रूपमा यसरी भन्दछ मेरो प्रार्थना यही छ कि ज्ञान र अन्तर्दृष्टिमा तिमीहरूको प्रेम झन झन प्रशस्त हुँदै जाओस् ज्ञान र अन्तर्दृष्टिमा तिमीहरूको प्रेम झन झन प्रशस्त हुँदै जाओस् पावलले आफ्नो विश्वासी जनहरू अथवा फिलिपीका मण्डलीका प्रत्येक विश्वासीहरू क्रिस्चियनहरू जसले सुसमाचारमा उनीहरू सुसमाचारको सुरक्षा र समर्थनमा उनीहरूले दिलो ज्यान दिएको थियो यसै कारणले पनि पावल एकदमै खुशी भएको देखिन्छ र सुसमाचारको जेल बसिराखेको अवस्थामा बाहिर रहेका मण्डलीका प्रत्येक व्यक्तिले पावलको यो सुसमाचार कार्यमा ठूलो योगदान दिएको हामी यहाँ पाउँछौ त्यसैले पावलको प्रार्थना छ ज्ञान र अन्तर्दृष्टिमा प्रेम झन झन बढ्दै जाओस् भनिएको छ आदरणीय श्रोता यहाँनिर स्पष्ट के कुरा बताउँदैछन् भनेदेखि यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुटाउन सक र ख्रिस्टको दिनको निम्ति ऊ शुद्ध र दोष रहित रहन सक पावलको भित्रीय चाहना चाहिँ के छ भने ज्ञान र अन्तर्दृष्टिमा भित्र प्रेम बढ्दै जाओस् कुन अर्थमा भन्दाखेरि जुन कुरा उत्तम छ तिमीहरूले त्यसलाई छुट्याउन सक अथवा खुट्याउन सक त्यसपछि ख्रिस्टको दिनको निम्ति शुद्ध र दोष रहित रहन सक यीशु ख्रिस्टको आगमन हुने कुरामा सबैलाई निश्चित भएको छ अथवा सबैजनाले यीशु ख्रिस्टको आगमन हुन्छ भन्ने कुरा स्पष्टत बुझिरहेको अवस्था थियो ख्रिस्टले यीशुले भन्नुभयो म फेरि आउँदैछु अथवा चाँडै आउँदैछु भन्ने कुरालाई मण्डलीका विश्वासीहरूलाई जानकारी दिइरहेको अवस्था पनि हामी यहाँ देख्छौ त्यसैले पावलले के भन्छ भन्दाखेरि ख्रिस्टको दिनको निम्ति शुद्ध र दोष रहित रहन सक यीशु ख्रिस्ट आउनु हुँदाखेरि उहाँको दोस्रो आगमनमा उहाँ आउनु हुँदाखेरि मण्डली अथवा प्रत्येक क्रिस्चियनहरू शुद्ध र पवित्र अथवा दोष रहित रहनु आवश्यक पर्दछ परमेश्वरको महिमा र प्रशंसाको निम्ति यीशु ख्रिस्टद्वारा आउने धार्मिकताको फलले तिमीहरू भरिपूर्ण हौ परमेश्वरको महिमा र प्रशंसाको निम्ति यीशु ख्रिस्टद्वारा आउने धार्मिकताको फलले तिमीहरू भरिपूर्ण होस् ख्रिस्ट यीशुद्वारा आउने धार्मिकता आज मानव जातिलाई परमेश्वरसँग सम्बन्ध जोड्ने काममा येशु ख्रिस्टद्वारा मात्रै सम्भव हुन्छ कसैले परमेश्वरलाई विश्वास गर्छ भने त्यो परमेश्वरसँग सम्बन्ध जोड्ने काम चाहिँ येशु ख्रिस्टले मात्र गर्न सक्छ त्यसकारणले येशु ख्रिस्टलाई विश्वास गरेर धार्मिकता प्राप्त गर्नुपर्छ धार्मिकता भनेको परमेश्वर र मानिसको बीचमा कुनै पनि दोष नलागेको अवस्था हो दुवैको बीचमा घनिष्ठ सम्बन्ध भएको अवस्था हो परमेश्वर र मानिसको बीचमा कुनै पनि अवरोध अथवा पर्खाल नभएको अवस्था आमुन्ने सामुन्ने परमेश्वर र मानिसको बीचमा आमुन्ने सामुन्ने एकदमै खुल्ला रूपले बातचित गर्न सक्ने अवस्था धार्मिकता हो आदरणीय श्रोता आज परमेश्वर प्रतिको यहाँहरूको सम्बन्ध कस्तो छ र यीशु ख्रीष्टमा विश्वास गरेर उद्धार प्राप्त गर्न सकिन्छ र यीशु ख्रीष्टलाई विश्वास गरेर जो व्यक्तिले हृदयले नै यीशु ख्रीष्टलाई अथवा मुखले यीशुलाई प्रभु भनिकन स्वीकार गर्छ र उहाँ चाहिँ मरेकोबाट तेस्रो दिनमा बौरी उठेको हो भनेर विश्वास गर्छ त्यसले उद्धार र मुक्ति प्राप्त गर्दछ। त्यसै कारणले आज मानव जातिको बीचमा जुन सुसमाचार छ पौल त्यही सुसमाचारको खातिर जेलखानामा जानु पर्यो अनि पौल जेलमा हुँदाहुँदा पनि फिलिपीको मण्डलीले सुसमाचारको सुरक्षा र समर्थनको काम गरिरहेको थियो। सुसमाचार यो अर्थमा कि प्रभु येशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनिकन विश्वास गर्ने मुखले स्वीकार गर्ने हृदयले येशु मरेकोबाट तेस्रो दिनमा जीवित हुनुभएको हो भनेर विश्वास गरेर उद्धार र मुक्ति पाउने कुरालाई सुसमाचार भनिएको छ। त्यसकारणले सुसमाचार हरेक मानिसको निम्ति आवश्यक छ र सुसमाचारको सुरक्षा र समर्थन जसरी फिलिपीका मण्डलीले गरेका थिए विश्वासीहरूले गरेका थिए र आज तपाईँ र म अथवा जतिजनाले यो प्रवचन सुनिराख्नु भएको छ यो उद्धार र मुक्ति येशु ख्रीष्टमा मात्रै छ अनि येशु ख्रीष्टलाई विश्वास गर्यो भने उद्धार र मुक्ति पाउन सकिन्छ र परमेश्वरसँग सिधै सम्बन्ध राख्न सकिन्छ। परमेश्वर र मानिसको बीचमा घनिष्ठ सम्बन्ध राख्न सकिन्छ भनेर आज हरेकले यो सन्देश दिनुपर्ने हुन्छ। जसले सुनेका छैनन् जसले यो कुरा बुझेको छैन मानिसहरूलाई धार्मिकताको खोजी गरिरहेका छन् मानिसहरूले त्यो धार्मिकताको खोजी गर्दाखेरि येशु ख्रीष्टमा पाइने धार्मिकताको बारेमा उनीहरूलाई सुनाउनु आवश्यक छ। आदरणीय श्रोता यदि परमेश्वर र यहाँहरूको बीचमा फेरि घनिष्ठ सम्बन्ध हुन चाहन्छ र परमेश्वरसँग ठिक सम्बन्ध बनाएर आनन्द जीवनको भागीदार बन्न चाहनुहुन्छ भने येशु ख्रीष्टलाई विश्वास गर्नुहोस्। उहाँलाई विश्वास गर्ने मानिसहरूले उद्धार र मुक्ति पाउनेछन् र उद्धार र मुक्ति पाएका मानिसहरूले धार्मिकता प्राप्त गर्नेछन्। आउनुहोस् यहाँहरू जतिजनालाई यदि यो प्रवचन सुनेर येशूलाई विश्वास गर्न चाहनुहुन्छ र धार्मिकता प्राप्त गर्न चाहनुहुन्छ भने नजिकैको मण्डली चर्चहरूमा गएर यहाँहरूले सम्बन्ध जोड्न सक्नुहुन्छ सोध्न सक्नुहुन्छ जिज्ञासुहरू अझै मेटाउन सक्नुहुन्छ र स्पष्टता अझै बुझ्न सक्नुहुन्छ। यति भन्दै आजको प्रवचन सेवालाई यहीँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
2: रेडियो कार्यक्रम जीवनको वचन।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: गाउन भाडामा
1: गाउन भाडामा
0: हे गाउन भाडामा।
2: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
3: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 9841-8768-02 9841-8768-02
5: र 9818-25-12-40 9818-25-12-40

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
3: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
4: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
2: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
3: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
4: फोन नम्बर 40225444
2: र 40225742।
4: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
5: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
4: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
5: थप जानकारीका लागि
4: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-8210, 98624-8210।
5: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
6: You're listening to Good News FM 105.1 MHz Kathmandu and 105.6 MHz Pokhara, Nepal. We also broadcast on Facebook and YouTube. Our ID is Good News FM 105.1 MHz. You can also find us online at www.goodnewsfm.com.np and listen through the Hamro Patro app. If you have any questions or prayer requests, please reach out to us at 01-477-0754, on WhatsApp at 980-2344-646, or by email at goodnewsfm105@gmail.com.

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: म सधैँभरि तपाईँको प्रेम र भलाई अनुभव गर्नेछु। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 90 यहाँहरूलाई स्वागत छ। परम प्रभु हाम्रो गोठालो हुनुहुन्छ अनि गोठालोले आफ्नो भेडाहरूका लागि गर्ने एउटा काम भनेको तिनीहरूलाई सुरक्षित रूपमा घरमा पुर्याउनु हो, त्यस्तो ठाउँमा जहाँ तिनीहरू खुसी हुनेछन्। भजन संग्रहको पुस्तक 23:6 पद, निश्चय नै तपाईँको भलाई र करुणा मेरो जीवनभरि म पछि लाग्नेछ र परम प्रभुको घरमा म सदा सर्वदै बास गर्नेछु। जब हामीले यीशुलाई हाम्रो प्रभु भनेर स्वीकार गर्यौं अनि हामीले हाम्रो हृदयमा विश्वास गर्यौं कि परमेश्वरले उहाँलाई मृत्युबाट बिउताउनु भयो, हामीले मुक्ति पायौं, हामी नयाँ गरी जन्मियौं। त्यस बेलादेखि परमेश्वरको आत्मा हामी भित्र बस्छ र हामीसँग परमेश्वरसँग सधैँभरि रहने जीवनको भविष्यको निश्चितता छ। योहन्नाको पुस्तक 14:1-3 पद, तिमीहरूको हृदय व्याकुल नहोस्, तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, ममाथि पनि विश्वास गर। मेरो पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्, त्यसो नभए के म तिमीहरूलाई भन्ने थिए र कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु, अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ। प्रिय श्रोता, गोठालोलाई पछ्याउने भेडाहरू जस्तै उहाँमाथि भरोसा राखेर घर लैजानुहुन्छ। हामी पनि येशु क्रुसको लागि संघर्ष र सतावर सहँदै उहाँलाई पछ्याउँछौ, किनभने हामीलाई थाहा छ कि येशुले हाम्रो लागि अनन्त घर तयार गर्नु भएको छ। हिब्रूको पुस्तक 11:1 अब विश्वास सही आशा राखिएको कुराको निश्चय र नदेखेका कुराको रियर भरोसा हो। हामीले हाम्रो भौतिक आँखाले देखेको भन्दा बढीको लागि बाँच्नुपर्छ। भविष्यमा परमेश्वरले हाम्रो लागि के गर्नुहुनेछ भन्ने हामीलाई थाहा छ, त्यसमा हामी आफ्नो विश्वास राख्छौ। संसारको विचारमा आशा भनेको त्यस्तो चीज हो जुन सम्भव त हुन सक्छ, तर जब परमेश्वरले आशाको कुरा गर्नुहुन्छ उहाँले भविष्य पूर्ण निश्चितताका साथ केही हुनेछ भने दृढ विश्वासलाई जनाउनुहुन्छ। क्रुसमा हाम्रा पापहरूका लागि येशूको बलिदानमा विश्वास र भरोसा स्वर्गमा उहाँसँग सुरक्षित यात्राको हाम्रो एकमात्र ग्यारेन्टी हो। हामी परमेश्वरको प्रतिज्ञामा हाम्रो भरोसा राख्छौ किनभने हामीलाई थाहा छ कि उहाँ विश्वास योग्य हुनुहुन्छ। मानव इतिहासभरि परमेश्वर सधैँ आफ्ना प्रतिज्ञाहरू पूरा गर्न विश्वास योग्य हुनुहुन्छ। प्रकाशको पुस्तक 21:4 उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ र फेरि मृत्यु नै हुने छैन र शोक र पीड़ा पनि हुने छैन किनकि पहिलेका कुराहरू बितिसकेका छन्। येशूसँगको हाम्रो भविष्यको घरको यात्राले यस जीवनबाट यसको संघर्षहरू सहित हाम्रा पिता परमेश्वर र हाम्रा प्रभु येशू क्रिस्तसँगको अनन्त घरमा हाम्रो प्रस्थानलाई प्रतिनिधित्व गर्दछ जहाँ डर भोक र तिर्खा अज्ञात छन्। रोमीको पुस्तक 8:18 म विचार गर्दछु कि हामीमा जुन महिमा प्रकट गरिनेछ त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैन। प्रिय श्रोता, हामीलाई क्रिस्टको आशिषमा मात्र सहभागी हुन बोलाइएको छैन तर उहाँको दुःखमा पनि सहभागी हुन बोलाइएको छ। क्रिस्टको सेवाको कारणले गर्दा हामीले कठिन समयहरू सहयौं भने हामीले पछि अनन्त आशिष पाउनेछौ। क्रुस पछि सधैँ मुकुट आउँछ। हामीले आरोहणको मूल्यलाई कहिले कम आंकलन गर्नु हुँदैन। यदि हामी परमेश्वर प्रति विश्वासी रह्यौं भने र हामीले येशू क्रिस्टको सेवा गर्न आफ्नो जीवन समर्पण गर्यो भने भविष्यमा हामीले ठूलो आशिष पाउने ग्यारेन्टी छ। एफिसीको पुस्तक 1:18। म यो पनि प्रार्थना गर्दछु कि तिमीहरूको हृदयका आँखा उज्यालो होस् र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो सो तिमीहरूले जान्न सक। श्रोता, यीशु ख्रीष्टलाई पछ्याउने छनौट गर्नु सधैँ सजिलो हुँदैन। कहिलेकाहीँ हामीलाई अध्ययारो घाटीहरूबाट डोर्याइनेछ, तर हामीलाई परमेश्वरको आश्वासन छ कि उहाँले हाम्रो साथ कहिल्यै छोड्नुहुने छैन र एक दिन यीशु आफ्ना अनुयायीहरूलाई भेला गर्न उहाँले हाम्रो लागि तयार गर्नुभएको घरमा उहाँसँग बसाल्नको लागि फर्कनुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: के भयो? के पो हल्ला खल्ला भयो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

रुथको पुस्तक अध्याय एक, नाओमी र रुथ। उहिले नै न्यायकर्ताको शासनकालमा देशमा अनिकाल पर्यो अनि यहुदाको बेथलेहेमबाट कुनै एकजना मानिस आफ्नी पत्नी र दुई भाइ छोराहरूलाई लिएर मोआबीहरूको देशमा केही समयको लागि बस्नलाई गए। ती मानिसको नाउँ एलिमेलेक थियो, तिनकी पत्नीको नाउँ नाओमी र तिनका दुई छोराहरूको नाउँ महलोन र किल्योन थियो। तिनीहरू यहुदाको बेथलेहेममा इफ्रातीहरू थिए। तिनीहरू मोआबीहरूको देशमा गए र त्यही बस्न लागे। नाओमीका पति एलिमेलेक मरे र तिनी आफ्ना दुई छोराहरूसँग छोडिन्। यी छोराहरूले मोआबी स्त्रीहरू विवाह गरे। एउटीको नाउँ ओर्पा र अर्कीको नाउँ रुथ थियो। तिनीहरू त्यहाँ प्राय 10 वर्ष बसेपछि दुवै महलोन र किल्योन पनि मरे। यसरी ती स्त्री आफ्ना दुई छोराहरू र आफ्ना पतिबाट पनि बिछोड भइन्। परमप्रभुले आफ्नो मानिसहरूको हेरचाह गरेर तिनीहरूलाई भोजन दिनुभएको छ भन्ने कुरा जब तिनले मोआब देशमा सुनिन्, तब नाओमी र तिनका बुहारीहरू त्यहाँबाट घर फर्कन तयार गर्न लागे। तब आफ्ना दुई बुहारीहरूलाई साथमा लिएर आफू बसेको ठाउँ तिनले छोडिन् र आफ्नो घर यहुदाको बाटो लागिन्। तब नाओमीले आफ्ना दुई बुहारीहरूलाई भनिन्, तिमीहरू दुवै आफ्नो माइती घर फर्क। जसरी तिमीहरूले ती मरिसकेकाहरू र म प्रति दयापूर्ण व्यवहार गरेका थियौ, त्यसरी नै परमप्रभुले पनि तिमीहरू प्रति दयापूर्ण व्यवहार गरून्। अनि उहाँले तिमीहरू दुवैलाई तिमीहरूका आफ्ना भविष्यका पतिका घरमा सुरक्षित राखुन्। तब तिनले उनीहरूलाई चुम्बन गरिन् र तिनीहरू डाको छोडी छोडिकन रोए। त्यसपछि उनीहरूले तिनलाई भने, हामी तपाईँको मानिसहरू कहाँ तपाईँसँग जानेछौ। तर नाओमीले भनिन्, हे मेरा छोरी हो, फर्क। तिमीहरू किन मसँग आउने? के तिमीहरूको पति हुनलाई म अझै छोराहरू जन्माउन सक्छु र? फर्क, मेरा छोरी हो, जाऊ, किनकि फेरि विवाह गर्नलाई म बुढी भइसकेको छु। नानी पाउन अझै आशा भए र मैले आज राति नै विवाह गरेर छोराहरू पाए भने पनि तिनीहरू बढुन्जेल तिमीहरू पर्खन्छौ र? के तिमीहरू विवाह नगरी बस्छौ? होइन होइन, मेरा छोरी हो, परमप्रभु मेरो विरुद्धमा हुनु भएकोले मेरो अवस्था तिमीहरूको भन्दा खोटो छ। तब तिनीहरू फेरि डाको छोडी छोडिकन रोए। त्यसपछि ओर्पाले आफ्नै सासूलाई चुम्बन गरेर आफ्ना मानिस कहाँ फर्केर गइन्। तर रुथ चाहिँ तिनीसँगै टाँसिरहन्। तब नाओमीले भनिन्, हेर त, तिम्री बहिनी त आफ्नो मानिसहरू र आफ्नो देवताहरू कहाँ फर्केर गई, तिमी उससितै फर्केर जाऊ। रुथले जवाफ दिन्, मलाई फर्केर जान र तपाईँलाई छोड्न कर्म गर्नुहोस्। तपाईँ जहाँ जानुहुन्छ म पनि त्यही जानेछु, तपाईँ जहाँ बस्नुहुन्छ म पनि त्यही नै बस्नेछु। तपाईँका मानिसहरू मेरा मानिसहरू हुनेछन् अनि तपाईँका परमेश्वर मेरा परमेश्वर हुनेछन्। तपाईँ जहाँ मर्नुहुन्छ म पनि त्यही मर्नेछु र त्यही नै गाडिनेछु। मृत्यु बाहेक अरू कुनै कुराले तपाईँ र मलाई अलग गरेमा परमप्रभुले मसँग पनि अति कडा व्यवहार गरून्। रुथले आफूसँग जाने दृढ़ संकल्प गरेकी देखेर नाओमीले अरू केही भनेनन् अनि ती दुवै जना हिँडे र बेथलेहेममा आइपुगे। जब तिनीहरू बेथलेहेममा आइपुगे तब जम्मै शहरमा हलचल मचियो। आइमाईहरूले भन्न लागे कि यिनी नाओमी नै हुन्। तिनले भनिन्, मलाई नाओमी नभन, मलाई मारा भन, किनभने सर्वशक्तिमानले मेरो जीवन तितो बनाइदिनु भएको छ। म भरिपूर्ण भएर गएको थिएँ तर परमप्रभुले मलाई रित्तो फर्काएर ल्याउनु भएको छ। मलाई किन नाओमी भन्छौ? परमप्रभु मेरो विरुद्धमा उठ्नु भएको छ। सर्वशक्तिमानले म माथि विपत्ति ल्याउनु भएको छ। यसरी नाओमी कि बुहारी मोआबी रुथ तिनीसँग मोआब देशबाट आइन्। तिनीहरू बेथलेहेममा आइपुग्दा जौंको कटनी हुँदै थियो।

रुथको पुस्तक अध्याय 2 रुथ सिलाबाला खोज्न गएकी। नाओमीका पतितर्फका एलिमेलेकका परिवारका एकजना हुने खाने कुटुम्ब थिए। तिनको नाउँ बोज थियो। मुआबी रुथले नाओमीलाई भनिन्, के म खेतमा गएर जसले म प्रति निगाह गर्ला त्यसको पछि सिलाबाला खोज्नलाई जाउँ? नाओमीले भनिन्, हुन्छ मेरी छोरी जाऊ। यसैले कटनी गर्नेहरूको पछि पछि खेतमा सिलाबाला खोज्न रुथ गए अनि तिनी खेतको त्यस भागमा पुगिन् जो एलिमेलेकका परिवारका बोजकै खेत थियो। अनि त्यहाँ बोज पनि बेतलेहेमबाट आइपुगेको थियो। तिनले कटनी गर्नेहरूलाई अभिवादन गरेर भने, परमप्रभु तिमीहरूसँग हौन्। अनि तिनीहरूले जवाफ दिए, परमप्रभुले तपाईँलाई आशिष दिउन्। तब तिनले कटनी गर्नेहरूमाथि खटाइएको नोकरलाई सोधे, यो युवती कसकी हो? नोकरले जवाफ दियो, भर्खरै मुआब देशबाट नाओमीसँग आएकी मुआबी ठेटी हो। त्यसले मलाई कटनी गर्नेहरूको पछि पछि बिटाहरूको बीचमा सिलाबाला जम्मा गर्न पाऊ भनेर विन्ती गरे। त्यो आएर बिहान सबैलेदेखि अहिलेसम्म छोटो समयको विश्राम बाहेक काममा व्यस्त छे। तब बोजले रुथलाई भने, ए मेरी छोरी, सुन त, अरू खेतमा गएर सिलाबाला नखोज, टाढा पनि नजाऊ, तर मेरा ठिटीहरूसँग यतै खोज। मानिसहरूले फसल काटेको ठाउँमा हेर र सिलाबाला बटुल्नेहरूको पछि पछि लाग। तिमीलाई नछुनु भनी मैले यी मानिसहरूलाई आज्ञा दिएको छु। तिमीलाई तिर्खा लाग्यो भने गएर मानिसहरूले भरिराखेको गाग्राहरूको पानी खाऊ। तब रुथ तिनको सामान्य झुकिन् र तिनलाई दण्डवत गरेर भनिन्, म विदेशी हुँ भनी जानेर पनि हजुरले किन यति कृपा गर्नुहुन्छ? बोअजले भने, आफ्नो पतिको मृत्युपछि तिमीले आफ्नो सासूप्रति गरेको सबै काम मलाई मानिसहरूले भनेका छन्। तिमी आफ्ना आमा बुबा र आफ्नो जन्मभूमि छोडेर अपरिचित जाति कहाँ आयो? परमप्रभुले तिम्रो कामको पुरस्कार तिमीलाई दिउन्। जसको छत्र छाया मुनि शरण लिनलाई तिमी आएकी छौ, उनै परमप्रभु इजरायलका परमेश्वरले प्रशस्त उपहार देउन्। तिनले भनिन्, म हजुरकी कमारी नभए तापनि हजुरले साँच्चै नै मलाई शान्ति दिनुभएको छ र दयाको कुरा गर्नुभएको छ, हजुरको निगाह पाइरहँ। जब खाने बेला भयो तब बोजले तिनलाई भने, यहाँ आएर केही खाऊ र तिम्रो रोटी सिर्कामा चोप। तब तिनी कटनी गर्नेहरूसँगै बसिन् र बोजले तिनलाई केही भुटेको अन्न दिए। तिनले पेट भरि खाइन् र केही उबारेर राखिन्। अनि जब तिनी सिलाबाला बटुल्नलाई उठिन् तब बोजले आफ्ना मानिसहरूलाई यसो भनेर आज्ञा दिए, त्यसलाई बिटाहरूको बीच बीचमा पनि सिलाबाला बटुल्न देऊ, त्यसलाई नहप्काऊ, बरु अन्न बाँधेका बिटाहरूबाट तिमीहरूले केही निकालेर छोडिदेऊ र त्यसलाई नहप्काइकन टिप्न देऊ। यसैले रुथ साँझसम्मै खेतमा सिलाबाला बटुल्दै रहिन्। अनि जब तिनले बटुलेका सिलाबाला माडिन् तब 5 पाथी जति भयो। अनि त्यो बोकेर तिनी सहरमा आइन्। अनि तिनकी सासूले तिनले बटुलेर ल्याएकी धेरै सिलाबाला देखिन्। त्यसपछि रुथले आफूले खाएर उबारेको कुरो पनि निकालेर तिनलाई दिइन्। तिनकी सासूले तिनलाई सोधिन्, आज तिमीले कहाँ सिलाबाला बटुल्यौ? तिमीले कहाँ काम गर्यौ? ती मानिस धन्यका हुन् जसले कृपा गरी तिम्रो हेरचाह गरे। यसै कारण तिनले आफ्नो सासूलाई आफू कस कहाँ काम गरिन् भनी बताइदिन्। तिनले भनिन्, मैले साथै काम गरेका मानिसको नाउँ बोज रहेछ। तब नाओमीले भनिन्, परमप्रभुले तिनलाई आशिष दिउन्। परमप्रभुले जिउँदा र मरेकाहरूमाथि कृपा गर्न छोड्नु भएको छैन, किनभने ती मानिस त हाम्रा नजिकका कुटुम्ब मोल तिरी छुटाउने हुन्। तब मुआबी रुथले भनिन्, त्यसबाहेक उहाँले त मलाई सबै कटनी खत्तम नहुन्जेल उहाँको मानिसहरू सँगै लागिरहनु भनी भन्नुभयो। नाओमीले भनिन्, हे मेरी छोरी, तिनका ठिटीहरू सँगै जान तिमीलाई बेस होला, किनकि अरूको खेतमा तिमीलाई खतरा होला। यसकारण तिनी बोझका ठिटीहरू साथसाथै जौ र गहुँका कटनी खत्तम नहुन्जेल सिलाबाला बटुल्नमा लागिरहन्, तर तिनी आफ्नी सासूकै साथमा बस्थिन्।

0: रुथको पुस्तक अध्याय 3 बोअजको अनुरोध। एक दिन रुथकी सासू नाओमीले तिनलाई भनिन्, हे मेरी छोरी, तिम्रो आफ्नै घरबार र राम्रो बन्दोबस्त भएर बसेको मैले हेर्न नपाउनु। बोअज त हाम्रो आफ्नै नातेदार हुन् जसको ठिटीहरूसँग तिमी थियौ। आज राति तिनले आफ्नो खलामा जौ बताउनेछन्, यसकारण स्नान गरेर तेल हाल र तिम्रा सबभन्दा राम्रो लुगा लगाई खलामा जाऊ। तर तिनले खानपान गरी नसकुन्जेल तिमी ती मानिस कहाँ देखा नपर। तिनी सुत्न जाँदा तिमीले तिनको सुत्ने ठाउँ हेरिराख, त्यसपछि गएर तिनको खुट्टापट्टिको ओढ्ने उठाएर त्यही ढल्क, तब तिमीले के गर्नुपर्नेछ सो तिनले नै भन्नेछन्। रुथले भनिन्, तपाईँ जे भन्नुहुन्छ म गर्नेछु। तब तिनी तल खलामा गइन् र तिनकी सासूले भने जे गरिन्। जब बोअजले खानपान गरिसके तब तिनको मन खुसी भयो र अन्न थुपारेको एकातिर सुत्नलाई गए। तब रुथ चुपचाप सिताइन् र बोअजको खुट्टामा भएको ओढ्ने उठाएर ढल्किन्। आधा रातमा केही कुराले ती मानिसको निन्द्रा भंग गर्यो र एउटी स्त्रीलाई आफ्नो खुट्टामा ढल्किरहेकी तिनले देखे। तिनले सोधे, तिमी को हौ? रुथले भनिन्, म तपाईँकी दासी रुथ हुँ। अब तपाईँको लुगा आफ्नी दासीलाई ओढाइदिनुहोस् किनभने तपाईँ मेरा नजिकका छुटकारा दिने नातेदार हुनुहुन्छ। तिनले भने, हे मेरी छोरी, परमप्रभुले तिमीलाई आशिष दिउन्। तिमीले देखाएको यो आखेरी भक्ति पहिलाको भन्दा प्रगाढ छ। धनी कि गरीब कुनै जवान मानिसको पछि तिमी लागिनौ। अनि अब हे मेरी छोरी, ढुक्क भएर बस, तिमी जे चाहन्छौ म गर्नेछु किनभने तिमी चरित्रवान छौ भन्ने कुरा यस नगरका सबै मानिसलाई थाहा भइसकेको छ। म तिम्रो नजिकको नातेदार हुँ, सत्य हो। तापनि म भन्दा पनि अझै नजिकको एकजना मोल तिरेर छुटकारा दिने नातेदार छन्। आजको रात यही बिताऊ र भोलि बिहान यदि तिनले तिम्रो नजिकको नातेदारले गर्नुपर्ने कर्तव्य गर्छन् भने ठिकै छ, तर तिनी राजी भएनन् भने म गर्नेछु। परमप्रभुको शपथ खाएर म यो भन्दछु, अब बिहानसम्म ढल्किरह। तब रुथ तिनका खुटानेर बिहान नहुन्जेल ढल्किरहन्, तर मानिस ठम्म्याउन नसक्ने उज्यालोमा नै तिनी उठिन्। अनि बोअजले भने, खलामा एउटी स्त्री थिइन् भने कसैले थाहा नपाओस् है। तब बोअजले भने, तिमीले ओढेको खास्टो थाप। तिनले थापिन् र बोअजले 6 पाती जति जौ भरेर तिनलाई बोकाइदिए। अनि तिनी सहरमा फर्के। रुथ आफ्नी सासू कहाँ आइन् र नाओमीले सोधिन्, हे मेरी छोरी, के भयो? तब ती मानिसले तिनीप्रति गरेको सबै कुरा रुथले बताइदिन्। तिनले भनिन्, उहाँले मलाई यो 6 पाती जौ दिनुभयो। उहाँले मलाई मेरी सासू कहाँ रित्त हात चार्न दिनु भएन। नाओमीले भनिन्, हे छोरी, यसको नतिजा के हुँदो रहेछ सो थाहा नपाउन्जेल शान्त बस। आज यस कुराको फैसला नगरुन्जेल तिनलाई चयन हुने छैन। रुथको पुस्तक अध्याय 4 बोअज र रुथको विवाह। अब बोअज शहरको मूल ढोकामा गएर बसेका थिए अनि केही समयपछि तिनले कुरा गरेका ती नजिकका मूल तिरेर छुटकारा दिने नातेदार त्यही बाटो भएर गए। बोअजले तिनको नाउँ काटेर तिनलाई बोलाएर भने, यता आएर बस्नुहोस्। तिनी आएर बसे। तब बोअजले शहरका 10 जना धर्मगुरूहरूलाई रोकेर बस्ने विन्ती गरे अनि तिनीहरू त्यहाँ बसे। तब बोअजले ती नजिकका नातेदारलाई भने, हाम्रो दाजु एलिमेलेकको एक टुक्रा जमिनको विषयमा तपाईँलाई यादै होला। मुआबीहरूको देशबाट नाओमी फर्केर आएकी छिन् र त्यो बेच्न तिनी चाहन्छिन्। यी मेरा जातिका धर्मगुरूहरूको समक्षमा तपाईँले त्यो लिनुहोस् भनी तपाईँसित यो कुरा उठाउने मैले विचार गरेको छु। नजिकको नातेदारको कर्तव्य तपाईँ गर्नुहुन्छ भने गर्नुहोस्, तर गर्नुहुन्न भने मलाई भन्नुहोस् र मलाई थाहा लाग्नेछ, किनभने तपाईँ पछिको नजिकको नातेदार म हुँ। तिनले भने, नजिकको नातेदारको काम म गर्नेछु। तब बोअजले भने, नाओमी र मुआबी रुथ बाट त्यो जमिन लिएको दिन मरेका मानिसको पैतृक सम्पत्तिसँग तिनको नाउँ कायम राख्नलाई ती मरेका मानिसको पत्नी पनि तपाईँले प्राप्त गर्नुहुनेछ। यो सुनेर ती नजिकको नातेदारले भने, म आफै यो काम गर्न सक्दिन किनभने मेरो आफ्नै पैतृक सम्पत्ति गुमाउने मलाई डर छ। यसर्थ मैले गर्नुपर्ने नजिकको नातेदारको काम तपाईँले गर्नुहोला, म यो काम गर्न सक्दिन। प्राचीन समयमा जग्गा जमिन मोल तिरेर लिँदा वा सट्टापट्टा गर्दा दिने मानिसले आफ्नो जुत्ता फुकालेर लिने मानिसलाई दिने चलन थियो। इजरायलमा पक्का गर्ने रीति यस्तै थियो। यसैले ती नजिकको नातेदारले बोअजलाई भने, तपाईँले आफ्नै निम्ति त्यो किन्नुहोस् अनि तिनले आफ्नो जुत्ता फुकाले। तब बोअजले ती धर्मगुरूहरू र अरू सबै मानिसहरूलाई भने, मैले आजको दिन एलिमेलेक अनि महलुन र किल्योनका जे जति छन् सो सबै नाओमीको हातबाट प्राप्त गरेको कुरामा तपाईँहरू साक्षी हुनुहुन्छ। यसबाहेक महलोनकी पत्नी मुआबी रूथलाई पनि ती मरिसकेका मानिसको पैतृक सम्पत्तिसँग तिनको नाउँ कायम राख्नलाई तिनका नातेदारहरूको बीचबाट र शहरको खाताबाट तिनको नाउँ नमेटियोस् भनेर मैले आफ्नी पत्नी हुनलाई प्राप्त गरेको छु। तपाईँहरू आजको दिन साक्षी हुनुहुन्छ। तब धर्मगुरूहरू र मूल ढोकामा हुने सबैले भने हामी साक्षी छौं। तपाईँको घरमा आउने स्त्रीलाई परमप्रभुले इसरायलको घराना निर्माण गर्ने राहेल र लिया जस्तै तुल्याउन्। इफ्रातामा तपाईँको कदर होस् र बेथलेहेममा तपाईँको नाउँ प्रसिद्ध रहोस्। अनि परमप्रभुले तपाईँलाई यस युवतीबाट दिने सन्तानको घराना तामारले यहुदाबाट जन्माएका छोरा फारेसको घराना जस्तै होस्। दाउदको वंशावली यसरी बोजले रूथलाई लगे र तिनलाई आफ्नी पत्नी तुल्याए। जब उनीहरूको सहवास भयो तब परमप्रभुको कृपाले तिनी गर्भवती भइन् र तिनले एउटा छोरा जन्माइन्। तब स्त्रीहरूले नाओमीलाई भने परमप्रभु धन्यका हुनुहुन्छ किनभने आज उहाँले तपाईंलाई एउटा नजिकको नातेदार बिना छोड्नु भएन। यसको नाउँ इसरायलमा प्रसिद्ध रहोस्। यो बालक तपाईंलाई नयाँ जीवन दिने र तपाईँको बुढेसकालमा तपाईँको पालन पोषण गर्ने हुनेछ किनभने सात भाइ छोरा भन्दा पनि असल भएकी तपाईंलाई प्रेम गर्ने बुहारीले यो बालक जन्माएकी हुन्। नाओमीले त्यस बालकलाई लिएर आफ्नो काखमा राखिन् र तिनी त्यसकी धाई पनि भइन्। तिनका छिमेकीहरूले भने नाओमीको एकजना छोरो भयो अनि उनीहरूले त्यसको नाउँ ओबेद राखे। तिनी नै इसाईका बुबा र दाउदका बाजे थिए। फारेसको वंशावली यही हो। फारेस हेस्रोनका पिता भए, हेस्रोन अरामका पिता भए, अराम अमिनादाबका पिता भए, अमिनादाब नहसोनका पिता भए, नहसोन सलमोनका पिता भए, सलमोन बोअजका पिता भए, बोअज ओबेदका पिता भए, ओबेद इसाईका पिता भए, इसाई दाउदका पिता भए। आमेन। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौं। र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: टाइम चेक। यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम मनका कुरा, प्रस्तुता मार्था राईको साथमा।
2: श्रीमती श्रोता, आज पनि म मार्था राई कार्यक्रम मनका कुराको साथमा उपस्थित भइसकेको छु। आज म जन्मस्थल घर ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका र हाल ललितपुर कनी बहालमा बस्ने हुने पास्टर नारायण केसीको आफ्नो जीवनको वही बताउन गइरहेको छु। उहाँ र मेरो भेट भएपछि उहाँले आफ्नो जीवनको वही मसँग यसरी बताउनु भएको थियो। पास्टर नारायण केसी हुँ। मेरो जन्म ललितपुर जिल्ला स्थित महालक्ष्मी नगरपालिका 8-4 धादिङमा विक्रम सम्मत 2010 वैशाखी 1 भएको हो। हाल म ललितपुर कनीबहालमा बस्छु। कनीबहालको पवित्र दर्शन मण्डलीमा म पास्टरी सेवाकाई गरिरहेको छु। म हिन्दू परिवारमा जन्मे र हुर्के। मेरो परिवारमा धेरैभन्दा धेरै आफ्ना धर्मप्रति विश्वास गर्ने र बिहान बेलुकी देवताको पाठ पूजा गर्ने गर्थे। मलाई सानैदेखि नै धेरैभन्दा धेरै धर्म कर्म गर्न मन लाग्थ्यो। म सानै छँदा मेरो बुबा बित्नु भएको थियो। मेरो आमालाई हामी छोराछोरीहरू हुर्काउनको लागि धेरै गाह्रो भएको थियो। हाम्रो खेतीपातीको कमाइले आधा वर्षसम्म मात्र खान पुग्थ्यो र आधा वर्ष जति अरूको घरमा काम गरेर थाक्टर्नु पर्दथ्यो। त्यसैले आमालाई चिन्ता थियो। आमालाई घर बाहिर निस्कने बित्तिकै भूतात्माले सताउँथ्यो। धामी झाँक्रीकोमा जानुभयो। तिनीहरूले सके जति र जाने जति उपचार गरे तर केही सुधार आएन। अस्पतालमा जानुभयो र डाक्टरले औषधि दिनुभयो, त्यसले पनि केही भएन। जेठो दाई पनि धेरै झार रक्सी खाएर पागल जस्तै भएर हिँड्ने र घरमा सधैँ झगडा गर्नुभयो। गरिबीको चपेटा त छँदैछ, त्यसमाथि आमा बिरामी र दाईमा पनि त्यस्तो समस्या भएको कारण झन्नै मेरो परिवारमा समस्यामाथि समस्या थियो। आमा र दाजुको उपचार गर्दाखेरि हामी झन गरिबीको रेखा मुनि बासी हौ। गाउँमा जन्मेको कारण मैले सानोमा राम्ररी पढ्न पनि पाइनँ र कुनै दिन म खाना नखाए पनि स्कुल गएँ। त्यसपछि मैले पढ्दै जागिर पनि गरे। मैले जागिरको सिलसिलामा रातभरि पनि स्कुल पढ्दै थियो। त्यो समयमा मैले जाँड रक्सी गाजा चरिस र सबै किसिमका नशा लाग्ने धोकोहरूको सेवन गर्न थाले। आमाको उपचार गर्नको लागि सधैँ हामीलाई बोलाउनु पर्ने र धेरै खर्च हुने भएको कारण बरु आफै मन्त्रतन्त्र सिकेर काम गर्दा चामल पैसाको पनि खर्च नहुने, आफूलाई फाइदा र घरमा पनि फाइदा हुने भन्ने सोचाइ आयो। त्यसपछि रातभरि मन्त्रतन्त्र पढ्दै र पशुपतिका जोगीहरूसँग गाजा खाँदै बस्दा विभिन्न देवी देवताको आराधना गर्न र झारफुक गर्न सिके। भारतमा पनि गएर इन्द्रजालको पुस्तक र विभिन्न धार्मिक ग्रन्थहरू पढे, तर पनि मेरो आमाको बिमार जस्ताको तस्तै भयो। आमाको बिमारमा केही पनि सुधार आएन। त्यसपछि मलाई हिन्दूमा देवताहरू प्रति पटक्क विश्वास लाग्न छाड्यो। यो संसारमा यस्तै रहेछ, जति धर्म कर्म गरे तापनि पापबाट मुक्ति नपाइने रहेछ भने म झनै दुर्व्यसनीमा डुबे। म एउटा झरेको पात जस्तै भए कि त्यो पातलाई हावाले जता मन लागे उठाएर लैजान्छ र त्यसको कुनै पनि गन्तव्य हुँदैन।

मलाई दुईजना नेपाल इसाई मण्डलीका बहिनीहरूले परमेश्वरको बारेमा सुसमाचार सुनाउनु भयो र भन्नुभयो, परमेश्वरमा विश्वास गरियो भने बिमार हगिनेको हुन्छ र शान्ति प्राप्त हुन्छ, अनि नराम्रो बाटोमा हिँडेका मानिस पनि राम्रो हुन्छ। त्यसैले मेरो आमाको बिमार निको भइहाल्छ कि र मेरो यो कुलतमा लागेको पानी पनि हट्छ कि भनेर 2039 सालमा मैले परमेश्वर मेरो प्रभु मुक्तिदाता पनि व्यक्तिगत रूपमा येशू ख्रीष्टलाई ग्रहण गरे र केही समयपछि पिता र पुत्र पवित्र आत्माका नाममा पानीको बपतिस्मा पनि लिए। त्यसपछि म ललितपुरको पाटन कोरियन मण्डलीमा जान थाले। यो कुरा आमाले थाहा पाउनु भयो र मलाई भन्नुभयो, घरको आफ्नो पिता पुर्खाको देवतालाई नमान्ने र विदेशी धर्म मान्ने, त्यसैले यो घरबाट नबस। मैले आमालाई भने, मैले धर्म परिवर्तन गरेको होइन तर तपाईँ निको हुनुहुन्छ भनेर परमेश्वरलाई विश्वास गरेको हो र उहाँले मेरो कुरा सुन्नु भएन र मलाई घरबाट निकालिदिनुभयो र म घरबाट निस्की र पाटन ढोकामा बस्न थाले। मेरो आमाको लागि निरन्तर प्रार्थना गरिरहे। त्यसको 5 वर्षपछि मलाई घरमा बोलाउनु भयो र भन्नुभयो, मलाई पनि मण्डली लैजाऊ र म बिरामीबाट निको हुन्छु कि। मैले तिमीलाई विश्वास गरेको कारण घरबाट निकालिदिए। मैले गल्ती गरे, आमाले आफूले गरेको गल्तीलाई स्वीकार्नु भयो र त्यसपछि मसँग मण्डली गएर परमेश्वर ग्रहण गर्नुभयो। त्यसपछि उहाँ निको हुनुभयो। मण्डलीमा सङ्गतिहरूको हिले पनि छुट्याउनु भएन। हामी भन्दा पनि परमेश्वरमा उहाँ डरो हुनुभयो। धामी झाँक्रीले आमालाई 60 वर्षसम्म मात्र बाँच्छ भनेको थियो तर उहाँ 98 वर्षसम्म बाँच्नु भयो र त्यसपछि उहाँ प्रभु बस्नु भयो। मैले विश्वास गरेपछि मेरो छिमेकीहरूले विरोध गरेर भने, यो क्रिस्चियनलाई खोला तरेर आउन दिन हुँदैन, यो विदेशी धर्म हो र सानो जातले मान्ने धर्म हो, यसले छोएको पानी पनि पिउनुहुन्न। मेरो आफ्नै दाजुले पनि भन्नुभयो, यो बुबाको सराधे नगर्ने, यसलाई कुनै पनि पुर्खौली सम्पत्ति नदिने। म 2063 सालको कुरा हो। मेरो कान्छो छोरो सुन्दरलाई केही महिना अघिबाट नै परमेश्वरले दर्शनहरू देखाइराख्नु भएको थियो। कहिले स्वर्ग, कहिले नरक, कहिले जीवनको पुस्तकमा नाउँ देखाउँदै तिम्रो पृथ्वीमा बस्ने समय सिद्धिएको छ भन्दै जीवनको पुस्तकमा सुन्दर केसी 20 वर्ष देखाउनु भयो। यो कुराहरू उसीले बताउँथ्यो तर हामीले त्यस कुरालाई विश्वास गरेनौ। हामीलाई लाग्थ्यो त्यो समयमा ऊ अमेरिका पढ्न जानको लागि तयारीमा थियो। क्रिसमस 10 गते थियो, क्रिसमस कार्यक्रममा पनि जान मानेन र भन्यो, मेरो माथि जाने बेला भइसकेको छ, त्यसैले म मेरो मिल्ने साथीहरूलाई बिदा मागेर आउँछु। यति भन्दा पनि हामी परिवारले उसमाथि विश्वास गर्न सकेनौ। हामीलाई लाग्यो कि उसले हामीसँग मात्र ठट्टा गरिरहेको छ। त्यसको 3 दिनपछि घरको नजिकै खोलाको किनारमा उसको मृत शरीरलाई फेला पार्यौं। उसको शरीरमा

साँच्चै मेरो छोरो नामको मात्र सुन्दर थिएन, ऊ काम व्यवहार पढाइ र शरीर पनि अत्यन्तै सुन्दर थियो। सुन्दर यस पृथ्वीमा रहन्छ हामी आमाबाबुलाई कहिले सताउने र दुःख दिने गरेन। ऊ परमेश्वरको एउटा आज्ञाकारी इमान्दारी छोरो थियो। उसलाई गुमाउँदा साँच्ची नै संसारले गुमाएर जस्तो लागेको थियो। छोरोको मृत्युको कारण म 9 महिनासम्म डिप्रेसन परे। मेरो कान र टाउको सहनै नसक्ने गरी दुख्ने गर्थ्यो। रातमा निन लागेन र मेरो लागि दिन पनि रात जस्तै थियो। केही समयपछि हात खुट्टा पनि नचल्ने भयो र प्यारालाइज जस्तै भयो। म दिनभरि घरमा एक्लै बस्थे। अरू सबै परिवारहरू आफ्नो काममा जान्थे, म चाहिँ अरू परिवारहरू कहिले आउला भने पर्खिरहन्थे। मलाई मर्न मात्र मन लाग्थ्यो, कसरी र कहिले मर्नु, झिङ्गेर मर्नु कि हाम फालेर डुबेर विष खाएर मर्ने, यो मात्र सोचिरहन्थे। मदत गरेर केही हृदयमा मृत्युको आत्मा आइदिएको थियो। त्यसै समयमा पास्टर नवीन थापाले मलाई भन्नुभयो, नहेमियामा 2 महिनाको बाइबल तालिमको लिएको छ, तपाईँ त्यहाँ जानुहुन्छ। त्यसपछि मैले प्रभुसँग भने, प्रभु साँच्चै मलाई तपाईँले तपाईँको कामको लागि छान्नु भएको हो भने मलाई चङ्गाइ गर्नुहोस्, नत्र भने माथि उठाइलानुहोस्। यो अवस्था भएर म बस्न चाहन्न, मलाई तालिममा जान अगुवाई भयो र म तालिममा गएँ। तालिममा गएको 30 दिनमा मलाई परमेश्वरले दर्शन दिनुभयो र उहाँ डाक्टर जस्तो सेतो कोट लगाएर आउनुभयो र भन्नुभयो, तिमीलाई धेरै दुःख भयो। मैले भने, ओ प्रभु, उहाँले मेरो निधारदेखि माथिको भागलाई निकाली मेरो अगाडि देखाउनु भयो। मेरो खोपटी भित्र कालो सर्प थियो, त्यो सर्पलाई निकाली खाइदिनु भयो र मलाई पछाडि धाप मार्दै भन्नुभयो, अब तिमी निको भइसकेको छौ। त्यो दिनदेखि म पूर्ण रूपमा चङ्गाई भए। हालेलुया। त्यो दर्शनको 7 दिनपछि अर्को दर्शन रातको 12:30 बजेतिर देखाउनु भयो। मेरो कोठाको भित्तामा परमेश्वरले एउटा भेडाको पाठालाई बोकिरहेको चित्र थियो। त्यो चित्रमा मेरो आँखा पुग्यो र त्यो चित्र बढ्दै बढ्दै गएर आकाशलाई छुने गर लागेको थियो। मलाई लाग्यो यो मलाई निन्द्रा लाग्न थालेको छ, त्यसैले यस्तो देखिरहेको छु। धारामा गएर हात मुख धोएर फर्केर आए तर पनि त्यस्तै भयो। फेरि म धारामा गएर नुहाएर आउँदा पनि त्यस्तै ठुलो चित्र देखे। त्यसपछि चाहिँ मैले यो परमेश्वरको दर्शन देख्दैछु भने थाहा गरे र मैले प्रार्थना गरे। त्यसैले परमेश्वरले अहिले मलाई धेरैभन्दा धेरै दर्शन दिनुहुन्छ। अर्को दर्शन सदा चाहिँ बेलुकी खाना खाएर सुते। पहिलाकै समयमा म यर्दन नदीमा पौडी खेल्दै खेल्दै नदीको मुहानमा पुगे। मुहानमा पहाड थियो, त्यहाँ मेरो टाउको ठोकियो र बिउजे। म सुतेको कोठामा उज्यालो थियो, मध्यरातको समय थियो र बाहिर चाहिँ एकदम अँध्यारो थियो। माथि कुश र तल चन्द्रमाको ज्योति थियो। मेरो मुखबाट आवाज आएन। त्यसपछि मैले परम प्रभुसँग गुडा टेकेर प्रार्थना गरे। करिब 30 मिनट जति त्यो दृश्य मैले देखे, त्यसपछि बिस्तारै हरायो। सबै मेरो परिवार मस्त निन्द्रामा थिए। मैले तिनीहरूलाई उठाउन कोसिस गरे तर सबैजना झन गहिरो निन्द्रामा थियो। यी समयपछि मैले श्रीमतीलाई उठाएर यी कुराहरू सबै बताए। त्यसको 7 दिनपछि परमेश्वरले फेरि अर्को दर्शन मलाई देखाइदिनु भयो। सोही समय म घरबाट बाहिर गएर आएको थिएँ। मेरो घरमा धेरै मानिसहरू थिए र भित्र पस्न खोज्दा मलाई कसैले भन्यो, ए तिमी भित्र पस्न मिल्दैन। मैले भने, किन? उहाँले भन्नुभयो, तिम्रो अभिषेक भएको छैन, परम प्रभुमाथि हुनुहुन्छ, यता आऊ। यसो भन्दै गर्दा मेरो हात समाति हरे रहेको अवस्थामा माथि आकाशबाट पानीको धारा झरियो र म टाउको देखि पौसम्मै निस्तुक भिजे। त्यसपछि यस्तो आवाज मेरो कानमा आयो, चारो हात थापेर पानी खाऊ। मैले त्यसै गरे, त्यो पानी मुहभन्दा पनि गुलियो थियो। त्यसपछि माथिबाट अर्को आवाज आयो, अब तिम्रो अभिषेक भएको छ, तिमीले मेरो काम गर्नु। त्यसको ठिक 7 दिनपछि सोही समयमा परमेश्वरले मलाई अर्को दर्शन दिनुभयो। मेरो कोठाको सिलिङमा मौरीले चाका लगाएको थियो। चाकाबाट केही महहरू तल झरिरहेको थियो। मैले त्यसैलाई माथि फर्केर खाए। त्यो मह पनि यी धेरै गुलियो थियो कि संसारमा त्यस्तो प्रकारको कुनै पनि चिज हुँदैन। त्यसपछि फेरि पहिला चाहिँ माथिबाट आवाज आयो, अब तिम्रो अभिषेक भएको छ, तिमीले मेरो काम गर्नु। यसरी मलाई अहिले पनि परमेश्वरले दर्शन दिँदा एउटै समयमा दिनुभयो र मलाई सेवा खाइको लागि परमेश्वरले मेरो माथिबाट अभिषेक गर्नुभयो। यो त परमेश्वरबाटको आत्माको अभिषेक थियो, तर मण्डलीद्वारा आधिकारिक रूपमा मलाई 2070 सालमा अविनाश मण्डलीका पास्टर सत्य थापाले पास्टरले अभिषेक
अभिषेक गर्नुभयो। त्यसपछि मैले पवित्र दर्शन मण्डली स्थापना गरेर अहिलेसम्म नै पूर्ण रूपमा सेवा कार्यमा छु। मैले 2070 सालबाट भेटघाट एकताको अध्यक्षको रूपमा काम गरिरहेको छु। हामी ट्रेकिङ मिसनसँग मिलेर काम गर्दछौ। इभान्जेलिकम मित्र मण्डलीका पास्टर आमेन थापासँग हातेमालो गर्दै प्रभुको सेवा गरिरहेका छौँ। पास्टर ईश्वर कोरियालीसँग पनि सेवामा समर्पित भई मण्डली निर्माण कार्य गरिरहेका छौँ। हाल ईश्वर कोरियालीको सहयोगमा चार घरेमा मण्डली निर्माण भइरहेको छ। परमेश्वरले मेरो जीवनमा आशिषहरू दिइरहनु भएको छ। अबको बाँकी जीवनमा म र मेरो परिवारले देश विदेशमा भएका प्रभुका चिनेकाहरूको परिवारसँग मिलेर परमेश्वरको काम गर्ने प्रतिबद्धता गरेका छौँ। अहिले म मेरो रोगबाट पूर्ण रूपमा चङ्गाइ भएको छु। परमेश्वरले आफ्नो शक्ति र चङ्गाइको काम म मार्फत गर्नुभयो। पहिला त मलाई परमेश्वरले मेरो जीवनमा अमूल परिवर्तन गर्नुभयो र मेरो आमाको बिमारीको पारिदिनुभयो र उहाँलाई 38 वर्ष आयु थपिदिनुभयो। साथै मेरो डिप्रेसनबाट पनि बचाउनु भयो र मलाई नयाँ जीवन दिनुभयो। म परमप्रभुमा खुसी र आनन्दित छु। परमेश्वरले मलाई शान्ति आनन्द नयाँ र अनन्त जीवन दिनुभएको छ। यो मेरो अहिलेको जीवन परमेश्वरले दिनुभएको उपहार हो। त्यसैले मेरो अन्तिम सास भइन्जेलसम्म नै म मेरो परमप्रभु

0: हवस् श्रोता, मेरो आजको निडर समय सकेको छ। यदि तपाईँहरूसँग पनि यस्तै श्रोताहरूलाई आशिषित बनाउने जीवन गवाही आफ्नो कथाहरू छ भने तपाईँले मलाई प्रत्यक्ष सम्पर्क राख्न सक्नुहुनेछ। त्यसको लागि हो मेरो व्हाट्सएप नम्बर 6085908136608590813 छ। हाम्रो इमेल एड्रेस हो raimartha@gmail.com, फेसबुक हो मार्था राई जेमेसी। गड ब्लेस यु।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
5: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
6: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
5: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
6: फोन नम्बर 40225444
4: र 40225742 40225742।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: लो, किन नि? के भयो, सन्चो भएन?
7: होइन, यतिकै जाने मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो पो? ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति कामले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: गुड न्यूज एफएम 105.1।
11: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पेल फर अल।
12: ओइ बाबा, न्याप एक कुरा भन्नु छ।
13: हजुर बाजे, के हो भन्नुहोस्?
12: हामी किन सबभन्दा बढी माया गर्ने को होला भाइ? भन्प भन्प।
13: सबभन्दा बढी माया त ईश्वर परमेश्वरले नै गर्नुहुन्छ।
12: कसरी गर्नुहुन्छ त?
13: कसरी? यो कुरा ईश्वरको वचन बाइबलको युहन्ना भन्ने पुस्तकको 3:16 प्रष्ट भनेको छ। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्।
12: होइन, यो एक मात्र पुत्र भने को हुन्?
13: ए बाजे, हजुरलाई थाहा छैन? ईश्वरका एक मात्र पुत्र भनेका येशु ख्रिष्ट हुन् के।
12: औ औ, अहिले पो थाहा पाए। अब म पनि उहाँमा विश्वास गरी स्वर्गमा जाने हुँ है।
14: नेपालगंज सुसमाचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। प्रिय श्रोता, संसारका सबै व्यक्तिहरूले परमेश्वरको सुसमाचार सुन्न पाउन् र सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बनून् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौ। विशेषत यस कार्यक्रमले मुक्ति र उद्धारको सन्देश प्रदान गर्दछ। त श्रोता, आजको कार्यक्रममा हामी परमेश्वरको प्रेम र क्षमाको विषयमा जानकारी दिनेछौ। श्रोता, परमेश्वर प्रेम हुनुहुन्छ, प्रेम येशु ख्रीष्ट हुनुहुन्छ, यो कुरा बाइबलले प्रष्ट पार्दछ। अनि अर्को कुरा, तपाईँ हाम्रो पापलाई कसैले क्षमा दिन्छ भने त्यो येशु ख्रीष्टले दिनुहुन्छ। अनि परमेश्वरले सबै मानिसहरूलाई यो आह्वान गर्नुहुन्छ कि तिमीहरू एक अर्कालाई प्रेम गर र एक अर्कालाई क्षमा दियो, एक अर्कालाई सहने क्षमता राख। आदरणीय श्रोता, यी सबै कुरा भनिरहँदा कहीँ कतै तपाईँलाई बुझ्न कठिन भयो होला, तर प्रिय श्रोता, यही प्रेम र क्षमाको विषयमा अझै सरल र स्पष्ट रूपमा विस्तृत रूपमा पवित्र धर्मशास्त्र बाइबलबाट जानकारी दिनको लागि तपाईँ हाम्रो बीचमा आदरणीय पास्टर प्रवचन साई आइसक्नु भएको छ।
13: आदरणीय श्रोता, सुसमाचार सबैका लागि कार्यक्रममा म प्रवचन यहाँहरूलाई हार्दिक नमस्कार तथा जयमसी टक्र्याउन चाहदछु। श्रोता, यहाँहरूका बीचमा यो रेडियोको तरंगमा म उपस्थित भइसकेको छु। सृष्टिकर्ता ईश्वरले तपाईँ हामीलाई गर्नुभएको प्रेम र प्रेमीला वचनबाट सिकाउन खोज्नु भएको सन्देश लिएर, श्रोता, हामीहरू यो धरतीमा अस्थायी छौ म सधैँ भन्ने गर्दछु, तर हामी यो धरतीमा अस्थायी छौ भन्दैमा हामी सदाको लागि अस्थायी जीवनमा सृष्टि भएका छैनौ। हामीहरूमा एउटा जीवन छ जुन जीवन अनन्तसम्म रहँदछ। जुन जीवनको लागि हामीले यही धरतीमा केही गर्नु पर्दछ। कतिजना मानिसहरू त्यो उपाय नजानेर आफ्नै मूर्खतामा अनन्तको नाशमा पुगिरहेका छन्, जुन कुराले गर्दा सत्य ईश्वरको हृदय धेरै दुखेको छ। श्रोता, तपाईँ र हामीहरूका जन्मदाता ईश्वर अदृश्य तर सत्य ईश्वर हुनुहुन्छ, जसमाथि हामी पूर्ण रूपले विश्वास गर्न सक्दछौ, तर जसलाई हामीले बाहिरी आँखाले देख्न सक्दैनौ। तर श्रोता, यो धरतीमा एक दिन तपाईँ र हामीलाई हाम्रा सम्पूर्ण अधर्म र पापलाई क्षमा गर्नलाई उहाँले दृश्य रूपको शरीर लिएर यो धरतीमा देह धारण हुनुभएको थियो। त्यो यही एसिया महादेशको यरुसलम भन्ने ठाउँमा उहाँको आगमन भएको थियो। उहाँ 33.5 वर्षसम्म यो धरतीमा रहनुभयो र उहाँले मृत्यु पछिको यथार्थ कुरा सहित बताएर आफू स्वर्गमा उचालिएर जानुभयो, जुन मृत्युबाट समेत उठेर हामी हरेक अधर्मी मानिसहरूलाई, जसलाई उहाँले अति प्रेम गर्नुहुन्छ, अति सुसन्देश र सत्य बाणी बोलेर जानुभयो। धेरै धर्म गुरुहरूलाई यो कुरा मन परेन, तर यो सत्य कुरा थियो। सत्य कुरा भएको कारण आज विश्वमा यो कुराले अथवा उहाँको बाणीले विजय प्राप्त गर्दै आएको छ। श्रोता, त्यतिखेरको बेला आँखाको बदला आँखा भन्ने यहुदी व्यवस्थाको एउटा नियम थियो, तर प्रभु येशू ख्रीष्ट ती यहुदीहरूको बेलामा यहुदीहरूको बीचमा हुनुहुन्थ्यो। उहाँ अनुग्रह र कृपाले भरिपूर्ण भएका एक उद्धारकर्ता हुनुहुन्थ्यो। उहाँका कुरा धेरै जना व्यक्तिहरूलाई राम्रो लाग्दैन थियो। अझै भन्यो भने धनीहरू, धेरै ज्ञानी छौ भनेर घमण्ड गर्नेहरू, ढुङ्गाका हृदय भएकाहरूलाई येशूका कुरा भने पटक्कै मन पर्दैन थिए। मन नपरे तापनि येशूका कुरामा सत्यता भएको कारण अन्त्यमा गएर तिनीहरू एकदमै शर्माउनु पर्दथ्यो, झुक्नु पर्दथ्यो र अन्त्यका दिनमा येशूका अगाडि सम्पूर्ण राष्ट्र नै झुकेको थियो। श्रोता, येशूका अगाडि कुनै पनि धनले सक्दैन, कुनै पनि बलले सक्दैन, कुनै पनि जिद्दीले सक्दैन, इवन तपाईँ र मैले बनाएका नियम कानूनले पनि येशू प्रभुदेखि जित्न सक्दैन, किनभने प्रभु येशू नियम कानून बनाउनेहरूका पनि न्यायकर्ता हुनुहुन्छ। प्रभु येशू संसारकै बुद्धिजीवी वर्गहरू भन्दा पनि महाबुद्धिमान हुनुहुन्छ। उहाँले यो स्वर्ग र पृथ्वी तथा यो धरतीमा रहेका सजीव तथा निर्जीवको अचम्म प्रकारले शुरूका दिनमा सृष्टि गर्नुभएको थियो र यिनीहरूलाई फल्दै फुल्दै जाऊ भनेर आदेश दिनुभएको थियो। त्यसै कारण आज हामी मानिसहरूले कतिपय चिज वस्तुहरूलाई मन नपराएर सदाको लागि निर्मूल पार्ने उपाय गरे तापनि त्यो निर्मूल पार्न सक्दैनौ, फेरि यो धरतीबाट उब्जेर आइहाल्छ, अथवा परमेश्वरको योजनालाई हामी मानिसहरूले मेटाउन सक्दैनौ। त्यसैले हामी जस्ट विश्वास गरेर उहाँको व्यवस्थामा अनुशासित रहेर यो स्थायी धरतीको जीवनलाई सुख दुःख बिताएर सत्य ईश्वरको वास्तविक कुरा जसरी हुन्छ त्यो बुझेर यो धरती छोडेर जान पर्दछ। र यो धरती छोडेर जब हामी जाँदछौ त्यो अनन्तको नरक या अनन्तको स्वर्ग, त्यो दुई ठाउँ मध्ये एक ठाउँको भागीदार हुँदछौ। जो जति मानिसहरूले आफूले आफैलाई घमण्ड नगरेर, आफूले आफैलाई अहमताको पात्र नबनाएर सत्य ईश्वरका अगाडि झुकेर सत्यताको खोजीमा लाग्यौं भने हामी हामीहरूको जीवनमा पवित्र ईश्वरको राज र बास हुन चाहँदछ। श्रोता, ती यहुदीहरूले आँखाको बदला आँखा र दाँतको बदला दाँत भन्ने जुन व्यवस्थामा नियम थियो, जसले मानिसहरूलाई उचित भन्दा बढी बदला लिनुदेखि मनाई गर्यो, तर यो नियम चाहिँ न्यायाधीश र सरकारका अख्तियार वालाहरूका लागि मात्र लेखिएको थियो। यो नियमको उद्देश्य यही थियो कि केही न्यायाधीश वा अधिकृतहरूले अपराध भन्दा बढी दण्ड नदिउन्। येशूको पालोमा यहुदी अगुवाहरूले यस नियमको व्यथिक अर्थ लगाउँथे। यस नियमले न्यायाधीश र अख्तियार वालालाई मात्र होइन तर साधारण यहुदीहरूलाई पनि व्यक्तिगत दुःखमा बदला लिनु अनुमति दिन्छ भनेर तिनीहरूले सिकाउँथे। तर येशूले सिकाउनु भयो, व्यक्तिगत बदला कहिले पनि नलिनु, दुष्टको मुकाबिला नगर। येशूको भनाईको अर्थ पहिले हामीले बुझ्नु पर्दछ। न्यायाधीश र पुलिस अफिसरहरूले दुष्ट मानिसहरूको मुकाबिला गर्नु आवश्यक हुन्छ। कुनै संस्थाको प्रशासन गर्नेले नियम भंग गर्ने कर्मचारीहरूलाई दण्ड दिनु आवश्यक छ। शिक्षकहरूले विद्यार्थीहरूलाई अनुशासनमा राख्नु पर्छ। हामी सबैले हामी माथि भएका अधिकारीहरूको अनुशासन र दण्ड ग्रहण गर्नु पर्दछ। तर प्रभु येशू ख्रीष्टले उहाँको वचनले भरिएको पवित्र शास्त्र बाइबलमा लुका भन्ने पुस्तकको 6:27 तल प्रभु येशू ख्रीष्टले सिधै यसरी बात गर्नुभएको छ। तर तिमी शून्यहरूलाई म भन्दछु, आफ्ना शत्रुलाई प्रेम गर र घृणा गर्नेहरूलाई भलाई गर, सराप्नेहरूलाई आशीर्वाद देऊ, दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर, तिमीलाई एक गालामा चटकाउनेलाई अर्को पनि थापिदेऊ, र तिम्रो खास्टो खोज्नेलाई तिम्रो दौरा पनि लान देऊ, तिमीसित माग्ने हरेकलाई देऊ र तिम्रो चीज बीज लानेसँग फेरि नमाग, जसो मानिसहरूले तिमीहरूसँग गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ तिमीहरूले पनि तिमीहरूसँग त्यसै गर। तिमीहरूलाई प्रेम गर्नेहरूसँग मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के लाभ भयो, किनकि पापीहरूले पनि आफूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछन्। तिमीहरूको भलाई गर्नेहरूलाई भलाई गर्दछौ भने तिमीहरूलाई के लाभ भयो र, किनकि पापीहरूले पनि त्यसै गर्दछन्। यदि फिर्ता पाउने आशा राखेर कसैलाई ऋण दिन्छौ भने तिमीहरूलाई के लाभ भयो र, किनकि फेरि उत्तिनै पाउने आशा राखेर पापीहरूले पनि त पापीहरूलाई ऋण दिँदछन्। तर आफ्ना शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाई गर, फेरि पाउने आशा नराखी ऋण देऊ र तिनीहरूको इनाम ठूलो हुनेछ, अनि तिमी सर्वोच्चका सन्तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्वार्थी माथि कृपालु हुनुहुन्छ। आदरणीय श्रोता, हामीहरूले यहाँ सुन्यौं परमप्रभु येशू ख्रीष्टले एक गालामा हान्दा अर्को गाला थापिदेऊ भन्नुभएको छ, तिम्रो खास्टो लिने तिम्रो दौरा पनि लान देऊ भनेर भन्नुभएको छ। कसैले एक कोष लान तिमीहरूलाई खोज्दैछ भने दुई कोष समेत गइदेऊ भनेर उहाँले भन्नुभएको छ। उहाँले यो कस्तो अवस्थामा भन्नुभएको हो भने, यदि हामीहरूलाई सृष्टिकर्ता परमेश्वरको व्यवस्थामा रहेर कसैको भलाई गर्दा गर्दै पनि हामीले धेरै पटक आरोप प्रत्यारोप पाउनेछौ, हामीहरूको गिल्ला भएको हामी देख्नेछौ, तर यति मात्रै प्रभु येशूले चाहनुहुन्छ के तिमीहरूले अरूले आफूलाई के गर्दैछन् भन्ने विषयमा सोच्नु भन्दा पनि मैले अरूलाई के गरिरहेको छु भन्ने कुरा सोच्नु पर्दछ भन्ने भनाई हो। यदि तिमीहरूले कसैको निम्ति भलाई गर्दैछौ, कसैको उद्धारको निम्ति कसैलाई सहायता गर्न खोज्दैछौ, आफ्नो स्वच्छ हृदयले कसैलाई भलाई गर्न खोज्दैछौ र यतिखेर तिमीहरूको विरोधमा सत्य ईश्वरको इन्सल्ट हुने प्रकारले तिमीहरूले सतावट भोग्दछौ भने त्यो सृष्टिकर्ताले नै कष्ट भोग्नु भएको हो, तिमीहरू त्यसमा रमाओ। जब तिमीहरूको खेदो गर्दछन् त्यतिखेर तिमीहरूले आशीर्वाद पाएको सम्झौ भनेर उहाँले पवित्र शास्त्र बाइबलमा बोल्नु भएको छ। आदरणीय श्रोता, तपाईँ र हामीले यो धरतीमा जति भलाई गर्दछौ हामीहरूलाई भलाई गरे जस्तो फल भने हामी नपाउन सक्छौ। तर श्रोता, जब यो धरती हामीले एक दिन छोडेर जाँदछौ, परमप्रभु परमेश्वरले तपाईँ र हामीलाई पक्कै त्यसको इनाम राख्नु भएको हुँदछ। यस खण्डमा येशू व्यक्तिगत कुराको सम्बन्धमा मात्र सिकाउँदै हुनुहुन्छ। अर्काबाट हामीले व्यक्तिगत रीतिले दुःख पाउँछौ भने हामी आफैले त्यसको बदला लिनु हुँदैन, बरु येशूको आफ्नो नमुना अनुसार हामीले त्यसलाई माफ दिनुपर्छ, जुन प्रभु येशू ख्रीष्टको जीवनको नमुना लुका 23:34 छ। जब प्रभु येशु ख्रीष्टलाई कलबरीको क्रुसमा टाङ्ने मानिसहरूले टाँगिरहेका थिए र उहाँले ती मानिसहरूलाई आफ्नो हृदयबाट नै सच्चा रूपले क्षमा दिइरहनु भएको थियो र उहाँले भन्नुभएको थियो, हे पिता यिनीहरूलाई क्षमा होस् किनकि यिनीहरूले के गरिरहेका छन् त्यो जान्दैनन्। श्रोता, तपाईँ र हामी आज साँचो मुक्तिदाता येशु प्रभुलाई विश्वास गरेको कारणले धेरै हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूलाई हामीहरूको इन्सल्ट, बेइज्जत र अपमान गरेको हुन सक्छ। तर आदरणीय श्रोता, तपाईँ र हामीलाई प्रभु येशु ख्रीष्टलाई मानेको कारण पक्कै पनि सतावट आउनेछ, किनभने प्रभु येशु ख्रीष्ट यो धरतीका भइदिएको भए धरतीका मानिसहरूले उहाँको पक्षमा बोल्ने थिए। तर प्रभु येशु ख्रीष्ट स्वर्गीय ईश्वर भएको कारण उहाँले सधैँ स्वर्गीय राज्यको व्याख्या गर्नुहुन्थ्यो र तपाईँ र हामीलाई शारीरिक उन्नति भन्दा पनि आत्मिकी उद्धार र मुक्तिको धेरै महत्व दिनुहुन्छ। आदरणीय श्रोता, परमेश्वर येशूले आर्थिक रूपले आशिष नदिने होइन, रोग बिमारलाई सञ्च पार्न नसक्ने होइन, अशान्तिमा जिइरहेको व्यक्तिलाई शान्तिको जीवन दिन नसक्ने होइन। तर श्रोता, मुख्य गरेर प्रभु येशु ख्रीष्ट यो धरतीका कुराहरू भन्दा पनि मानिसहरू मृत्यु पछि दुष्ट आत्मा शैतानको फन्दामा परेको कारण नरकमा जाँदैछन्। त्यो नरकको अनन्तको आगोबाट बचाउन र स्वर्गीय अनन्तको सुखमा लिनलाई यो धरतीमा उर्लेर आउनु भएको कुरा पवित्र शास्त्र बाइबलको योहन्ना भन्ने पुस्तकको 3 अध्यायमा लेखिएको छ। आदरणीय श्रोता, तपाईँ र हामीलाई अति प्रेम गर्नुहुने र प्रेम गरेर अति आशीर्वादले भरपूर गर्न चाहनुहुने प्रभु येशू तपाईँ र हाम्रो ढोकैमा उभिनु भएको छ। उहाँले हामीहरूको हृदय ढकढकाइरहेको कुरा पवित्र शास्त्र बाइबलले भन्दछ। यदि हामीले उहाँको स्वर सुनेर उहाँलाई आफ्नो जीवनमा व्यक्तिगत मुक्तिदाता र उद्धारकर्ता भनेर निम्त्यायौं भने हाम्रो जीवनमा उहाँले काम गर्न चाहनुहुन्छ। यदि हामीहरूको जीवनमा सत्य ईश्वर प्रभु येशू ख्रीष्टले काम गर्न थाल्नु भयो भने हामीलाई अर्कै प्रकारको हलुङ्गोपन महसुस हुनेछ र अर्कै प्रकारको आशिष र अनुग्रहले हाम्रो जीवन भरपूर हुनेछ। नत्र भने आदरणीय

धन दौलतले यो धरतीका सुना चाँदीले हामीहरूलाई येशु प्रभुले दिने खुशी र आनन्द कहिले दिन सक्दैन। श्रोता, यो कुरा हामीले चाखेर मात्रै हेर्न सक्दछौ। परम प्रभु परमेश्वर सत्य परमेश्वर हुनुहुन्छ। कतिपय हामीले परमेश्वरलाई भन्दा त परमेश्वरले सृष्टि गरेका चीज वस्तुहरूलाई समेत हामी राम्रोसँग विश्वास गर्न र आदर गर्न जान्दैनौ। श्रोता, तपाईँ र हामीहरू जीवित ईश्वरका सन्तान हौ। हामीहरू जीवित भएर जिउन सिक्नु पर्दछ। त्यसैले प्रभु येशु ख्रिस्टले हामी मानिसहरूको कमजोरी बुझेर नै हामीहरूलाई उहाँले स्पेसल प्रकारका वचन र शब्दहरू दिनुहुन्थ्यो। आफ्नो जीवनकालमा उहाँले विभिन्न प्रकारका भूतहरू धपाएर देखाउनु भयो, विभिन्न प्रकारका रोगहरूलाई सन्चो पारेर देखाउनु भयो, माटोलाई आफ्नो श्वास फुकेर जीवन दिएको कुरा उहाँले देखाउनु भयो, उहाँले पानीमाथि हिँडेर समेत देखाउनु भयो। आदरणीय श्रोता, प्रभु येशु ख्रिस्टको हामी थोरै समयमा सबै कुरा व्याख्या गर्न सक्दैनौ, किनभने विश्वमा एकमात्र अचम्मको इतिहास रच्न सक्षम हुनुहुने येशु ख्रिस्ट मानिस मात्रै हुनुहुन्थेन, उहाँ 100% परम ईश्वर पनि हुनुहुन्थ्यो, अथवा संसारका सृष्टिकर्ता ईश्वर उहाँ नै हुनुहुन्थ्यो। त्यसैले मात्र उहाँ मरेको 3 दिनपछि त्यो चिहानबाट उठेर मानिसहरूका बीचमा आएर विभिन्न प्रमाणहरूका साथमा प्रमाणित गर्नुभएको थियो। आदरणीय श्रोता, तपाईँ हामीहरूको हृदयमा आज दुष्ट आत्मा शैतानले प्रभु येशु ख्रिस्टको बारेमा सुन्दा एकदमै नकारात्मक सोच र भावना हालिदिन सक्दछ, किनभने त्यो दुष्ट आत्मा शैतान जसलाई हामी डियाबलस भन्दछौ, त्यसले तपाईँ र हामीलाई ईश्वरको साथमा रहेर असल र खुसीको जीवन जिएको हेर्न चाहन्न। किन त भने स्वर्गबाट खसालिएको त्यो दूत तपाईँ र हामी मानिसहरू ईश्वरका छोराछोरी भइसकेपछि ईश्वरलाई उसले केही गर्न नसक्दा ईश्वरका छोरा छोरीहरूलाई धोका दिइरहेको हुन्छ। यदि हामीहरू पनि कोही व्यक्तिलाई हामी धोका दिन सक्दैनौ भने त्यो बराबर हामीसँग शक्ति छैन भने हामी उसको नाबालक छोरा छोरीहरूलाई दुःख दिएर उसलाई ठूलो भन्दा ठूलो चोट पार्न खोजेका हुन्छौ। त्यस्तै गरेर आदरणीय श्रोता, तपाईँ र हाम्रा सत्य ईश्वर परमेश्वर सृष्टिकर्ता येशु ख्रिस्टलाई केही पनि गर्न नसकेको कारण उहाँका छोरा छोरी तपाईँ हामी अथवा मानव जातिलाई विभिन्न प्रकारका अप्ठ्यारो विभिन्न प्रकारका संकष्टहरू पार्दै अनि हामीबाट विभिन्न कुराहरू लुट्दै र फकाउँदै लिइरहेको हुन्छ। आदरणीय श्रोता, आजको यो युगमा आइसकेपछि मात्रै आज केही मानिसहरूले बुझ्न सफल भएका छन्। जति जनाले ती दुष्ट आत्मा शैतानको योजनालाई बुझे र सत्य ईश्वरको योजनालाई जाने र आज ती मानिसहरूले एकमात्र साँचो सत्य ईश्वरलाई मानेर एकमात्र स्वर्गबाट यो धरतीमा ओर्ली आउने 3 दिनपछि मृत्युबाट उठेर काल आवरणलाई समेत जिन्ने येशु ख्रिस्टमा विश्वास गर्दै आज नयाँ र अनन्तको जीवन पाइरहेका छन्। आदरणीय श्रोता, तपाईँ र हामीहरू आज यो जीवन जिउन चाहदछौ भने एकमात्र मुक्तिदाता येशुको नाउँमा हामीहरूले आफ्नो पापको पश्चातापको प्रार्थना गर्दै एकमात्र सत्य ईश्वरमा झुक्ने र चर्च भवनहरूमा ती मण्डलीहरूमा गएर प्रभु येशु ख्रिस्टका सुसन्देशहरू सुन्ने बानी बसाल्नु पर्दछ। हाम्रो जीवन र नयाँ गरेर परिवर्तन गर्न चाहने परमेश्वरको चरणमा हामी झुक्न हिचकिचाउनु हुँदैन। श्रोता, हामीहरू परमेश्वरको महिमा आफ्नो जीवनका हरेक क्रियाकलापले गर्नु पर्दछ। यो कार्यक्रममा परमेश्वरको वचन बोल्दै गर्दा विषयमा हामी एउटा गीत सुनेछौ, जुन गीतले त्यो सत्य ईश्वर येशु प्रभुको महिमा र प्रशंसा गर्नेछ। तपाईँ हामीले पनि यसरी नै प्रशंसा गर्न अति उत्तम।

पास्टर हेमराज बरालद्वारा रचित देउडा भाकामा क्रिस्टियन गीत एल्बम सुसमाचार भाग एक। यसमा संगीत रहेको छ उदयमान संगीतकार बिहानी बिक र स्वरमा साथ दिँदै हुनुहुन्छ नवगायिका रत्ना बराल र बिहानी बिक। यो एल्बम निकाल्नको लागि प्रार्थना सहित सहयोग गरिदिनु भएकोमा सुसमाचार मण्डली नेपालगंज तथा जीएनएन परिवारलाई धन्यवाद।

0: आदरणीय श्रोता, साँच्चै नै प्रभु येशू ख्रीष्टको उपस्थितिको जीवन जिउन पाउनु कति भाग्यको कुरा छ। आज हामी यो पनि भन्न सक्छौ, विश्वमा सबैभन्दा सन्तुष्ट, विश्वमा सबैभन्दा धनी, विश्वमा सबैभन्दा आशिषित र अनन्तसम्मको जीवन प्राप्त गर्ने व्यक्तिहरू तिनीहरू मात्र हुन्छन् जसले आफ्ना पापको पश्चाताप गरेर मुक्तिदाता येशूलाई आफ्नो जीवनमा निम्त्याएका हुन्छन्। प्रभु येशू ख्रीष्टको शिक्षा आज संसारका बुद्धिजीवी वर्गहरूले अध्ययन गरिरहेका छन्। पवित्र शास्त्र बाइबल आज विश्वमा सबैभन्दा धेरै भाषामा छापिएको छ, सबैभन्दा धेरै मानिसहरूले अध्ययन गरिरहेका छन्। अझै सम्पूर्ण विश्वका मानिसहरूले एक न एक दिन उहाँको चरणमा घुँडा टेकेर उहाँको सत्य वाणीको अगाडि झुक्नै पर्नेछ। यो कुरा हामीले नकार्नु हुँदैन। आदरणीय श्रोता, उहाँको जीवित वचन पवित्र शास्त्र बाइबलको रोमी भन्ने पुस्तकको 12:9 तल प्रभु येशू ख्रीष्टको जीवित वचनले यसरी भन्दछ, तपाईँ हामीले प्रेम गर्नु पर्दा प्रेम चाहिँ निष्पक्ष होस्। आफन्तवाद, नातावाद र कृपावादमा आधारित रहेका प्रेमहरू हुनुहुन्न। भोलिको कुराहरूको महत्वाकांक्षा राखेर कुनै मानिसलाई गरेको प्रेमलाई प्रभु येशूले घृणा गर्नुहुन्छ। उहाँले यहाँनिर यसरी भन्नुभएको छ, प्रेम निष्कपट होस्, जुन कुरा खराब छ त्यसलाई घृणा गर, जुन कुरा असल छ त्यसमा लागिरह। भाती प्रेमसँग एक अर्कालाई प्रेम गर, आफूलाई भन्दा बढी अरूलाई आदर गर, जोसमा पछि नहट, पवित्र आत्मामा प्रज्वलित हो, प्रभुको सेवा गर्दै रह, आफ्नो आशामा आनन्द गर, संकटमा धैर्य धारणा गर, प्रार्थनामा निरन्तर लागिरह, तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देऊ, नसराप, आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रो, एक अर्कासँग मिलेर बस, अभिमानी नहो तर नम्रहरूसँग संगत गर, कहिल्यै अहंकारी नहो, कसैलाई खराबको सट्टा खराब नगर, जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ तिनमा ध्यान देऊ, हुन सक्छ भने सकेसम्म सबैसँग शान्तिमा बस, प्रिय हो आफैले कहिल्यै बदला नल्याऊ तर परमेश्वरको क्रोधमा छोडिदेऊ, किनभने लेखिएको छ, बदला लिने काम मेरो हो, म नै बदला लिनेछु, परम प्रभु भन्नुहुन्छ। बरु तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खुवाओ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी देऊ, त्यसो गर्नाले तिमीले त्यसको टाउकोमा आगोको भुङ्रो थुपार्नेछौ। खराबीबाट पराजित न हो तर खराबीलाई भलाइले जित भनेर प्रभु येशू ख्रीष्टले तपाईँ र मलाई सन्देश दिनुभएको छ। आदरणीय श्रोता, साँच्चै नै अन्तिम पदले भने चाहिँ कसैले हामीलाई खराबी गर्यो भने त्यो खराबीलाई खराबी नै गरेर त्यो व्यक्तिलाई पराजित गर्ने होइन, त्यो व्यक्तिलाई हामीले पनि खराबै गरेर त्यसलाई हराइदेऊ भने त्यसले हारेको होइन, हामी आफैले हारेका हुन्छौँ। प्रभु येशूको अगाडि हामीले यो कुरामा हारेका हुन्छौँ, तर संसारका मानिसहरूले भने खराब गरेरै जिते तापनि जितेको कुरामा उनीहरूले गर्व गर्दछन्। तर प्रभु येशू ख्रीष्टले उल्टै भन्नुभएको छ, तिमीहरूले खराबको बदलामा खराबै गरेर तिमीहरू पराजित नहो। यसको भनाएको अर्थ, कसैले हामीलाई नराम्रो गर्यो भने त्यसलाई हामीले उल्टै नराम्रो गर्यौं भने हामी खराबीबाट पराजित भएका छौँ, तर खराबीलाई भलाइले जित भनेर येशूले भन्नुभएको छ। मतलब कोही मानिसहरूले एक गालामा हाने अर्को गाला थापिदेऊ भने चाहिँ, कोही व्यक्तिले हामीलाई खराब गर्यो भने त्यसको बदला खराब नै नगर्ने सल्लाह प्रभु येशू दिनुहुन्छ। आदरणीय श्रोता, हामीहरूले संसार बदल्नु छ। हामी ज्योतिका सन्तान भनेका येशू प्रभुलाई विश्वास गर्नेहरू, येशूको सत्य वाणी सिक्नेहरू र पवित्र शास्त्र बाइबल अध्ययन गर्नेहरू नै हुन्। हामीहरूले अन्धकारलाई हटाउनु पर्दछ, अन्धविश्वासलाई हटाउनु पर्दछ, विभिन्न प्रकारका कुरीति र कुसंस्कृतिलाई सत्य ईश्वरीय तवरमा ढाल्नु पर्दछ। संसार बदल्नलाई तपाईँ र हामीलाई येशूले पठाउनु भएको छ। हामीहरू एउटा नयाँ पवित्र र आशीर्वादले भरपूर जाति हौ र हरेक मान्छे यही जातिका हुन् भन्ने इच्छा र प्रार्थना तपाईँ हामीले गरिरहनु पर्दछ। श्रोता, जो जतिले प्रभु येशू ख्रीष्टको बारेमा राम्रोसँग जान्नु भएको छैन, बुझ्नु भएको छैन, यहाँहरूलाई म यही कार्यक्रम मार्फत भन्दछु, पवित्र शास्त्र बाइबल समातेर उहाँको वचनको अध्ययन गर्नुहोस्। तपाईँ र हाम्रो जीवनमा प्रभु येशू अचम्मको परिवर्तन ल्याउन चाहनुहुन्छ, जुन हाम्रा साँचो र प्रेमिलो मालिक हुनुहुन्छ। मालिकलाई खुसी पार्न उहाँको वचन पालना गर्नुपर्दछ, उहाँको आज्ञा पालन गर्नुपर्दछ। त्यस्तै हाम्रा सृष्टिकर्ता परमेश्वरलाई खुसी पार्नलाई हामीले उहाँको जीवित वचन बाइबलमा लेखेका कुराहरू चाहिँ पालना गर्न सिक्नु पर्दछ। श्रोता, धेरै धेरै यहाँहरूलाई धन्यवाद दिदछौ। ईश्वरको वचन लगातार सुनिदिनुहुन्छ र यसबाट धेरै कुरा सिकिरहनु भएको छ। येशू ख्रीष्टको नाममा प्रार्थना गर्न पनि सुरु गर्नुभएको हामी विश्वास गर्दछौ। प्रभु येशू तपाईँहरूको साथमा रहन् र तपाईँ हरेकले प्रभु येशू ख्रीष्टको आशीर्वाद र अनुग्रह पाउनु भएको होस्। यो कार्यक्रमको यस एपिसोडबाट म बिदा हुन्छु। हस्त नमस्कार, जय मसीह। परमेश्वरले यहाँलाई प्रशस्त आशिष दिनु भएको होस्।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई। तपाईँ हामीले अहिले सुनेको वचनबाट यो बुझ्न सक्छौ कि हाम्रो सृष्टिकर्ता वा पिता एउटै परमेश्वर हुनुहुन्छ। हामी सबै मानिस जातिहरू उहाँका सृष्टि अर्थात छोरा छोरीहरू हौ। उहाँले हामीलाई एकअर्कालाई प्रेम र क्षमा गर्नुपर्छ भन्ने कुरा स्पष्टसँग आफ्नो वचनबाट हामीसँग बोल्नु भएको छ। प्रिय श्रोता, उहाँले हामीलाई प्रेम गर्नुहुन्छ। त्यही महान प्रेमको कारण उहाँले संसारका सबै पापी मानिसका सबै अधर्म बचाउन आफ्नो एकमात्र पुत्र येशु ख्रीष्टलाई यस संसारमा दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् भन्ने उहाँको इच्छा अनुरूप नै येशु ख्रीष्ट यस संसारमा आएर हाम्रा सबै पाप र अधर्मको निम्ति क्रुसमा बलिदान हुनुभयो। त्यसैले श्रोता आउनुहोस्, आज तपाईँ हामी एकअर्कालाई आफूलाई जस्तै प्रेम गर्न सिकौं। कसैले गल्ती गर्छ भने उसलाई क्षमा दिने हृदय हामीले तयार पारौं, किनकि हाम्रा सबै अधर्म र गल्तीहरूलाई परमेश्वर जो हाम्रो पिता हुनुहुन्छ उहाँले क्षमा गर्ने सामर्थ्य राख्नुहुन्छ र महान प्रेम गर्नुहुन्छ। त्यसैले अहिले नै हामीले आफ्ना भूल गल्तीलाई स्वीकार्दै परमेश्वरसँग हाम्रो हृदय बदलिदिनुहोस् भनेर पुकारा गरौं। उहाँले हाम्रो हृदय बदल्नमा सहायता गर्नुहुनेछ। र यदि तपाईँहरूले परमेश्वरलाई पिता भनेर चिन्नु भएको थिएन तर आज चिन्ने अवसर पाउनु भएको छ भने अहिले नै उहाँलाई आफ्नो पिताको रूपमा स्वीकारौं, जसले हामीलाई नरक बाट बचाएर स्वर्गको राज्यमा प्रवेश गर्ने अनुमति दिनुहुनेछ, किनभने उहाँ मात्र एक उद्धारकर्ता र हाम्रो मुक्तिदाता हुनुहुन्छ। आदरणीय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ वा यस कार्यक्रमको बारेमा अझै थप बुझ्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ 9860 2374 54 र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो सुरक्षा आशिष र अनुग्रहमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रा आत्मामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा पुत्री मलाई सुम्पिदियो, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, हे सारा बोझले तपाईँका हो, म का हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: तपाईँहरू सबैजनालाई यसु ख्रीष्टको नाममा न्यानो अभिवादन साथै जय मसीह। म पास्टर अनिल सुनामको तर्फबाट आज हामी यस्तो विषयलाई चर्चा गर्नेछौ जुन विषयमा हामी धेरैजना चाहिँ अन्यलमा छौँ। प्रियहरू, हामी आज यस्तो विषयलाई चर्चा गर्दैछौ जुन विषयले तपाईँ र मलाई चुनौती दिँदछ र तपाईँ र मलाई मार्गदर्शन दिँदछ भन्ने कुरालाई हामी चर्चा गर्नेछौ। प्रियहरू, अनि मैले आज चर्चा गर्न गइराखेको विषय चाहिँ ख्रीष्टको दुलही, ब्राइड अफ ख्राइस्टको बारेमा म चर्चा गर्न गइराखेको छु। प्रियहरू, अनि एक विश्वासीको लागि सबैभन्दा ठुलो बोलाहरू चाहिँ ख्रीष्टको दुलहीको रूपमा तयार हुनु हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। अनि मण्डली चाहिँ ख्रीष्टको दुलही हो भन्ने कुरा पनि तपाईँ र मैले थाहा गर्नुपर्छ। प्रियहरू, अनि वास्तवमा येशु ख्रीष्टको दुलही को हो त? प्रियहरू, यो कुरालाई तपाईँ र मैले बुझ्न आवश्यक छ। धेरै बाइबल वेदहरूले कतिजनाले चाहिँ इज्राएल हो भन्नुहुन्छ, कतिजनाले चाहिँ मण्डली हो भनेर भन्नुहुन्छ, तर बाइबलले चाहिँ तपाईँ र मलाई ख्रीष्टको दुलहीको बारेमा के सिकाउँछ? प्रियहरू, हामी त्यो कुरालाई आज हेर्नेछौ। प्रियहरू, अनि हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण बोलाउट भनेको चाहिँ ख्रीष्टको दुलहीको रूपमा तयार हुनु हो भन्ने कुरा तपाईँ र मैले बुझ्नु पर्दछ। प्रियहरू, हामीले आफूलाई ख्रीष्टको दुलहीको रूपमा देख्नु आवश्यक छ। हामी प्रियहरू विश्वासी चेला अगुवा भन्दा पनि अब माथि सोच्ने बेला आएको छ, ख्रीष्टको दुलहीको रूपमा तयार हुने बेला आएको छ। प्रियहरू, हो हामी पास्टर होलाउ, हामी अगुवा होलाउ, हामी टिचर होलाउ, तर तपाईँ र म चाहिँ ख्रीष्टको दुलहीको रूपमा तयार भएको छैन भने नि दुलहा आउँदै गर्दा निर्बुद्धि स्त्री चाहिँ तपाईँ र म छोडिन सक्छौ। प्रियहरू, यो कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ। अनि धेरै जनाले ख्रीष्टको दुलही भन्ने कुरालाई चाहिँ नि मेटाफोर, रूपकको रूपमा चलाएको हो भन्ने कुरालाई बताउनुहुन्छ, तर म तपाईँलाई बताइदिन चाहन्छु, तपाईँ र म चाहिँ साँच्चै नै वास्तवमै ख्रीष्टको दुलही हो भन्ने कुरा तपाईँ र मैले थाहा गर्नु आवश्यक छ। जब तपाईँ र मैले हेब्रु शब्दमा दुला भन्ने शब्दलाई हेर्यो भने नि प्रियर, ब्राइड ग्रुम भन्ने शब्दलाई हेर्यो भने यसलाई चाहिँ आचान भनेर भन्ने गर्दछ। अनि यो भनेको चाहिँ के हो भन्दा चाहिँ नि प्रियहरू, कुमार केटाको कुरा गर्दछ, विवाहमा प्रवेश गर्न आँटेको केटा मान्छेको कुरा गर्दछ, करारमा प्रवेश गर्न आँटेको केटा मान्छेको कुरा गर्दछ, र दुलहीको लागि सबै कुरा जिम्मेवारी लिन्छु भन्ने व्यक्तिलाई चाहिँ दुला भन्दछ प्रियहरू, त्यति मात्र होइन प्रियहरू, नयाँ सम्बन्धमा प्रवेश गर्न गइराखेको व्यक्तिलाई चाहिँ दुला भनिँदो रहेछ। त्यति मात्र होइन, तपाईँ र मैले हिब्रू शब्द दुलाई भन्ने हेर्यो भने यसलाई चाहिँ कलहा भनेर बताउँछ, जसको अर्थ चाहिँ प्रियहरू के हो भन्दा चाहिँ कुमारी केटीको कुरा गर्दछ, नयाँ जीवन सुरुवात गर्न गइराखेको एउटा दुलैको कुरा गर्दछ, विवाहको लागि सजिएर बसिएको दुलैको कुरा गर्दछ। प्रिय चोइसिल अत्यन्तै राम्री भएर बसेको केटीको कुरा गर्दछ प्रियहरू। अनि क्रिस्टको दुलै भनेको भवन होइन प्रियहरू, क्रिस्टको रगतले किनिएको जीवित मण्डली हो भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ प्रियहरू। जब तपाईँ र मैले यो ग्रिक शब्दमा दुला अथवा ब्राइड ग्रुम भन्ने शब्दलाई हेर्यो भने यसलाई निम्फियास भनेर बताउने गरिन्छ। प्रियहरू, अघि नै मैले तपाईँलाई अर्थ बताइसकेको छु, र दुलै भन्ने शब्द ग्रिकमा हेर्यो भने निम्फी भन्ने शब्द यहाँनिर प्रयोग गरेको छ प्रियहरू। अनि यो दुवैले चाहिँ के कुरालाई देखाउँछ भन्दा नि श्रीमान र श्रीमतीको, दुला र दुलैको कुरालाई चाहिँ देखाउँदछ। एउटा दुला एउटा दुलै, अनि यो चाहिँ करार हो भन्ने कुरालाई पनि यहाँनिर देखाइराखेको छ प्रियहरू। अनि तपाईँ र मैले पुरानो करारमा हेर्यो भने दुला र दुलैलाई कसरी प्रयोग गरेको छ भन्दै गर्दा नि प्रियहरू, यो चाहिँ एउटा करार हो भन्ने कुरालाई बताएको छ। जब तपाईँ मैले यसया 62:5 हेर्यो भने यहाँनिर यसरीले जसरी दुला आफ्नो दुलैको निम्ति रमहाट गर्छ, त्यसरी नै मेरो परमेश्वरले तेरो निम्ति रमाट गर्नुहुन्छ भन्ने कुरालाई यहाँ बताएको छ। त्यति मात्र होइन प्रियहरू, योएल 2:16 हेर्नु भने यहाँनिर यसरी लेखेको छ, दुला आफ्नो कोठाबाट र दुलै आफ्नो भित्री कोठाबाट निस्कुन भन्ने कुरालाई यहाँनिर बताएको छ। जब तपाईँ र मैले पुरानो करारमा हेर्यो भने नि प्रियहरू, तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ यो हो, परमेश्वर चाहिँ दुलाको वा चाहिँ संकेत गरिएको छ भने इस्रायललाई चाहिँ दुलैको रूपमा संकेत गरेको छ प्रियहरू। अनि प्रेम चाहिँ कस्तो थियो भन्दा चाहिँ नि प्रियहरू, सम्बन्ध चाहिँ कस्तो थियो भन्दा चाहिँ नि यो चाहिँ गहिरो प्रेम, गहिरो करार प्रतिबद्धता थियो भन्ने कुरा चाहिँ हामीले बुझ्न सक्छौ। जब इस्रायलीहरूले अरू देवी देवतालाई पुज्थे नि प्रियहरू, परमेश्वर जाई हुनुहुन्थ्यो, परमेश्वर रिसाउनु हुन्थ्यो भन्ने कुरा पनि त्यहाँनिर बताएको छ। नि परमेश्वरले इस्रायललाई करार गर्नुभयो, निस्वार्थ प्रेम गर्नु भएको कुरालाई हामी पाउँछौ प्रियहरू। इस्रायल परमेश्वरको पहिलो प्रेम र दुलै थियो भन्ने कुरालाई हामीले पुरानो करारमा पाउँछौ प्रियहरू। तपाईँ र मैले पुरानो करारमा हेर्यौँ भने नि परमेश्वरले इस्रायललाई यति धेरै प्रेम गर्नुभएको छ, उहाँले दुलै भन्नुभएको छ इस्रायललाई। अनि म किन यो कुरा बताउँदैछु भन्दा नि, तपाईँहरूमा यदि दुला हो भने नि, तपाईँ र मेरो दुलै अरूसँग लाग्यो भने कस्तो हुन्छ तपाईँ विचार गर्नुहोस्। हाम्रो मन रुन्छ, रिस उठ्छ। त्यसै गरी परमेश्वरले इस्रायलीहरूलाई त्यो मिस्र देशबाट निकालेर ल्याएर आउनुभयो, तर उहाँ इस्रायलीहरूले परमेश्वरलाई पुज्नु पर्थ्यो, परमेश्वरलाई हाम्रो धरहरा भनेर भन्नु पर्थ्यो। तर इस्रायलीहरूले के गरे प्रियहरू, अरू देवी देवताहरू बनाए। त्यो समय चाहिँ नि इस्रायलीहरूले बिर्से, हामी चाहिँ परमेश्वरको दुलै हौ, हाम्रो योजना हाम्रो लक्ष्य चाहिँ हाम्रो दुलालाई खुसी पार्ने हो भन्ने कुरालाई उनीहरूले बिर्से। जब उनीहरूले त्यो कुरालाई बिर्से नि प्रियहरू, परमेश्वरले कतिचोटि उनीहरूलाई आफ्नो हात छोडिदिनु भयो भन्ने कुरा त्यहाँनिर बताएको हामी पाउँछौ। तर यस्तो ब्युटिफुल कुरा चाहिँ नि, परमेश्वरले उनीहरूलाई फर्केर आउँछ भन्ने कुरा चाहिँ देखि नै राख्नु भएको थियो, हेरि नै राख्नु भएको थियो भन्ने कुरा तपाईँ र मैले बुझ्नु पर्छ। परमेश्वरले इस्रायललाई प्रेम गर्नुभएको थियो, किन भन्दा उहाँ चाहिँ दुला हुनुहुन्थ्यो भन्ने कुरा हामी पाउँछौ प्रियहरू। जब तपाईँ र मैले नयाँ कुरामा आएर हेर्यो भने नि प्रियहरू, मिठो कुरा पावलले तपाईँ र मलाई सिकाउँछ, हामीहरू चाहिँ क्रिस्टको दुलै हौ भन्ने कुराहरू। त्यति मात्र होइन, प्रकाशमा योहन्नाले पनि तपाईँ र मलाई सिकाउँछन् प्रियहरू। म यहाँनिर पढ्दिन चाहन्छु, यहाँनिर पावलले एपिसीको मण्डलीलाई यो कुरा सिकाउँदैछन्। एपिसीको पत्र 5:25-27 हेर्यो भने यहाँनिर बताएको छ, पति हो आफ्नो पत्नीलाई प्रेम गर जसरी क्रिस्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकू र उहाँले दाग र चौरी नभएको अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफै कहाँ प्रस्तुत गर्न सकू र त्यो चाहिँ पवित्र र निष्कोट होस् भन्ने कुरा पाउलले एपिसीको मण्डलीलाई क्रिस्टको दुलहीको कुरा गरिराखेको छ। प्रियहरू, त्यति मात्र होइन, पाउलले कोरन्थीको मण्डलीलाई पनि बताउँदैछ। दोस्रो कोरन्थी 11 अध्यायको 2 पदमा ईश्वरीय डाहाले म तिमीहरू प्रति दाही भएको छु, एउटै पत्नीकी पवित्र दुलहीको रूपमा तिमीहरूलाई प्रस्तुत गर्न मैले क्रिस्टसँग तिमीहरूको मङ्गनी गरिदिएको छु भन्ने कुरा उसले बताउँछ। त्यति मात्र होइन, प्रकाशको पुस्तकमा योन्नाले यसरी बताउँछन् 19 अध्यायको 7 र 8 पदमा, हामी रमाउ र अत्यन्तै खुसी हौ र उहाँलाई महिमा दियौं किनकि थुमाको विवाहको दिन आएको छ र उहाँकी दुलही स्वयं तयार भएकी छिन्। चम्किलो र स्वच्छ मलमलको वस्त्र पहिरिन तिनलाई दियो। चम्किलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन् भन्ने कुरा यहाँनिर बताएको छ। प्रियहरू, यति मिठो कुरा हामी पाउँछौ एपिसीको पत्रमा, कोरन्थीको पत्रमा र प्रकाशको पुस्तकमा। प्रियहरू, तपाईँ र मैले अझै हेर्यौँ भने नि धेरै कुराहरू हामी पाउँदछौ। तपाईँ र मैले मत्ती 25 अध्यायको 1-13 पदमा हेर्यौँ भने त्यहाँनिर हामीले 10 कन्याको दृष्टान्त पाउँछौ, बुद्धिमती स्त्री र निर्बुद्धि स्त्रीको घटना पाउँछौ। जो बुद्धिमती थियो नि त्यो स्त्री जसले चाहिँ आफ्नो कुपीमा तेल राखिराखेको थियो, प्रियहरू, जो निर्बुद्धिहरू थियो नि उनीहरूले चाहिँ तेल नलिकन आइराखेको कुरा हामी पाउँछौ। त्यति मात्र होइन, योन्ना 14 अध्यायको 3 पदमा यीशुले यो भन्नुभएको छ, म फेरि आएर तिमीहरूलाई आफूसँग लानेछु भनेर उहाँले भन्नुभएको छ। त्यति मात्र होइन, प्रकाश 22 अध्यायको 20 पदमा उहाँले यो भन्नुभएको छ, हो म चाँडै आउँदैछु भन्ने कुरा। अनि प्रियहरू, म यो विवाहको कुरा गर्दै गर्दा नि तपाईँ र मैले बुझ्नुपर्ने कुरा, उहाँ चाहिँ यहुदीहरूसँग बोलिराख्नु भएको थियो, उहाँ चाहिँ ग्रिकहरूसँग बोलिराख्नु भएको थियो र अन्य जातिहरूसँग बोलिराख्नु भएको थियो। प्रियहरू, तपाईँ र मैले विवाहको संरचनालाई बुझ्न आवश्यक छ येशूको समयको। तपाईँ र मैले यहुदी विवाहको संस्कार हेर्यौँ भने नि प्रियहरू, स्टेप स्टेप त्यो चाहिँ के हुँदथ्यो भन्दा चाहिँ विवाहको प्रक्रियामा जाने गर्दथ्यो। प्रियहरू, तपाईँ र मैले पहिलो चरणलाई हेर्यो भने बेथ्रो भन्ने कुरा हामी पाउँछौ, जसको अर्थ चाहिँ इङ्गेजमेन्ट मङ्गनी भन्ने हुँदछ। अनि यहुदी संस्कारमा के हुन्थ्यो त भन्दै गर्दा चाहिँ दुला दुलै बीच करार केतु बहा भनेर लेखिन्थ्यो र दुलाले दुलैको परिवारलाई केही पैसाहरू दिनु पर्थ्यो। जब उसले त्यो पैसाहरू दिन्थ्यो, दुवै पक्षबाट चाहिँ त्यो विवाह चाहिँ पक्का भयो भन्ने कुरा प्रमाणित हुन्थ्यो। अनि त्यो मगनी चाहिँ अब विवाह हुनै लागेको छ भन्ने कुरालाई हुन्थ्यो। अनि त्यसले के कुरालाई जनाउँथ्यो भन्दा प्रेम र करारको सुरुवातलाई जनाउँथ्यो। प्रियहरू, अनि तपाईँ र मैले यसु क्रिस्टको जीवनमा हेऱ्यौँ भने नि यसु क्रिस्टले पनि नि प्रियहरू मत्ती 26 अध्यायको 28 पदमा के गर्नुभएको छ भन्दा क्रिस्टले पनि आफ्नो मण्डलीको लागि रगतद्वारा नयाँ करार स्थापना गर्नुभएको कुरालाई हामी पाउन सक्छौँ। अनि दोस्रो चरण चाहिँ के छ भन्दा नि प्रियहरू, कप अफ कमनेन्टको कुरा गर्छ, करारको कचरा पिउने कुरा गर्छ प्रियहरू। अनि यो चाहिँ के हुन्थ्यो भन्दा चाहिँ करार पछि दुला र दुलही एउटै कचौराबाट उनीहरूले सँगै पिउनु पर्दथ्यो। अब हामी करारमा बाँधिएको छौ भन्ने यो कुरा जनाउँदथ्यो प्रियहरू। यसले चाहिँ के दिँदथ्यो भन्दा करार चाहिँ अब प्रमाणित भयो र हामी चाहिँ एक अर्काको भयौँ भन्ने कुरालाई पनि देखाउँदथ्यो। येशू क्रिस्टले पनि तपाईँ र मसँग करार गर्नुभएको छ प्रियहरू, उहाँले तपाईँ र मसँग प्रभु भोजमा करार गर्नुभएको छ। आफ्नो रगत र देह जब तपाईँ र मलाई उहाँले दिनुभयो नि, करार गर्नुभयो भन्ने कुरा तपाईँ र मैले बुझ्नुपर्छ प्रियहरु। अनि अर्को चरण चाहिँ नि जब त्यहाँनिर मग्नी हुन्थ्यो, कटोरा पिइन्थ्यो, तर त्यो चरण पछि चाहिँ दुला चाहिँ अब विदाई भएर आफ्नो घरमा जान्थे र दुलैको लागि चाहिँ नयाँ कोठा चाहिँ उसले तयारी गर्न थाल्थे प्रियहरू। अनि यो अवधिमा चाहिँ विवाहको तयारी भनेर पनि हामी भन्न सक्छौ प्रियहरू। अनि यो चाहिँ तयारी र प्रतीक्षाको घडी पनि हुने गर्दथ्यो। अनि तपाईँ र मैले योहन्ना 14 अध्यायको 2 र 3 पद हेर्यो भने त्यहाँनिर येशूले भन्नुभएको छ, म तिनीहरूको लागि ठाउँ तयार गर्न जाँदैछु। हालेलुया। अनि यो कुराले तपाईँ र मलाई अझै ठुलो चित्र दिँदैछ प्रियहरू। उहाँ चाहिँ हाम्रो दुला हुनुहुन्छ भन्ने कुरालाई प्रियहरू। त्यति मात्र होइन, त्यो समयमा जब दुला चाहिँ आफ्नो घरमा गएर दुलैको लागि कोठा तयार गरिराखेको हुन्थ्यो भने दुलै चाहिँ आफ्नो घरमा बसिकन दुलाको प्रतीक्षा गर्थिन्, उति नौथिन्, सिँगारिथिन्, सजिएर बस्थिन् प्रियहरू। अनि त्यो समय चाहिँ हर्ष र पुनः मिलापको समय हुँदथ्यो प्रियहरू। त्यो चाहिँ प्रतीक्षाको समय हुँदथ्यो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। अनि तपाईँ र मैले मत्ती 25 अध्यायको 1-13 पद हेर्यो भने त्यहाँनिर क्रिस्टको दोस्रो आगमनको लागि हामीले प्रतीक्षा गर्न आवश्यक छ भन्ने कुरा तपाईँ र मैले बुझ्नु पर्छ। अनि अर्को चरण हेर्नुभयो भने दुलाको आगमन, ब्राइड ग्रुम कम्स फर ब्राइड भन्ने कुरा तपाईँ र मैले थाहा गर्छ। जब दुलाको कोठा तयारी हुन्थ्यो, अब दुला चाहिँ के गर्थ्यो भन्दा रातमा जन्तीलाई लिएर चाहिँ दुलैको घर आउँदथ्यो। अनि यसले चाहिँ यो पनि देखाउँथ्यो, अब चाहिँ दुलै लिनलाई दुला आएको छ है भन्ने कुरालाई देखाउँथ्यो प्रियहरू। अनि यसले चाहिँ हर्ष, उमङ्ग र मिलनलाई पनि के गर्थ्यो, प्रकटीकरण गर्थ्यो। त्यसै गरी तपाईँ र मैले पहिलो थेसलोनिकि 4 अध्यायको 16-17 हेर्यौँ भने नि प्रियहरू, येशू ख्रीष्ट चाहिँ हाम्रो दुला भइकन हामीलाई लिन आउनुहुन्छ भन्ने कुरा म बताउन चाहन्छु। नि म यो पनि बताउन चाहन्छु, जब येशू ख्रीष्ट आउनुहुन्छ नि यो संसारले नै देख्नेछ प्रियहरू, तपाईँ र मलाई लिन आउँदै गर्दा। अनि अर्को चरण चाहिँ विवाह समारोह हुन्थ्यो प्रियहरू। अनि त्यो विवाह समारोहमा चाहिँ के हुन्थ्यो भन्दा चाहिँ नि दुला र दुलै चाहिँ सप्पा मुनि विवाह बन्धनमा बाँधिन्थे। अनि यो छत प्राय कपडाले बनाइन्छ र 4 टाङ्गा राखिन्थ्यो। विवाह छत जसले एकता, पवित्रता, परमेश्वरको उपस्थितिमा आध्यात्मिक मिलनको प्रतीक प्रकटीकरण गर्थ्यो। तपाईँले र मैले बुझ्नुपर्ने येशू ख्रीष्टसँग हाम्रो अनन्त मिलन हुन्छ प्रियहरू। अनि त्यो अनन्त मिलन चाहिँ प्रकाश 19 अध्यायको 7-8 त्यहाँनिर थुमाको विवाहको भोजमा हामी सरिक हुन्छ। अनि त्यो विवाहको भोजमा चाहिँ येशू ख्रीष्ट दुला हुनुहुन्छ र हामी चाहिँ दुलै हुन्छौ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि विवाहको भोज यति ठुलो र उत्सव हुन्थ्यो नि प्रियहरू। त्यो समयमा सबै पाहुनाहरू आउँथे र खान्थे, आनन्द मनाउँथे, नाच्दे, गाउँथे र रमाइलो गर्थे प्रियहरू। त्यसरी नै तपाईँ र मैले प्रकाश 19:9 हेऱ्यौँ भने थुमाको विवाहको भोजमा चाहिँ परमेश्वरको राज्यमा अनन्त उत्सव मनाइन्छ भन्ने कुरा हामी यहाँनिर पाउँछौँ। जब तपाईँले यो कुरालाई हेर्दै गर्दा चाहिँ नि किन चाहिँ पाउलले, किन चाहिँ योहन्नाले विवाहको उदाहरण दिँदैछ भन्दा नि येशू ख्रीष्ट पनि तपाईँ र मेरो दुला हुनुहुन्छ भन्ने कुरा चाहिँ देखाउनको लागि चाहिँ प्रियहरू उनीहरूले चाहिँ तपाईँ र मलाई बताइराखेको छन्। जब नयाँ करारमा कसरी प्रस्तुत गरिएको छ भन्दा चाहिँ नि प्रियहरू दुला चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ प्रियहरू भन्ने कुरालाई चाहिँ नयाँ करारले बताएको छ। येशू स्वयंले म चाहिँ दुला हो भनेर भन्नुभएको छ। मत्ती 9 अध्यायको 15 पदमा हेर्नुभयो भने त्यहाँनिर तपाईँले पाउनुहुन्छ, येशू स्वयं बताउनुहुन्छ म दुला हो भनेर। त्यति मात्र होइन प्रियहरू, येशूको आगमन अथवा दुलाको आगमन चाहिँ नि प्रियहरू एकदमै शक्तिशाली हुनेछ भन्ने कुरा तपाईँ र मैले थाहा गर्नु आवश्यक छ। 10 कन्याको दृष्टान्तमा पनि नि येशूलाई त्यहाँनिर दुलाको रूपमा चाहिँ प्रस्तुत गरेको छ। त्यति मात्र होइन, बक्तिस्मा दिने योन्नाले शुद्ध येशूलाई दुला भनेका छन्। प्रियहरू, तपाईँ र मैले योन्ना 3:29 हेर्यो भने हामी यो कुरालाई पाउँछौ। अनि मसीह चाहिँ दुला हुनुहुन्छ र मण्डलीको लागि उहाँले बलिदान दिनुभयो भन्ने कुरा हामी पाउन सक्छौ। प्रियहरू, अनि यो चाहिँ एपिसी 5:25-27 हामी पाउँछौ। मसीहले चर्चलाई प्रेम गर्नुभयो, अथवा तपाईँ र मलाई उहाँले प्रेम गर्नुभएको छ। प्रियहरू, र पहिला अर्पण दिनुभएको छ, उहाँले विवाहको लागि चाहिँ नि आफूलाई सेक्रिफाइस गर्नुभएको कुरालाई हामी पाउन सक्छौ। प्रियहरू, त्यति मात्र होइन प्रियहरू, तपाईँ र म चाहिँ मण्डलीहरू हौ, तपाईँ र म चाहिँ दुलैहरू हौ भन्ने कुरा तपाईँ र म बताउन चाहन्छु। अनि दुलै चाहिँ नि प्रियहरू कस्तो हुनुपर्छ भन्ने कुरा बाइबलले बताउँछ। तपाईँ र म के दुलै भइराखेको छौँ येशू ख्रीष्टको लागि? एकैछिन म तपाईँलाई बताउन चाहन्छु। धेरैजनाको विवाह भयो होला तपाईँहरूको, कतिजनाको छैन होला। विवाहको दिनमा चाहिँ नि दुला र दुलै एकै अर्कालाई हेर्नु यति धेरै आतुर भइराखेको हुन्छ। प्रियहरू, म त यो पनि भन्न चाहन्छु, मेरो विवाह हुँदै गर्दा पनि नि मेरो श्रीमतीले चाहिँ जबसम्म म चोरमा पुगिन तबसम्म चाहिँ उसले मलाई फोन गरि नै राखेको थियो। अनि म तपाईँलाई यो बताउन चाहन्छु, दुलै चाहिँ पवित्र र शुद्ध भएको उहाँले मन पराउनुहुन्छ। प्रियहरू, के तपाईँ शुद्ध जीवन जिउँदै हुनुहुन्छ? तपाईँ चाहिँ तपाईँको दुलालाई मनपर्ने जीवन जिउँदै हुनुहुन्छ? प्रियहरू, यदि जिइराख्नु भएको छैन भने नि दुला चाहिँ तपाईँ मसँग नाराज हुनुहुन्छ, बेखुसी हुनुहुन्छ भन्ने कुरा। अर्को कुरा चाहिँ नि दुलै चाहिँ जहिले पनि दुलाको आगमनको प्रतीक्षा गर्ने हुन आवश्यक छ। अनि दुलैले चाहिँ जहिले पनि दुलाको प्रतीक्षा गर्न आवश्यक छ। प्रियहरू, जसरी मण्डली हामीले यीशुको प्रतीक्षा गरिराखेको छौँ, अझै गर्न आवश्यक छ भनेर म बताउन चाहन्छु। प्रियहरू, किन ख्रीष्ट दुला हुनुहुन्छ त? प्रियहरू, किन भन्दा नि प्रियहरू, उहाँले हामीलाई गहिरो प्रेम गर्नुभएको छ, उहाँले आफूलाई अर्पण गर्नुभएको छ, उहाँले आफूलाई पवित्र पारेर तपाईँ र मेरो लागि राख्नु भएको छ, र उहाँ हाम्रो साथमा हुनुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। उहाँले बलिदान दिनुभयो आफूलाई, त्यो कल्वरी क्रुसमा मर्नुभयो दुलैको लागि, तपाईँ र मेरो लागि भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ। प्रियहरू, अनि अर्को कुरा चाहिँ नि उहाँ चाहिँ करार पूरा गर्ने परमेश्वर हुनुहुन्छ। अनि उहाँले यही कुरा भन्नुभएको छ, लुका 22:20, म तिमीलाई कहिले पनि छोड्ने छैन भनेर। हालेलुया। अनि उहाँले तपाईँ र म चाहिँ एकदमै राम्रो भएको चाहनुहुन्छ। प्रियहरू, ख्रीष्टको दुलै भनेको को भन्दा चाहिँ नि ख्रीष्टलाई मेरो मुक्तिदाता, मेरो उद्धारकर्ता, मेरो प्रभु भनेर जसले विश्वास गर्दछ नि ऊ नै ख्रीष्टको दुलै हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि दुलै चाहिँ नि प्रियहरू, उसको पहिचान चाहिँ कस्तो हुनुपर्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। उस चाहिँ बोलाएको हुनुपर्छ। प्रियहरू, भनेको चाहिँ ऊ चाहिँ येशूको राज्यमा हुनुपर्छ, येशू मेरो मुक्तिदाता, मेरो उद्धारकर्ता भनेर विश्वास गरेको हुनुपर्छ। प्रियहरू, ऊ चाहिँ शुद्ध र पवित्र हुनुपर्छ। ऊ कस्तो हुनुपर्छ नि? दाग र चाउरी नपरेको। प्रियहरू, अहिले कतिचोटि तपाईँ र म चाउरी परिराखेको छौँ होला, हाम्रो जीवनमा दागहरू होला, तर परमेश्वरको दुलै चाहिँ यो दागहरू चाहिँ हटाउने तर्फ लाग्नुपर्छ। प्रियहरू, अनि अर्को चाहिँ तेजस्वी, एकदमै चम्किने, एकदमै शक्तिशाली हुने कुरा बताउँछ, र पवित्र र निष्कोट हुने व्यक्ति चाहिँ नि ख्रीष्टको दुलै हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि दुलैले चाहिँ जहिले पनि यीशुलाई प्रेम र आज्ञा पालन गर्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। योना 14:15 यही लेखेको छ, यीशुले भन्नुभयो, यदि मलाई प्रेम गर्छौ भने मेरो आज्ञाहरू पनि पालन गर्छौ भन्ने कुरालाई येशूले बताउनु भएको छ। प्रियहरू, तपाईँ र म यदि उहाँलाई प्रेम गर्छौँ भने, दुलाको रूपमा हामीले उहाँलाई स्वीकारेको छौँ भने नि, तपाईँ र म दुलै चाहिँ उहाँको आज्ञा पालन गर्नु नै तपाईँ र मेरो जिम्मेवारी हो भन्ने कुरा तपाईँ र मैले बुझ्नु पर्छ। अनि यो समय म तपाईँलाई बताउन चाहन्छु, प्रियहरू, हामी कसरी चाहिँ तयार हुन सक्छौ त? एज अ ब्राइड अफ क्राइस्ट, हामी कसरी तयार हुन सक्छौँ भन्दा चाहिँ नि पहिलो कुरा चाहिँ प्रियहरू उहाँको वचनमा हामी जिउनु आवश्यक छ। दोस्रो कुरा चाहिँ प्रियहरू पवित्र आत्माको फलहरू हाम्रो जीवनदेखि प्रकटीकरण हुन आवश्यक छ। अनि अर्को कुरा चाहिँ प्रियहरू हाम्रो प्रार्थना निरन्तर हाम्रो दुलासँग हुन आवश्यक छ प्रियहरू भनेर म तपाईँलाई बताउन चाहन्छु। जब हामी दुलाको इच्छा अनुसार जिउँछौ नि दुलाले चाहिँ हामीलाई सहायता गर्नुहुन्छ। प्रियहरू के तपाईँ क्रिस्टको दुलैको रूपमा तयार भइराख्नु भएको छ? तपाईँलाई म यो चुनौती दिन चाहन्छु प्रियहरू, यदि तपाईँ र मेरो जीवनमा पापले ठाउँ पाएको छ, यदि तपाईँ र मेरो जीवनमा अश्लीलताले ठाउँ पाइराखेको छ, यदि तपाईँ र मेरो जीवनमा झुटले ठाउँ पाइराखेको छ, यदि तपाईँ र मेरो जीवनमा अनेकताले ठाउँ पाइराखेको छ, यदि तपाईँ र मेरो जीवनमा चाहिँ क्रिस्टको हामी आज्ञा पालन गरिराखेको छैनौँ भने तपाईँ र म क्रिस्टको दुलै हुन सक्दैनौ। अनि दुलैको इच्छा चाहिँ जहिले पनि नि प्रियहरू दुलालाई खुसी पार्नु हो। यो कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ। अनि यहाँनिर मिठो कुरा चाहिँ के भन्छन् भन्दा नि पाउलले एबिसीको मण्डलीलाई, प्रियहरू जब तपाईँ र म चाहिँ दुलैको रूपमा सिँगारिन्छौ नि तपाईँ र मलाई अवश्य पनि यीशु लिन आउनुहुन्छ र उहाँले तपाईँ र मलाई लिएर जानुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू जब जब तपाईँ दुलैको रूपमा सिँगारिनुहुन्छ नि तब तब येशु ख्रीष्ट दुलाको रूपमा तपाईँ र मलाई लिन आउनुहुन्छ। अनि दुला र दुलै चाहिँ यो शक्तिशाली कुरा हो प्रियहरू, यो चाहिँ मिलन हो, यो चाहिँ कसैले पनि तोड्न नसक्ने सम्बन्ध हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि म तपाईँलाई यही बताउन चाहन्छु, यदि तपाईँ र म दुलैको रूपमा सजिएको छैन भने नि प्रियहरू आजै तपाईँ र मैले अनुभव गरौँ र येशूलाई भनौँ म तपाईँको निम्ति दुलै हुनलाई तयार छु, म तपाईँको प्रतीक्षा गर्छु, म तपाईँको पवित्रतामा हिँड्छु, म तपाईँलाई प्रेम गर्छु, तपाईँ बाहेक अरू म कसैलाई प्रेम गर्दिन भनेर भन्न आवश्यक छ प्रियहरू। म तपाईँलाई उत्साह दिन चाहन्छु, संसारमा सबैभन्दा ठुलो बोलावर चाहिँ क्रिस्टको दुलै हुनु हो प्रियहरू। यो कुरा तपाईँले याद गर्नुहोला, परमेश्वरले तपाईँहरू सबैजनालाई उहाँको दुलै बनाउनु भएको। जय मसीह।
4: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईँलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818-95-85-47 र 9813-58-65-47 9813-58-65-47 हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।
5: मिडिया होम काठमाडौँ
6: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
5: तालोम मिडिया होम मोबाइल 9841-68-02 9841-68-02 र 9818-25-12-40 9818-25-12-40
6: तपाईको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति। यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोसिस गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

कहिलेकाहीँ मेरो मनमा एउटा प्रश्न आउँछ कि परमेश्वरले साधारण महिलाहरूको बारेमा के सोच्नुहुन्छ होला। अनि यहाँनिर साधारण शब्द भन्ने बित्तिकै हामी आफूले आफूलाई सानो महसुस गर्छौं। साधारण शब्द भनेको सानो भन्नु हो या कसैलाई सानो देखाउनु हो भन्ने जस्तो मलाई पनि लाग्छ, किनकि संसारले भन्छ कि सफल हुनुपर्छ, चर्चित हुनुपर्छ, धेरै काम गर्नुपर्छ, धेरै पैसा कमाउनुपर्छ, अरूभन्दा जहिले पनि अगाडि नै हुनुपर्छ। होइन भने साधारण भइन्छ, नर्मल भइन्छ, अर्डिनरी भइन्छ र उनीहरूको केही पनि महत्व छैन भन्ने कुरा संसारले बताउँछ। धेरै जसो महिलाहरूको जीवन त चर्चित, सफल, तन्न रुपियाँ पैसा भएको, अरूभन्दा अगाडि भएको हुँदैन नि। प्राय जसो महिलाहरू त सामान्य नै जीवन बाँचिराखेका छन्। त्यो अवस्थामा त हामी सबैजना साधारण महिला नै भयौं। अनि यस्तो साधारण महिलाहरू जो चाहिँ घर सम्हाल्दैछौ, बच्चा हुर्काउँदैछौ, घर खेतको काम गर्दैछौ, चुपचाप अरूको लागि बाँचिराखेको छौ, त्यस्तो महिलाहरूको मनमा चाहिँ प्रश्न आउँछ कहिलेकाहीँ कि म परमेश्वरको नजरमा साधारण महिला मात्रै हुँ, मेरो केही भ्यालु छैन, के परमेश्वरको नजरमा पनि एउटा उच्च स्थान पाउनको लागि मैले अरू जस्तै चर्चित हुनुपर्छ, अथवा के म विशेष हुनुपर्छ, मेरो बारेमा चाहिँ परमेश्वर के सोच्नुहुन्छ होला त। कहिलेकाहीँ मेरो मनमा यस्तो प्रश्न आउँछ। जय मसीह अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। मेरो मनमा जस्तै तपाईँको मनमा पनि यस्ता प्रश्नहरू आउँछन्, मलाई लाग्छ कहिलेकाहीँ आउँछ पनि होला। हामी आफूले आफूलाई साधारण भनेरै विश्वास गरिराखेका छौ, किनकि म त घर सम्हाल्दैछु, म त सानोतिनो काम गर्दैछु, मलाई त कसैले पनि चिन्दैन, मेरो त खासै ठूलो योगदान केही पनि छैन, म त साधारण महिला हुँ, मेरो बारेमा चाहिँ परमेश्वरको धारणा के होला, उहाँले मलाई हेर्दा कसरी हेर्नुहुन्छ होला, उहाँको मनमा मेरो लागि के कुरा छ होला भन्ने प्रश्न कहिलेकाहीँ मेरो मनमा आउँछ। मैले इमान्दार भएर यो कुरा तपाईँसँग बाँड्दैछु र मलाई लाग्छ मेरो मनमा जस्तै अरू पनि धेरैजना दिदी बहिनीको यो मनमा प्रश्न छ होला। आज यही प्रश्नको उत्तर खोज्ने हामी कोसिस गरौं है त। मेरो नाम ममता हो, म हरेक हप्ता यहाँहरूको बीचमा कार्यक्रम नारी आशा लिएर आउने गर्छु, जुन मेरो चाहिँ हप्ताभरिको सबैभन्दा खुसीको दिनहरू मध्ये एक दिन हो, जुन दिन म तपाईँहरूसँग बसेर कुरा गर्न पाउँछु। हो यो कुरा साँचो हो कि म बोल्दै गर्दा उताबाट तपाईँ बोलेको म सुन्दिनँ, तर कहीँ न कतै तपाईँ र म मेरो मन कतै जोडिएको छ जस्तो लाग्छ। म बोल्दै गर्दा तपाईँ के सोच्दै हुनुहुन्छ त्यो कुरा म बुझ्न सक्छु कि जस्तो लाग्छ, र मैले मेरो मनको कुरा बाँड्दाखेरि तपाईँ पनि त्यो कुरालाई उत्तिकै ध्यान दिएर सुन्नुहुन्छ र तपाईँ पनि त्यो कुरासँग रिलेट गर्न सक्नुहुन्छ होला जस्तो लाग्छ। त्यसैले त यो बन्द स्टुडियोभित्र बसेर एक्लै बोलिरहँदा पनि मलाई तपाईँ सँगै सँगै बसेर बोले जस्तै लाग्छ। सायद आत्मीयता भन्ने कुरा त्यस्तै होला। यो आत्मीयताको लागि म सदैव धन्यवादी छु। र आजको कार्यक्रममा हामी के विषयमा कुरा गर्दैछौ भन्ने कुरा त मैले भनिहाले। हामी आफ्नो नजरमा आफूलाई साधारण देखिराखेका छौं र म जस्तो साधारण महिलाको लागि परमेश्वरको मनमा चाहिँ के होला भन्ने प्रश्न छ भने आज त्यो प्रश्न मेटियोस् भन्ने मेरो प्रार्थना छ। आउनुहोस् कार्यक्रमलाई सुरु गरौं।

परमेश्वरको वचन बाइबलमा पहिलो सामुएलको पुस्तक 16:7 पदमा भनिएको छ कि मानिसले चाहिँ बाहिरी रूप हेर्छ तर परमेश्वरले चाहिँ हृदय हेर्नुहुन्छ। त्यस्तै लुकाको पुस्तक 1:52 पदमा पनि यसरी लेखिएको छ कि परमेश्वरले चाहिँ नम्र हृदय भएकाहरूलाई उचाल्नुहुन्छ या उठाउनुहुन्छ। प्रिय दिदी बहिनीहरू, परमेश्वरको दृष्टि संसारको दृष्टिभन्दा फरक छ, धेरै फरक छ। संसारका मानिसहरूले जुन प्रकारले हेर्छन्, जुन प्रकारले जज गर्छन्, जुन कुरालाई चाहिँ या बाहिरी कुराहरूलाई महत्व दिन्छन्, त्योभन्दा साह्रै भिन्न प्रकारले परमेश्वरले हामीलाई हेर्नुहुन्छ। मानिसले ठूलो कामलाई हेर्छ, मानिसले रुपियाँ पैसालाई हेर्छ, मानिसले रूप रङलाई हेर्छ, मानिसले कोसँग कस्ता कुराहरू छन्, के कुरा कमाएको छ, कति चर्चित छ, होइन कति चाहिँ मानिसहरूको बीचमा प्रख्यात छ, ती कुरालाई हेर्छ। तर परमेश्वरले चाहिँ विश्वास योग्य हृदय हेर्नुहुन्छ। मानिसले जसरी परमेश्वरले बाहिरी मात्रै कुरा हेरेर तपाईँलाई जज गर्नु हुँदैन, उहाँको लागि तपाईँको हृदय कस्तो छ भन्ने कुराले चाहिँ धेरै ठूलो महत्व राख्छ। हामी महिलाहरू आफूलाई साधारण ठान्छौं, म त साधारण गृहिणी हुँ, म त साधारण महिला हुँ, म त साधारण काम गर्छु। हामी यी यस्तै कुराहरू आफ्नो लागि बोलिराखेका हुन्छौं, किनकि हामी कुनै मञ्चमा अगाडि गएर कुनै भाषण गरिराखेको देखिँदैनौ, हाम्रो नामहरू पत्रिकामा छापिँदैन, हामीलाई कसैले पनि आएर कुनै अवार्ड या कुनै पुरस्कारहरू दिँदैन। त्यसकारण हामी आफूले आफूलाई साधारण भनेर बुझिराखेका हुन्छौं। तर परमेश्वरको राज्यमा साधारण भन्ने कुरा नै हुँदैन। हरेक बिहान उठेर परिवारका लागि खाना पकाउने महिला परमेश्वरको नजरमा मूल्यवान हुनुहुन्छ, तपाईँ साधारण महिला हुनुहुन्न। चुपचाप अरूको सेवा गर्ने आमा परमेश्वरको नजरमा महत्वपूर्ण हुनुहुन्छ, किनकि परमेश्वरले कामको मात्र होइन हृदयको प्रेमलाई पनि देख्नुहुन्छ र त्यसको कदर गर्नुहुन्छ। त्यसकारण तपाईँ साधारण गृहिणी होइन, तपाईँ परमेश्वरको बहुमूल्य सन्तान हुनुहुन्छ। तपाईँ घरमा सानोतिनो काम गर्ने या सानोतिनो फाटोफुट्टो काम गर्ने साधारण महिला हुनुहुन्न, तपाईँ त सर्वोच्च परमेश्वरको प्रिय छोरी हुनुहुन्छ। बाइबलमा संसारले साधारण ठानेका तर परमेश्वरको नजरमा महान अनि विशिष्ट महिलाहरूको थुप्रै घटनाहरू छ। तीमध्ये सबैभन्दा प्रख्यात मेरी या मरियमको घटनालाई हामी लिन सक्छौं। मरियम एक संसारले देख्दा उनी एक सामान्य युवती थिइन्, कुनै ठूलो घराना कि चर्चित या धनी या जीवनमा ठूल्ठूला काम गरेर सफल भएकी केटी थिएनन्। उनी एक सामान्य केटी थिइन् जुन आफ्नै जीवन आफ्नै परिवेशमा बाँचिराखेकी थिइन्, तर उनी परमेश्वरको भय मान्ने केटी थिइन् र परमेश्वरको नजरमा उनी बहुमूल्य थिइन् र परमेश्वरले आफ्नो महान योजनाको लागि मरियमलाई छान्नुभयो। मरियम कन्या अवस्थामा नै परमेश्वरद्वारा पवित्र आत्माद्वारा गर्भवती भइन् र यीशु ख्रीष्टलाई उनले जन्म दिन। उनी संसारको अगाडि सामान्य महिला थिइन्, सामान्य स्त्री, सामान्य केटी थिइन् जसको केही समयपछि विवाह हुनेवाला थियो। उनी चर्चित या प्रसिद्ध महिला थिएनन्, तर परमेश्वरले तिनै युवतीलाई छान्नुभयो र उनको जीवनमा अद्वितीय ठूलो योजना उहाँले पूरा गर्नुभयो। सम्पूर्ण मानव जातिकै लागि उद्धार गर्नुहुने यीशु ख्रीष्टको आमाको रूपमा परमेश्वरले मरियमलाई चलाउनुभयो। त्यस्तै रुथको तपाईँलाई थाहा छ, रुथको जीवनी तपाईँलाई थाहा छ। रुथ एक विधवा थिइन्, कमजोर थिइन्, परदेशमा अर्काको देशमा थिइन्, आफ्नो सासूलाई प्रेम गरेको कारण आफ्नो परिवार आफ्नो देश छोडेर सासूसँगै एउटा नयाँ देश नयाँ मानिसहरूको बीचमा उनी आएकी थिइन्। न उनको घरमा ससुरा थिए, न श्रीमान, न घरमा कुनै अरू कुनै केटा मान्छे। उनी सामान्य थिइन्, साधारण थिइन्। यदि हामीले आफैलाई बोल्ने शब्द हामी प्रयोग गर्छौँ भने उनी साधारण महिला थिइन्, तर उनको विश्वास र निष्ठाले उनको जीवन परिवर्तन भयो। परमेश्वरले उनको जीवनलाई सम्मान र आशाको कथा बनाउनु भयो। अनि आज हामी रुथको जीवनी पढेर, रुथको घटना पढेर हामीको कारण आफ्नो परिवार

आशिष दिनुभयो र समुएल जस्तो छोरा परमेश्वरले हन्नाको जीवनमा दिनुभयो जसले जीवनभरि परमेश्वरको सेवा गरे। आज तपाई र मेरो जीवन पनि परमेश्वरले परिवर्तन गर्न सक्नुहुन्छ। जे कुरा तपाई र मलाई साधारण सामान्य लागेको छ त्यो कुरालाई परमेश्वरले चलाउन सक्नुहुन्छ, तपाई र मेरो जीवनलाई चलाउन सक्नुहुन्छ र त्यसबाट उहाँले महान योजनाहरू पूरा गर्न सक्नुहुन्छ। तपाई र म उहाँको नजरमा मरियम भन्दा, रूथ भन्दा या हन्ना भन्दा कम मूल्यका छैनौ। बाइबलमा भएका यी स्त्रीहरूलाई परमेश्वरले जति प्रेम गर्नु जति उहाँले चाहिँ उनीहरूको जीवनमा काम गर्नुभयो, आज तपाईँ र मेरो जीवनमा पनि परमेश्वरले त्यति नै काम गर्न सक्नुहुन्छ र चाहनुहुन्छ। समस्या चाहिँ यहाँनिर भइदिन्छ कि हामी विश्वास गर्न छोडेर, परमेश्वरमा भरोसा गर्न छोडेर हामी आफूले आफूलाई यति सानो ठान्छौं, यति सामान्य ठान्छौं कि उहाँले हाम्रो जीवनमा गर्न लाग्नुभएका कुराहरूमाथि पनि हामी भरोसा गर्दैनौं र सम्भवतः ती कुराबाट हामी पछाडि हट्छौं, जसको कारण परमेश्वर हाम्रो जीवनमा खुलेर काम गर्न सकिराख्नु भएको हुँदैन। यदि आज तपाईँ यो कुरा सुन्दै हुनुहुन्छ र तपाईँ आफूले आफूलाई एक साधारण सामान्य स्त्री सोचिरहनु भएको छ भने प्रिय मित्र, तपाईँले सोचे जति सामान्य हुनुहुन्न। तपाईँ त विशेष हुनुहुन्छ, तपाईँ त बहुमूल्य हुनुहुन्छ, तपाईँ त अद्भुत रीतिले बनिनु भएको छ। तपाईँको लागि त परमेश्वरसँग कस्ता ठूला विशेष योजनाहरू छन्। तपाईँले केवल विश्वास गर्नुपर्छ अनि परमेश्वरमा भरोसा गर्नुपर्छ र परमेश्वरलाई तपाईँको जीवनमा काम गर्नको लागि स्वतन्त्र बाटो तपाईँले दिनुपर्छ। अनि हेर्नुहोस्, परमेश्वरले तपाईँले साधारण ठान्नु भएको जीवनबाट कस्ता महान कामहरू गर्नुहुन्छ।

0: यही सन्दर्भमा मलाई धेरै समय अगाडि मेरो एकजना सरले सुनाउनु भएको एउटा जीवन गवाही याद आउँछ। उहाँले सुनाउनु हुँदै थियो कि धेरै वर्ष अगाडि उहाँ इन्डियामा सेवा गर्नको लागि जानुभएको थियो र त्यहाँ चाहिँ एकजना दृष्टिविहीन महिलासँग चाहिँ उहाँको भेट भएछ, उहाँको घरमा उहाँ पुग्नु भएछ। अनि उहाँले चाहिँ भन्दै हुनुहुन्थ्यो कि ती महिला चाहिँ पूर्ण रूपमा दृष्टिविहीन हुनुहुन्थ्यो, उहाँ केही पनि देख्न सक्नु हुँदैनथ्यो र जन्मैदेखिको दृष्टिविहीन हुनुहुन्थ्यो। अनि उहाँले आफ्नो जीवनको धेरै वर्ष चाहिँ आफूलाई सामान्य भन्दा पनि तल्लो स्तरको महिला सोचेर जीवन जिउनु भयो। पहिलो कुरा त म आँखा देख्दिन, होइन, न मसँग धन सम्पत्ति छ, न म ठुलै कुल घरानामा जन्मिएको छु। यी सबै हुँदाहुँदै पनि यदि आँखा देख्थे भने त जीवन केही सार्थक हुन्थ्यो होला, तर म त त्यो पनि देख्न सक्दिनँ भनेपछि मेरो जीवन त कस्तो गए गुज्रेको रहेछ, मेरो जीवनमा त केही पनि कुरा छैन, म त सबैभन्दा तुच्छ, सबैभन्दा सानो चाहिँ म मानिस हुँ भन्ने उहाँले सोचेर आफ्नो जीवन उहाँले जिउनु भएछ। तर जब उहाँले प्रभुमा विश्वास गर्नुभयो, जब उहाँले चाहिँ प्रभुमा चाहिँ उहाँको जीवनको मूल्य थाहा गर्नुभयो, तब उहाँको जीवन यस्तरी परिवर्तन भएछ कि उहाँले आफ्नो सम्पूर्ण जीवन चाहिँ के हो त सुसमाचारको लागि र मानिसहरूलाई चाहिँ परमेश्वरमा आफ्नो जीवनको मूल्य थाहा गर्नको लागि उहाँले चाहिँ प्रचार गरेर बिताउनु भयो। मलाई मेरो सरले भन्नुहुन्थ्यो कि उहाँ यस्तोसँग ट्रेन हुनुभएको थियो कि उहाँले भजन संग्रहको सबै पुस्तक कण्ठ गर्नुभएको थियो। 150 अध्याय उहाँ खरेर भन्न सक्नुहुन्थ्यो रे। उहाँले कस्तो खालको चाहिँ प्रभुमा कस्तो मूल्य आफ्नो भित्ताउनु भयो होला। उहाँले ठाउँ ठाउँ गएर मानिसहरूको बीचमा प्रचार गर्नुभयो अरे, अनि उहाँ एक्लै बस्नुहुन्थ्यो अरे, अनि आफ्नो घरको सबै काम आफै गर्नुहुन्थ्यो अरे। कस्तो शक्ति परमेश्वरले उहाँलाई दिनुभयो। उहाँको जीवन, जुन जीवन उहाँले केही वर्षसम्म सबैभन्दा तुच्छ, सबैभन्दा सानो, सबैभन्दा सामान्य भन्दा पनि अझै तल्लो स्तरको सोचेर उहाँले आफ्नो जीवन बिताउनु भएको थियो, त्यही व्यक्ति जब प्रभुमा आउनुभयो तब उहाँले आफ्नो जीवनको वास्तविक मूल्य थाहा पाउनुभयो। यति मात्र होइन, उहाँले आफ्नो जीवन अरू मानिसहरूको लागि सुसमाचार सुनाउनको लागि एउटा जीवित गवाहीको रूपमा जिउनुभयो र उहाँको जीवनलाई देखेर, उहाँको विश्वासलाई देखेर सयौं अरू मानिसहरूले प्रभुमा विश्वास गरे। कस्तो आनन्दको जीवन! आज तपाईँ र म शारीरिक रूपमा स्वस्थ छौं होला, बलियो छौं होला, सम्भवत ती महिलाको भन्दा हाम्रो जीवन धेरै कैयौं गुणा राम्रो पनि छ होला, तर अझै पनि हामी आफैले आफूलाई साधारण, सामान्य, सानो सोचेर बसिराखेका छौं। तर तपाईँ र मेरो जीवनमा परमेश्वरले यति ठूलो मूल्य राखिदिनु भएको छ, हामी त साँच्चै बहुमूल्य छौं, हामी त महत्वपूर्ण छौं। यो कुरालाई हामीले कहिले पनि नबिर्सौं। जब हामी हाम्रो जीवन कति विशेष छ र कस्तो परमेश्वरद्वारा चाहिँ हामी बनिएका हौं भन्ने कुरा बुझ्छौं नि, तब हाम्रो जीवनको, जीवनलाई हेर्ने हाम्रो नजरिया फरक हुन्छ, जीवनका उद्देश्यहरूले सही दिशा पाउँछन्। मेरो जीवन मैले कसरी जिउनु पर्ने रहेछ, मेरो जीवनबाट के हुन सक्ने रहेछ, परमेश्वरले मलाई प्रयोग गरेर कस्ता कस्ता काम गर्न सक्नुहुने रहेछ भन्ने कुरा जब हामी थाहा पाउँछौ, हाम्रो जीवन परिवर्तन हुन्छ, हाम्रो सोचाइ परिवर्तन हुन्छ, हाम्रो जीवनलाई हेर्ने हाम्रो नजर परिवर्तन हुन्छ। प्रिय मित्र, हाम्रो जीवनमा हामीले वर्षौंदेखि विश्वास गरेको कुरा कि म चाहिँ साधारण छु, मेरो चाहिँ कुनै विशेष योगदान यो संसारको लागि छैन, ममा त्यस्तो विशेष खुबी पनि छैन, विशेष ट्यालेन्ट छैन, विशेष त्यस्ता मसँग त्यस्ता कुराहरू छैनन् जसले म समाजलाई या मानिसलाई फरक पार्न सक्छु भन्ने तपाईँलाई लाग्छ, म त साधारण मानिस हुँ भन्ने लाग्छ भनेदेखि यो कुरा याद गर्नुहोस् कि प्रभुमा विश्वास गर्ने मानिसहरूलाई चाहिँ संसार हल्लाउने मानिसहरू भनेर पनि चिनिन्छ। तपाईँमा त्यो शक्ति छ। यदि तपाईँ परमेश्वरमा विश्वास गर्नुहुन्छ र उहाँको योजना अनुसार काम गर्नुहुन्छ भने संसारलाई परिवर्तन गर्न सक्ने शक्ति तपाईँ र मसँग हुन्छ, किनकि जब हामी आफैलाई परमेश्वरमा सरेन्डर गर्छौं, समर्पण गर्छौं, उहाँको नजरले हामी हेर्छौं, उहाँको नजरले हामीमा भएको, उहाँले राखिदिनु भएको शक्तिलाई हामी ग्रहण गर्छौं, तब काम गर्ने हामी भए तापनि हामीद्वारा परमेश्वरले काम गर्नुहुन्छ। हामी उहाँको अगाडि खडा हुन र इच्छुक, हाम्रो एउटा म उपलब्ध छु है प्रभु भनेर मात्र हामीले देखाउनुपर्छ, काम त स्वयं उहाँले नै गर्नुहुन्छ। आज तपाईँ र ममा चाहिँ त्यही कुराको कमी भएको हुनसक्छ। हामी परमेश्वरले हामीलाई भन्नुभएका कुरामा भन्दा पनि संसारले एउटा सबल व्यक्तिमा खोजेका गुणहरू आफूमा नभएको कारण आफूलाई कमजोर सोचिराखेका हुन सक्छौ। संसारले त विशेष हुनको लागि तमा यो कुरा हुनुपर्छ भनेर एउटा क्राइटेरिया तोकिदिएको छ। सायद परमेश्वरमा भन्दा बढी हामी संसारमा पो विश्वास गर्न लाग्यौं कि परमेश्वरले भन्नुभएका वचनहरूमा भन्दा संसारले बोलेका शब्दहरूमा पो हामीले विश्वास गर्न थाल्यौं कि यदि संसारको नजरले हेर्छौं भने तपाईँ र म साँच्चै सामान्य छौं तर हाम्रो सृष्टिकर्ता सर्वोच्च परमेश्वरको नजरले हेर्छौं भने तपाईँ र म असाधारण मानिसहरू हौं किनकि हामीसँग असाधारण परमेश्वर हुनुहुन्छ। यो कुरालाई हामीले सदैव याद गरौं। आजको लागि कार्यक्रमबाट मैले विदा लिनुपर्ने बेला हुन लागिसकेको छ। कार्यक्रम तपाईँलाई कस्तो लाग्दैछ? कार्यक्रमबाट तपाईँले केही आशिष पाउनु भएको छ कि छैन? कार्यक्रममा के कस्ता विषयमा अझै कुराकानी गरिदिए हुन्थ्यो भन्ने तपाईँलाई लाग्छ? यी कुराहरू तपाईँले खुलेर हामीसँग बाँड्न सक्नुहुन्छ। कार्यक्रमको अन्तिममा हाम्रो ठेगाना दिइएको छ, त्यसमा तपाईँले आफ्नो जीवन गवाईहरू हामीलाई पठाउन सक्नुहुन्छ। तपाईँलाई लाग्छ कि मेरो जीवनमा परमेश्वरले यस्तो काम गर्नुभएको छ, यो कुरा अरू दिदी बहिनीले पनि सुने भने उहाँहरूलाई पनि उत्साह हुन्छ, परमेश्वरमा अगाडि बढ्नको लागि यसले चाहिँ प्रेरणा दिन सक्छ भन्ने तपाईँलाई लाग्छ भने ती कुराहरू तपाईँले बाँड्न सक्नुहुन्छ र कार्यक्रम मार्फत हामी नेपालभर भएका हजारौं लाखौं दिदी बहिनीको बीचमा तपाईँको गवाहीलाई पुर्याउन काम गर्न सक्छौ। तपाईँमा केही प्रश्नहरू छन्, केही कुराहरू तपाईँ बुझ्न चाहनुहुन्छ, केही कुराहरूको बारेमा डिस्कस गर्न चाहनुहुन्छ भने पनि त्यसको लागि पनि तपाईँले हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ। हामी तपाईँको कुरा सुनिदिन सक्छौ, थाहा भएका कुरा तपाईँसँग बाँड्न सक्छौ र तपाईँको लागि तपाईँसँगै बसेर प्रार्थना पनि गर्न सक्छौ। यी कुराहरूको लागि पनि तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ। तपाईँ मोबाइल फोन त पक्कै चलाउनुहुन्छ होला, हामीलाई कन्ट्याक्ट नम्बर दिएका छौं, कन्ट्याक्ट गर्न सक्नुहुन्छ। तपाईँ सोसियल मिडिया चलाउनुहुन्छ भने फेसबुकमा टिकटकमा हामीलाई भेट्टाउन सक्नुहुन्छ, त्यहाँ पनि तपाईँले हामीलाई मेसेज गर्न सक्नुहुन्छ र त्यहाँबाट पनि हामी आशाका या विभिन्न उत्साहजनक कुराहरू कन्टेन्टहरू सेयर गरिराखेका हुन्छौ, त्यो हेरेर पनि तपाईँ आशिषित हुन सक्नुहुन्छ। तपाईँलाई जसरी जुन तरिकाले सजिलो हुन्छ तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। आजको लागि भने यति भन्दा भन्दै मैले कार्यक्रमबाट विदा लिनुपर्ने बेला भइसकेको छ। अहिलेसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद छ। अर्को हप्ता फेरि अर्को एउटा नयाँ विषयमा कुराकानी गर्न हामी आउनेछौ। आजको लागि मलाई विदा दिनुहोस्। जय मसी अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुन्छ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। स्वागत छ श्रोता साथीहरू नयाँ आशा रेडियो कार्यक्रमको आजको यो अंशमा। खराबीको अनुकरण नगरी भलाई र भाइचाराको पथमा अघि लम्की परमेश्वरको प्रेमको गवाही दिँदै शान्ति र सद्भावको प्रेमिलो आवाज खन्काउँदै निराशाको क्षणमा आशाको संचार प्रवाहित गर्ने हाम्रो प्रयासलाई अगाडि बढाऊ। सधैँ झैं यो आत्मिक

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय मित्रहरू, जय मसीह। श्रोताहरू, महान येशूको दोस्रो श्रृंखलामा यहाँहरू सम्पूर्णलाई हार्दिक न्यानो अभिवादन तथा जय मसीह। आजको अध्ययनमा हामीले कसरी येशूतिर हाम्रो ध्यान केन्द्रित गर्न सक्छौ लगायतका महत्वपूर्ण विषयमा रही हामी चर्चा गर्नेछौ। आउनु शुरूमा एउटा प्रार्थनाद्वारा आजको कार्यक्रमलाई अगाडि बढाउनेछौ। हे पिता जो स्वर्गमा हुनुहुन्छ, हामी तपाईँलाई धेरै भन्दा धेरै धन्यवाद दिन्छौ कि यो मानेमा कि प्रभु तपाईँले हामीलाई जीवन दिनुभएको, यी वचनहरू दिनुभएको छ जसको साथले हामीले एउटा गुणस्तरीय जीवन जिउन सक्छौ यो संसारको लागि र आउने संसारको लागि। जसै प्रभु हामी नम्रताको विषयमा रहेर चर्चा गर्दैछौ, हामीलाई सहायता गर्नुहोस् येशूको नाममा, आमेन। मित्रहरू, शुरू गरौं हिब्रू 12 2 3 पदलाई अध्ययन गरी। यहाँ लेखिएको छ, हाम्रा विश्वास शुरू गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्ने राखिदिएका आनन्दको निम्ति अपमानलाई केही जस्तो नठानी क्रुसको कष्ट भोग्नु भयो र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। पापीहरूबाट उहाँको विरूद्धमा भएका यतिका विवादहरू सहनु हुनेलाई विचार गर र तिमीहरू शिथिल नहो अनि हरेस नखाओ। हाम्रो जीवनको कुनै पनि क्षेत्रमा येशूको जस्तो र जतिको प्रकाशन वा प्रकटीकरण भएको छ त्यसै अनुसार हामी उहाँमा जीवन बिताउँछ। त्यो प्रकाशन भनेको येशूको हुनुहुन्छ। उहाँ हामीद्वारा के गर्न सक्नुहुन्छ, उहाँले यस संसारमा के कस्ता कार्यहरू गर्नुहुन्छ आदि हो। उहाँ हाम्रो जीवन र सेवकाईको साँचो हुनुहुन्छ। हामीले उहाँलाई नम्र भएर विश्वास गरेपछि मात्र जीवन अर्थात चिन्न सक्छौ। धेरै जसो विश्वासीहरू प्राय गरी आफूतिर र आफ्ना समस्याहरूतिर मात्र ध्यान लगाइरहेका हुन्छ। उनीहरू आफ्नो समस्या मात्र हेर्ने हुनाले उनलाई ती समस्या एकदमै ठूलो लाग्छ। उनीहरू आफ्नो आँखाको एक कुनाबाट मात्र हेरेर येशूलाई निकै सानो ठान्दछ। जब हामी येशूलाई आफ्नो हृदयमा राखेर समस्यालाई आँखाको एक नजरबाट मात्र हेर्यौं भने मात्र समस्यालाई सानो देख्छ, तब समस्याको तुलनामा येशू निकै महान देखिनुहुन्छ। यदि हामी आफ्नो समस्याबाट आफ्नो ध्यान हटाएर येशूतिर लगायौं भने हाम्रो समस्या कम देखिन्छ। यसरी हामी त्यस समस्याबाट सजिलै विजय पाउन सक्छौं किनकि येशू हामी भित्र हुनुहुन्छ। येशू हामी भित्र रहनु भएपछि उहाँ हाम्रो पक्षमा हुनुहुन्छ। त्यसैले रोमी 8:31-32 पदमा लेखेको छ, हामीले यसमा के भन्ने त, यदि परमेश्वर हामी तर्फ हुनुहुन्छ भने हाम्रो विरूद्धमा को हुन्छ? जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नु भएन तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुने छैन र? श्रोताहरू, हामीले आफ्नो जीवनको विभिन्न क्षेत्रमा येशूलाई कति ठूलो स्थान र महत्व दिएका छौं, जस्तो कि शारीरिक, आत्मिक, भौतिक, संवेगात्मक, आर्थिक तथा मानसिक स्वास्थ्यको क्षेत्रमा, आफ्नो व्यक्तिगत जीवनको क्षेत्रमा जति ठूलो स्थान हामीले येशूलाई दिएका छौं त्यही अनुसार हाम्रो व्यक्तिगत जीवन निर्धारण हुन्छ। श्रोताहरू, धेरै जसो विश्वासीहरू शारीरिक र मानसिक सतावटसँग संघर्ष गरिरहेका हुन्छ। के येशू यति महान र सामर्थ्य भएर पनि हामीलाई छुटकारा दिन र स्वास्थ्य प्रदान गर्न सक्नुहुन्न? तर दुष्ट आत्माले हामीमा आउने आशिषहरू र सङ्गाईलाई रोक्ने गर्दछ। मर्कुस 16:17-18 पदमा लेखिएको छ, विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछ, मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछ, तिनीहरूले नयाँ भाषाहरू बोल्नेछन्, तिनीहरूले सर्पहरू समात्नेछन् र कुनै विषालु कुरा पिए तापनि कुनै किसिमले त्यसले तिनीहरूको हानि गर्ने छैन, तिनीहरूले रोगीहरूमाथि आफ्ना हातहरू राख्नेछन् र तिनीहरूको निको हुनेछ। श्रोताहरू, येशूले मानिसहरूको बीचमा सेवकाई गर्ने दुई तरिकाहरू बताउनु भएको छ। पहिलो, तरिका दुष्ट आत्माहरूलाई निकाल्ने र बिरामीहरूलाई निको पार्ने। येशूले आफ्नो सेवकाईको सभामा भएका असंख्य मानिसहरूलाई चंगाई गरी भूत आत्माहरूबाट छुटकारा दिनुभएको छ। यसमध्ये 75% मानिसहरू आफ्नो रोगको आत्माबाट छुटकारा पाएपछि मात्र निको भएका थिए। जब हामी दुष्ट आत्मालाई मौका दिन्छौं तब त्यसले शारीरिक र मानसिक समस्याहरू लिएर आउँछ। त्यसैले दोस्रो कोरन्थी 2:11 लेखिएको छ, ताकि डियाबलसले हामीलाई फसाउन नपाओस् किनकि त्यसका युक्तिहरूका विषयमा हामी अन्जान छैनौं। अधिकतम रोग बिरामी र समस्याहरू दुष्ट आत्माबाट आउँछ। कतिपय मानिसहरू यस विषयलाई त्यति ख्याल गर्दैनन्। समस्यालाई लापरवाही गरेमा हामी चंगाई पाउन सक्दैन। येशूले सबैलाई चंगाई गर्नुभयो। सेवकाईको समयमा हामीले मानिसहरूको शारीरिक र मानसिक समस्याहरू किन र कसरी भएको हो भनेर कारण पत्ता लगाई त्यसबाट स्वतन्त्र पार्नका लागि प्रार्थना गर्नुपर्छ। प्रेरित 10:38 लेखिएको छ कि परमेश्वरले नासरतका येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो। उहाँ सुकर्म गर्दै र डियाबलसबाट पेलिएकाहरूलाई निको पार्दै हिँड्नुभयो किनकि परमेश्वर उहाँको साथमा हुनुहुन्थ्यो। रोमी 12:2 लेखिएको छ, यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो र परमेश्वरको असत ग्रहणयोग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। श्रोताहरू, धेरै जसो मानिसहरू समस्याको समाधान जडीबाट नगरेर त्यसको सतह बाहिरबाट नै गर्छन्। यदि हामी सतही रूपमा मात्र उपचार गर्यौं भने हाम्रो मन उक्त समस्यातिर लागिरहन्छ। दिगो र स्थायी समाधान भित्रबाट सुरु हुन्छ र यसले बाहिरसम्म कार्य गर्दछ। साँचो र स्थायी परिवर्तन त मात्र हुन्छ जब हामी आफ्नो बुद्धि र मनलाई पूर्ण रूपमा परमेश्वरको वचनमा लगाउँछौं। त्यसैले भजन संग्रह 19:7 भजनकार भन्नुहुन्छ, परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने परमप्रभुको कानूनहरू विश्वसनीय छ, आँखालाई प्रकाश दिने। मित्रहरू, प्राय मानिसहरू आफ्नो भविष्यलाई बदल्ने प्रयासमा आफ्ना अतीतका कुराहरूलाई खोतल्दछन्। उनीहरू जान्न चाहन्छन् कि जीवनमा कति र कसरी श्राप आएको छ, उनीहरूको अतीतको कुन कुराले उनीहरूलाई येशूतिर ध्यान केन्द्रित गर्नबाट रोकिरहेको छ भनेर खोजी गर्छ। येशू हामी भित्र हुनुहुन्छ भने हाम्रो अतीतका कमजोरीहरू र श्रापहरूलाई उहाँले हटाइदिनुहुन्छ। हामीले श्रापबाट स्वतन्त्र हुनका लागि दुष्ट आत्माहरूबाट छुटकारा पाउन जरुरी छ। मित्रहरू, मलाई थाहा छ कि मैले येशूमा आउनुभन्दा पहिले र आइसकेपछि पनि धेरै गल्तीहरू र नकारात्मक कुराहरू गर्दै आइरहेको छु। यी नकारात्मक कुराहरूले निश्चित रूपमा मेरो जीवनमा श्राप ल्याएका थिए। येशू म भित्र भएर ती सबै श्रापहरूबाट छुटकारा गरिसक्नु भएको छ। उहाँ म भित्र आएका श्राप र दुष्ट आत्माहरू भन्दा अति महान हुनुहुन्छ। त्यसैले गलाती 3:13-14 पदमा पावल भन्छन्, हाम्रा निम्ति श्राप बनेर क्रिस्टले हामीलाई व्यवस्थाको श्रापबाट मोल तिरेर छुटाउनु भयो, किनकि काठमा झुन्ने नै हरेक श्रापित हुन्छ भन्ने लेखेको छ। उहाँले हामीलाई मोल तिरेर छुटाउनु भयो ताकि अब्राहमलाई दिएको आशिष ख्रिस्ट येशूद्वारा अन्य मानिसहरूमा आओस् र हामी विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौं। मित्रहरू, येशू मेरो लागि श्रापित बन्नुभयो ताकि म उहाँबाट आफ्नो जीवनको हरेक क्षेत्रमा स्वतन्त्र र आशित हुन सकौं। अब म आफ्नो विगततिर फर्केर हेर्दिन तर म भित्र रहनुहुने येशूतिर म आफ्नो ध्यान केन्द्रित गर्दछु। म उहाँको वचनलाई अनुमति र मौका दिन्छु कि उहाँले मलाई आफ्नो स्वरूप र ढाँचाको समानतामा ढालो। मैले छुटकारा र विजय केवल येशूबाट मात्रै पाएको छु। हामीले विगतका कुरालाई सम्झेर आफैलाई निरुत्साहित र चिन्तित पार्नु हुँदैन। त्यसैले फिलिपी 3:13 लेखिएको छ, भाइ हो, मैले यी सबै पक्रिसकेको छु भनी म ठान्दिन, तर म एउटा काम गर्दछु कि पछाडिका कुराहरू बिर्सिएर र अगाडिका कुराहरूतिर जोरसँग लम्कँदै हामी ख्रिस्टमा को हौं भनेर जाने विगतमा भएका कुराहरूलाई त्याग्यौं भने धेरै खराबीहरू हाम्रो जीवनबाट त्यसै हटेर जान्छ। धेरै विश्वासीहरू आफ्नो समस्या र असफलताहरूलाई हर समय सम्झेर मनमा राख्छ। उनीहरू क्रुसमा एकापट्टि मात्र आफ्नो जीवन बिताउँछ। येशूले कलवरीको क्रुसमा हाम्रो लागि के गर्नुभयो भनेर सम्झी हामीले आफ्नो मनलाई दहरिलो र स्थिर गराउनु पर्दछ। युन्ना 8:31-32 पदमा लेखेको छ। येशूले आफूमाथि विश्वास गर्ने यहुदीहरूलाई भन्नुभयो, तिमीहरू मेरो वचनमा रह्यो भने तिमीहरू साँच्ची मेरा चेला हो, तब तिमीहरूले सत्य के हो सो जान्नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र तुलाउनेछ। मित्रहरू, मलाई असल लाग्छ कि पिटर एग्रनले नयाँ यसलाई नयाँ सृष्टिको उपचार पद्धति अर्थात न्यू क्रिएसन थेरापी भन्छ। यस पद्धति अनुसार हामीले आफ्नो शारीरिक र मानसिक अवस्था बदल्नका लागि विगतलाई खोज्न आवश्यक छैन, तर आफ्नो ध्यान र मनलाई ख्रीष्ट परमेश्वरको वचनतिर मात्र लगाउनु पर्छ। यसले हामीलाई निरन्तर स्वतन्त्र पार्दछ। यसरी लेखेको छ लुका 1:37, किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन। मलाई लाग्छ यही नै समस्या, श्राप र दुष्ट आत्माबाट छुटकारा पाउने साँचो। यीशुको स्वभावलाई अप्नाएर आफ्ना खराबीलाई त्यागी पश्चाताप गरेर यीशुलाई ती समस्याहरू समाधान गर्ने मौका र अनुमति दिनुपर्छ। हामी यीशुको मन्दिर भएकाले पवित्र हुनुपर्छ। आमोस 3:2 लेखेको छ, कि दुईजना आपसमा सहमत नभएसम्म सँगसँगै हिँड्छन् र? श्रोताहरू, जब मैले यी कुराहरूलाई अंगालेर जीवन बिताउन शुरू गरे, मेरा धेरै समस्याहरू आफै नै बिलाएर गए। मैले आफ्नो ध्यानको केन्द्र समस्याहरू दुष्ट आत्मा र विगतका कुराहरूमा तथा असफलतामा नलगाएर यीशु ख्रीष्टमा लगाइरहे। यस प्रकारको वातावरणमा मेरा अतीतका समस्याहरू श्रापहरू रहन सक्दैन। यसको परिणाम नै छुटकारा र स्वतन्त्र हो। आमेन। यत्रहरू, आजको वचनले तपाईँ सम्पूर्ण श्रोताहरूलाई धेरैभन्दा धेरै आशिष मिलेको होस्। फेरि भेट हाम्रो अर्को कार्यक्रममा अवश्य हुनेछ। मलाई बिदा दिनुहोस्। जय मसीह।

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

यसैया 40 को 8 ले यसो भन्दछ, घाँस ओइलाउँछ, फूलहरू झर्दछन्, तर हाम्रा परम प्रभु परमेश्वरको वचन सधैँभरि अटल रहनेछ। साँच्चै प्रेम, आनन्द, शान्ति, सद्भाव, मिलाप, भाइचारा र मुक्तिको सन्देश दिने ख्रिस्टीय वचन सधैँ अटल, जीवित, सत्य र पवित्र छ। नयाँ आशाका

देशहरू सुनाउने क्रमलाई भने आजको निम्ति हामीले यही रोक्नु पर्नेछ, कारण घडीको सुईले हामीलाई विदाईको संकेत गरिसकेको छ। यदि आजको प्रस्तुतिबाट आत्मिक रूपमा लाभान्वित हुनु भएको महसुस गर्नु भएको छ भने कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhope4all2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 यहाँहरूको सुझावका साथसाथै टिक्का टिप्पणीहरू अनि उत्साहका सन्देशहरूले हामीलाई अझै धेरै मेहनत गरी कार्यक्रम प्रस्तुत गर्न ऊर्जा प्रदान गर्नेछ। हवस् त प्रिय श्रोता मित्र, आजको निम्ति हामीलाई बिदा दिनुहोस् अनि भोलि फेरि यही स्टेशन यही समयमा हाम्रो भेट हुने नै छ। धन्यवाद।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: कार्यक्रम बाइबल पाठ प्रत्येक आइतबार 3:30 देखि 4 बजेसम्म सुन्न नभुल्नुहोला। प्रस्तुता पुनमको साथमा।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यीशुले भन्नुभयो, मृत्यु र पातालका साँचाहरू मसँग छन्।
5: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
6: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
5: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
6: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
5: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
6: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया।
8: अब प्रस्तुत हुँदैछ कार्यक्रम आशाको सन्देश।

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदय स्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईँहरू सबैलाई हार्दिक स्वागत तथा ज्ञान अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुशी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ। मानिसहरूको मनमा खुशी र आनन्द छैन। हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौ। कृपया तपाई अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र, आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौं।

0: यो सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका 2 दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ।
1: श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ।
2: प्रिय दर्शक मित्र, यहाँलाई यस वास्तविकताको अङ्कमा स्वागत गर्न चाहन्छु। यहाँ म राज्य र राज्यका प्रकारको विषयमा चर्चा गर्न चाहन्छु, कृपया धैर्य गरेर सुन्नुहोला। पवित्र बाइबल अनुसार राज्य 3 किसिमका हुन्छन्। सामान्य बोलीचालीको भाषामा भन्नुपर्दा मानवीय राज्य, ईश्वरी राज्य अनि दुष्टको राज्य। यस संसारमा हामीले देखेको वा अनुभव गरेको राजनीतिक राज्य चाहिँ मानवीय राज्य हो। यो राज्यसँग सेना, प्रहरी, अदालत, राज्य सञ्चालन गर्ने नीति नियम सहित विभिन्न राज्य संयन्त्र अनि तिनलाई सञ्चालन गर्ने राजा वा राजनेताहरू हुन्छन्। यस्तो राज्य चाहिँ मान्छेले मानव समाजलाई व्यवस्थित गर्न निर्माण गरेको मानवीय संगठन हो। यसलाई हामी सांसारिक वा राजनैतिक राज्य भनेर पनि बुझ्न सक्छौ। यस्ता राज्यका नागरिक बन्न हरेक राज्यको आफ्नै नीति नियम हुन्छन्, अनि जुन राज्यको तपाईँ नागरिक बन्नुहुन्छ त्यो राज्यको नीति नियमको अधीनमा बस्नुपर्ने हुन्छ। तर यदि राज्यका नीति नियम नागरिक स्वतन्त्रतामैति छैनन् भने हरेक नागरिक ईश्वरले दिएको असल विवेक अनुसार चल्न स्वतन्त्र हुन्छ। तर म यहाँ खास गरिकन ईश्वरीय राज्यको कुरा गर्न चाहन्छु। त्यसैले यो ईश्वरीय राज्यलाई विचार गरौं। यसलाई परमेश्वरको राज्य भनेर पनि सम्बोधन गर्न सकिन्छ। यो एक आत्मिक राज्य हो। यो राज्यलाई पवित्र बाइबलमा परमेश्वरको राज्य र स्वर्गीय राज्य भनेर चर्चा गरेको पाइन्छ। अब यहाँ विचार गरौं त, यो परमेश्वरको राज्य भनेको के हो, यो राज्य कस्तो हुन्छ अनि यो राज्य कहाँ छ? ईश्वरीय राज्य अर्थात परमेश्वरको राज्य भनेको उहाँको नीति नियममा उहाँको नीति नियम अनुसारको आचरण वा शासन अवस्था भनेर पनि बुझ्न सकिन्छ। परमेश्वरको राज्यको सन्दर्भमा येशूले भन्नुभयो, परमेश्वरको राज्य तिमीहरूकै बीचमा छ। यो कुरा तपाईँले पवित्र बाइबलको लुकाको सुसमाचार 17:20-21 हेर्न सक्नुहुन्छ। परमेश्वरको राज्य मानिसहरूको बीचमा छ भन्ने कुरालाई पुष्टि गर्न हामी परमेश्वरले ठहराउनु भएको प्राकृतिक नियमहरूलाई विचार गर्न सक्छौ। जस्तै दिन र रातका नियम, मान्छेबाट मान्छे जन्मने नियम, घाम लाग्ने पानी पर्ने नियम, काम गर्ने आराम गर्ने नियम, असल रोज्ने खराबलाई इन्कार गर्ने चेतना, अधिकार गर्ने चेतना, शरीरका विभिन्न प्रणालीहरूको नियम आदिलाई विचार गर्न सक्छौ। यहाँ तपाईँले परमेश्वरको विश्वव्यापी मानव कल्याणको नीतिलाई पनि देख्न सक्नुहुन्छ। उहाँले प्रकृतिको नियम दुष्ट र धर्मी दुवैलाई दिनुभएको देखिन्छ। यसले यो कुरा पनि देखाउँछ कि परमेश्वर प्रेम हुनुहुन्छ, उहाँ करुणामय हुनुहुन्छ, जुन कुरा हामी येशूको जीवन र शिक्षामा देख्न सक्छौ। यहाँ मैले चर्चा गरेको यी कुरा चाहिँ परमेश्वरको राज्य र सबै मानिसहरूको बीचमा छ भन्ने वास्तविकताको प्रमाणहरू हुन्। यस्तो महान परमेश्वरको महत्व र यस राज्यमा मन लगाउन येशूले आफ्ना प्रथम अनुयायीहरूलाई यसरी भन्नुभयो, पहिले ईश्वरको राज्य र धार्मिकताको खोजी गर। अब यहाँ तपाईँले विचार गर्नुपर्ने कुरा चाहिँ यो हो, यो ईश्वरीय राज्य कस्तो हुन्छ? पवित्र बाइबल अनुसार यो ईश्वरीय राज्य चाहिँ शक्तिशाली हुन्छ। यो राज्य प्रेमले भरिपूर्ण हुन्छ। यहाँ समानता हुन्छ। यहाँ कुनै पनि खराबीले बास गर्दैन। यहाँ कुनै कुरा असम्भव भन्ने हुँदैन। यो वास्तविक अनन्त राज्य हो, तर यसलाई देख्न तपाईँले येशूको सुसमाचारमा विश्वास गर्नुपर्छ। अब यो सुसमाचार भनेको के हो? हजुर, येशूको सुसमाचार भनेको चाहिँ यो हो कि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। अब यो भनेको चाहिँ के हो भने, पापको कारण मानिसहरू एक सत्य अनि जीवित परमेश्वरबाट बरालिएका छन् र उनीहरूले त्यो सर्वशक्तिमान परमेश्वरको वास्तविक महिमा अर्थात शक्ति हराएका छन्। त्यसैले उनीहरू अशान्त र निराश छन्। तर यस्तो अवस्थामा बाँचिरहेको मान्छेको लागि सुसमाचार चाहिँ यो हो कि त्यो पापको श्रापबाट मान्छेलाई उद्धार गर्न परमेश्वर स्वयं येशूको रूपमा शरीर धारण गरी आफ्नै मानिसहरूका बीचमा बस्नुभयो। तर उहाँका आफ्नैहरूले उहाँलाई चिन्नन्। यद्यपि अनेक सुक्रमद्वारा पीड़ित मानिसहरूलाई करुणामय सेवा प्रदान गर्नुभयो र अन्त्यमा आफ्नो शरीर क्रुसमा बलि हुन दिनुभयो र मृत्युबाट तेस्रो दिन महिमित रूपमा पुनरुत्थान हुनुभयो र आफ्ना चेलाहरूलाई स्वर्गको विषयमा धेरै कुरा बताएर फेरि आउने प्रतिज्ञा सहित जीवितै स्वर्गारोहण हुनुभयो। तर जो जतिले आफ्नो पापमय जीवन त्यागी येशूको सुसमाचारमा विश्वास गरी पानीको बपतिस्माद्वारा नयाँ जन्मको अनुभव गर्छन् उनीहरूले परमेश्वरको सन्तानको हक मात्र प्राप्त गर्दैनन् तर स्वर्गीय राज्यको नागरिक हक पनि प्राप्त गर्छन्। यही नै ख्रिस्टियन विश्वासको सबैभन्दा ठूलो वास्तविक आशा हो। अब यहाँ पवित्र बाइबलमा येशू ख्रिस्टले चर्चा गर्नुभएको त्यो स्वर्गको राज्यलाई पनि विचार गरौं। येशूले प्रचार गर्दै भन्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ। यो कुरा तपाईँले मत्तीको सुसमाचार 4:17 हेर्न सक्नुहुन्छ। यो स्वर्गीय राज्य 1000 वर्षसम्म येशूले राजाहरूका राजाको हैसियतमा यसै पृथ्वीमा राज्य गर्नुहुनेछ। यो कुरा तपाईँले प्रकाशको पुस्तक 20 अध्यायमा हेर्न सक्नुहुन्छ। यसै सन्दर्भमा पवित्र बाइबलको दानियलको पुस्तकमा यस्तो लेखिएको छ, ती राजाहरूको समयमा स्वर्गका परमेश्वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जुन चाहिँ कहिल्यै नष्ट हुने छैन, न त यसको सार्वभौमिकता अरू कुनै जातिको हातमा दिइनेछ। यसैले यसले यी सबै राजाहरूलाई चकनाचुर पार्नेछ र अन्त्य गर्नेछ। तर यो राज्य चाहिँ सदा सर्वदै रहिरहनेछ। दानियल 2:44। त्यसै गरी बाइबलको अर्को पुस्तकले येशू समस्त पृथ्वीका राजा हुनुहुनेछ र त्यसले एकमात्र परमप्रभु हुनुहुनेछ। उहाँकै पुस्तकमा यस्तो लेखिएको छ, ती राजाहरूको समयमा स्वर्गका परमेश्वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जुन चाहिँ कहिल्यै नष्ट हुने छैन, न त यसको सार्वभौमिकता अरू कुनै जातिको हातमा दिइनेछ। यसैले यसले यी सबै राजाहरूलाई चकनाचुर पार्नेछ र अन्त्य गर्नेछ। तर यो राज्य चाहिँ सदा सर्वदा

0: र जकरियाको पुस्तक 14:9 बताएको छ। यो 1000 वर्षको युगलाई तपाईँले सत्य युग भनेर पनि बुझ्न सक्नुहुन्छ। यहाँ तपाईँले विशेष ध्यान दिनुपर्ने कुरा चाहिँ त्यो महान परमेश्वरको गजबको स्वर्गीय राज्यको हक प्राप्त गर्नु हो। त्यो स्वर्गीय राज्यको हक प्राप्त गर्न तपाईँले यीशुले क्रुसको बलिदानद्वारा आर्जन गर्नुभएको धार्मिकतालाई विश्वासद्वारा धारण गर्ने र उहाँको जस्तै आचरणमा परिवर्तन हुँदै समाजमा परमेश्वरको धार्मिकता अर्थात दया न्याय कृपा स्थापनामा जीवन समर्पित गर्नु हो। किनभने मानव समाजमा न्याय र धार्मिकता स्थापना गर्नु पनि परमेश्वरको राज्यको महान मिशन हो। त्यसैले मानवीय राज्यमा पनि परमेश्वर न्याय र धार्मिकता स्थापित भएको हेर्न चाहनुहुन्छ। त्यसैले हामी हरेक नागरिकले समाजमा न्याय धार्मिकता स्थापना गर्ने कुरामा विशेष ध्यान दिनुपर्छ। यस्तो कार्यले हामी सबैलाई ईश्वरको आशीर्वाद शान्ति र सुरक्षा अनि समृद्धि प्राप्त हुन्छ। प्रिय दर्शक मित्र, यस प्रवचनबाट तपाईँले मानवीय राज्य र ईश्वरीय राज्यको बारेमा थाहा पाउनुभयो। मानवीय राज्यमा हाम्रो अस्तित्व अस्थायी अर्थात सीमित छ, तर परमेश्वरको प्रेमको राज्य जो आत्मिक राज्य हो या यसमा विश्वास गर्ने हरेक व्यक्तिको अस्तित्व असीमित हुन्छ। किनभने परमेश्वरको राज्यले यीशुको सुसमाचारमा विश्वास गर्ने व्यक्तिलाई स्वर्गीय राज्यको नागरिक हक प्रदान गर्दछ। त्यसैले यीशु ख्रीष्टको सुसमाचारमा विश्वास गरी पापको श्राप अशान्ति रोग बिमार अन्धविश्वास गरिबीबाट मुक्ति प्राप्त गर्न र उहाँले दिनुहुने त्यो वास्तविक आनन्दले भरिपूर्ण जीवनलाई अंगाल्न पवित्र बाइबलले हामीलाई चुनौती दिन्छ। परमेश्वरको दृष्टिमा मान्छेको जीवन अनमोल छ। कृपया सम्झना रहोस् कि यस संसारमा त तपाईँको भौतिक जीवन क्षणिक छ, तर परमेश्वरका पुत्र येशूले दिनुहुने जीवन अनन्त छ र यो जीवन प्राप्त गर्न तपाईँले कुनै धर्म कर्म गर्नु पर्दैन। तर धन्यवाद सहित विश्वासद्वारा उहाँलाई स्वीकार गर्नुहोस् र उहाँका सन्तहरूसँग संगतिमा सामेल हुनुहोस्। ख्रिस्टका सन्तहरूसितको संगतले तपाईँलाई परमेश्वरको इच्छा अनुसारको जीवन जिउन आत्मिक साथी सामाजिक सहयोग र सुरक्षा पनि प्राप्त हुन्छ। त्यसैले स्थानीय विश्वासी समुदायसित जोडिनुहोस्। अन्त्यमा यस वास्तविक प्रवचनबाट तपाईँले कुनै आशा उत्साह वा परमेश्वरको राज्यमा प्रवेश गर्ने मार्गदर्शन प्राप्त गर्नुभयो होला भन्ने आशा गर्दछु। परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिउन्। कृपया यदि तपाईँ परमेश्वरको राज्यमा प्रवेश गर्न चाहनुहुन्छ अर्थात् यीशु मसीहमा विश्वास गर्न चाहनुहुन्छ र उहाँले दिनुहुने त्यो आशिषमा सहभागी हुन चाहनुहुन्छ, अनन्त जीवनमा सहभागी हुन चाहनुहुन्छ भने तपाईँले मेरो पछि यो प्रार्थना दोहोऱ्याउन सक्नुहुन्छ र मेरो पछि यो प्रार्थना दोहोऱ्याउनुहोस्। परमेश्वर पिता, म धन्यवाद दिन्छु कि तपाईँले आफ्नो पुत्र यीशु मसीहमा मेरा सबै पाप अधर्म क्षमा गर्नुभयो र उहाँलाई क्रुसमा बलि हुन दिनुभयो र मरेकोबाट तेस्रो दिन बौरी उठाउनु भयो। मलाई अनन्त जीवन दिनलाई तपाईँले आफ्नो पुत्र यीशु मसीह दिनुभयो। म विश्वास गर्दछु तपाईँले मेरा सबै पाप अधर्म क्षमा गर्नु भएको छ। अब म मेरो हृदय खोल्दछु, मेरो हृदयमा तपाईँ बास गर्नुहोस्। अब तपाईँलाई प्रेम गर्न, तपाईँका मानिसहरूसँग मिलेर तपाईँको आराधना गर्न मलाई डोर्याउनुहोस्। प्रभु, मलाई सहायता गर्नुहोस् कि तपाईँका मानिसहरूसँगको संगतिमा म सहभागी हुन सकौँ। तपाईँको आत्माले मलाई डोर्याउनुहोस्। धन्यवाद दिन्छु पिता, तपाईँले आशिष दिनुहोस्। मलाई मेरो परिवारलाई पनि आशिष दिनुहोस्। मलाई डोर्याउनुहोस्, मलाई बचाउनुहोस्। धन्यवाद दिन्छु येशु ख्रिस्टको नाउँमा, आमेन। धन्यवाद। प्रभुको आशिष तपाईँसँग रहिरहोस्।
1: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो बाइबल सन्देश।

0: यदि जयमसी यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एक दिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अहिले हामीले यो 28 अङ्क पढ्दैछौ। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, वाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेशनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिन। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आर्थिक रूपमा बलियो बनाउन अझ धेरै मद्दत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जयमसी। ए साँची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, मक्खु, ललितपुर। फोन नम्बर 01-5591-865, 55-90-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org, फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएस नेपाल, टिकटक MOS Nepal 2006।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: टाइम चेक। यति बेला रातिको 9 बज्यो।

जयमसी कार्यक्रम अन्तर्विन्तीमा स्वागत छ। विश्वासीको जीवनमा नभई नहुने पहिलो कुरै प्रार्थना हो। हामी विभिन्न मानिसहरूसँग प्रार्थना गर्छौँ, कहिले काहीँ परिवारसँग, कहिले काहीँ छोरासँग, कहिले छोरीसँग, कहिले हामी आफन्तसँग, कहिले साथीभाइसँग, कहिले पास्टरहरूसँग, कहिले विश्वासीसँग हामी प्रार्थना गरिरहेका छौँ। तर परमेश्वरसँग गर्ने प्रार्थनाको समय चाहिँ तपाईँ र मेरो कस्तो छ, अथवा कुन समय तपाईँ परमेश्वरसँग समय बिताउनुहुन्छ? त्यो भएर तपाईँको अन्तर्विन्तीको प्रार्थना चाहिँ परमेश्वरसँग गर्नुपर्दछ। र परमेश्वरको वचनले स्पष्ट रूपले भन्दछ, विश्वास साथ प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। हो, कतिचोटि परिस्थितिहरू जटिल हुँदछ प्रियहरू, तपाईँ र मैले त्यो परिस्थितिलाई सामना गर्न सक्नुपर्छ। र परिस्थितिलाई सामना तपाईँ एक्लै गर्न सक्नुहुन्न, प्रार्थना सहित त्यो परिस्थितिको सामना तपाईँले गर्न सक्नुहुन्छ। आज धेरै प्रभुको जनहरूको जीवनमा हामी देख्दछौ, उनीहरूले विभिन्न प्रकारका विषयवस्तुको सामना गरिरहेको छ। परमेश्वरसँग जब उनीहरू लिन हुन्छन्, जब परमेश्वरसँग उनीहरूको जीवन समर्पित हुन्छ, अनि उनीहरूले जस्तो सुकै परिस्थितिलाई पनि विजय हासिल गर्न सक्छन्। के तपाईँ र म परमेश्वरसँग समर्पित छौँ त? एउटा समर्पितको प्रार्थना तपाईँ र मैले गरेका छौँ त? यो कुरा एकदमै महत्त्वपूर्ण छ। र अन्तर्विन्तीको प्रार्थना तपाईँ र मैले निरन्तर निरन्तर निरन्तर गर्नुपर्छ। परमेश्वरको वचनले भन्दछ, विश्वास साथ प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। हामी विश्वास बिना कुनै पनि जवाब हामी पाउन सक्दैनौ, तर तपाईँ र ममा जब विश्वास हुन्छ अनि जवाब पनि हुन्छ। त विश्वास हुँदैन तपाईँ र मैले जवाब पनि पाउँदैनौ। त्यो भएर विश्वास सहितको प्रार्थनाले चाहिँ तपाईँ र मेरो जीवनमा जवाब ल्याउँदछ। र श्रोता तिनजेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: जय मसिरी नमस्ते गुड न्यूज एफएम 105 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी छौं। कार्यक्रम चौतारीको बसाई लिएर हामी दोहोरो आइसकेका छौं। म ताज
1: र म अब्राम।
0: श्रोता मित्र, तपाईँले नै रुचाउनु भएको कार्यक्रम चौतारीको बसाई हो। एउटा कुरा म भन्न चाहन्छु, चौतारीको बसाईलाई हाम्रो गुड न्यूज एफएमको युट्युब च्यानलमा गएर पनि तपाईँले लाइक सब्सक्राइब गर्न सक्नुहुन्छ। त्यहाँ पनि चौतारीको बसाई भनेर टाइप गर्नुहोला, अनि हाम्रो भलाको सारीहरू भिडियोमा पनि तपाईँले हेर्न सक्नुहुन्छ। र हामी आशा गर्छौं तपाईँले सब्सक्राइब र शेयर गरिदिनुहुन्छ परमेश्वरको महिमाको लागि भनेर हामी आशा पनि गर्छौं। र हामी चौतारीमा जानुभन्दा अगाडि चाहिँ नाटकीय ढंगबाट प्रस्तुत हुनुभन्दा अगाडि हामी एउटा स्टुडियोबाट भजन सुनाउँछौ, त्यसपछि हामी त्यतातिर लान्छौं।

0: ओह, यो चौतारीमा आइपुग्यो, साह्रै आनन्द लाग्छ माने, अघि पो आइजस्तो त
1: साई लगाएको अल्छे हो र, अघि आएर बस्यो अनि आज त फुर्सदै फुर्सद थियो, बिहानै सबै काम सकेर बेलैमा आएर यहाँ साइरा बाको उपदेश सुन्न तयार भएर बसेको छु नि।
0: यो त साह्रै राम्रो कुरो गरिस् नि भाइ, यसरी अघि नै मनमा कहिले सुनौ कहिले सुनौ हुनु त राम्रो हो। यो चौतारी त्यसै चौतारो परमेश्वरले राखिदिनु भएको रहेछ, कुन चाहिँले यो ढुङ्गो राखेर बनाइदियो, हाम्रो लागि साह्रै राम्रो भएको छ, स्वर्गका कुरा गर्ने ठाउँ पाछौँ
1: हो नि। अब चौतारी पनि त काका यति राम्रो छ, आनन्द चारैतिरबाट हावा आउँछ, कुरा त्यस्तै होइन।
0: त्यही त, अब यो बरा फेदमा बस्दाखेरि पहिले चाहिँ यहाँ गाउँमा के भन्थ्यो भने पिपल र बरको विवाह गरेर चाहिँ रोपिदिन्छन् भनेर भन्थ्यो। अब पिपल तल तल तल छ अब्लामा, यो हाम्रोमा चाहिँ अब बर छ, यो बरको दाना पाक्दाखेरि भयो काग आएर त्यो यसरी खाने है, अनि एउटा दुइटो झार दिने, अनि सानामा यसो हामी पनि कागले झारे खान्थ्यौँ। अब माथि गएपछि आकाशको पढाएको तरिमहरू माथि गएर टिप्न सकिँदैन थियो, तल झार्दै खाँदाखेरि साह्रै मन पर्थ्यो कि। अब यो गाउँघरको खानेकुरो त्यस्तो राम्रो थियो, अहिले त अब जमाना कता हो कता माने। अनि नि आज मैले नि अब धेरै गन्थन त हामीले गरिहाल्छौँ अरू बेला पनि, अब परमेश्वरकै कुराहरू गर्नको लागि यो बाइबल, मैले यो बाइबल नपाए भए म के गर्थेँ होला। अब हुन्छ हो माने मलाई अहिले नि, अब मेरा घरमा पहिलेका ती डिठा विचार गरेर राख्ने ती कानुनका किताबहरू के पनि राखेका छन् तलका त्यो अन्तर दाईले, अनि त्यस्ता किताबहरू थिए के थिए त्यस्ता किताबहरू
1: अन्तर दाई त कक्षा एकदेखिको किताब राखेका छन् ती बुढा।
0: होइन, अब पढ्या गुने मान्छे पहिले चाहिँ अब झगडा मुद्दा गाउँमा तमसुक लेख्ने ती मान्छे थिए नि त, तिमीहरू त सानै थियो। अनि आज नि माने, अब मैले त बाइबल पढ्दै थिएँ अनि ठक्रक्क यो मत्ती 25 अध्यायमा गएर आँखा अडियो मेरो, अनि यहाँ के रहेछ भनेर हेरेको त 10 कन्याको उखान भनेर लेखा रहेछ।
1: यो कन्या भनेको चाहिँ के हो?
0: कन्या भनेको भर्खरका नानीहरू केटीहरू बिहान भएका कलिला नानीहरू कन्ने केटी भन्छन् नि गाउँमा,
1: अहिले चाहिँ थाहा भयो नि त मलाई।
0: यो कुरोले मलाई कसरी के सम्झना भयो भने नि माने, यो पहिले नै पञ्चायती कालमा चाहिँ गैरी गाउँमा पनि राजा सवारी भइरहेको थिए, गैरी गाउँमा त नभन्नु यो डाँडा बजारमा सवारी भएको थिए। त्यो मान्छे यति होइनन् हेर्ने, मुलाबारीको ती बार सबै भाँचेर, केराका ती बोटहरू फल्या थिए सबै भाँचेर, अब मान्छे राजा हेर्न भने काँड ओइर्याउन् सबै गाउँगाउँबाट आएको थिए। त्यतिखेर पञ्चकन्या भनेर भन्थे कि, करुवामा फूल राखेर अब फूलमाला बोकेर अब पहिले राजालाई स्वागत गर्न अगाडि राख्थे कि। अनि म त त्यही सम्झेँ के, हामी अलिक सानै सानै थियौँ र पनि अझ पञ्चकन्या झलझरी आँखामा आउँछ कि, ती साना नानीहरूलाई टिटिक्क साडी लगाएर चाहिँ राजालाई स्वागत गर्न अगाडि पठाउँथे कन्ने केटीहरूलाई। अब यहाँ चाहिँ के रहेछ भने त्यो सम्झेर म त त्यही हो कि भन्दै पढ्या त, कता स्वर्गका कुरा कता गैरीगाउँको कुरो होइन त। त्यसैले गर्दा बा यो स्वर्गको कुरा भनेको त अचम्मै पढ्दा पढ्दै यो मन त्यसै फुरुक्क फुरुक्क फुरुक्क हुन्छ। अब यसुका कुराहरू सुनाउन सुन्न पाउँदाखेरि त त्यसै यो मनभित्र नाचेर कभर आउँछ।
1: कहीँ हेर्नुहोस् साइला बा, त्यो सपना कि दर्शनमा स्वर्ग देख्दा यस्तो आनन्द आउँछ, झन् स्वर्ग त कस्तो होला जस्तो लाग्छ क्या मलाई त। तपाईँले देख्नु भएको
0: छ? छैन नि भा, अब स्वर्गका कुरा देख्नको लागि त किन हामीले सपना देख्नु पर्यो? यो बाइबलमा सबैले आएछ नि त, अब भोलि सुनका सडक हुन्छन्, अब यो यस्तो हुन्छ, नयाँ आकाश नयाँ पृथ्वी, अब बाइबलमा सबै लेखा छ त, अब हामीलाई त्यो हेर्न पर्दैन।
1: तपाईँको विचारमा क्या साइला बा, म मरिगयो भने स्वर्ग पुग्छ होला?
0: अब त्यही बाटा ल्याउनको लागि तँलाई मैले यहाँ ल्याएको हो, अब त्यो पुग्छु कि पुग्दिन भनेर त दोधार गर्न पनि भएन नि बाबु। त्यो दोधार चाहिँ कसलाई हुन्छ भने, जसले परमेश्वरको आज्ञालाई मान्दैन खराब कुरो गर्छ त्यसलाई त दोधार भइहाल्छ। अब मैले चोरेँ भने चोरको खुट्टा काट भन्दा मेरो खुट्टो पछाडि गइहाल्छ। गल्ती गरेपछि आफूले भोग्न पर्छ र राम्रो काम गर्ने, अब बाइबलले भनेको कुरा गरेपछि त सानातिना भूल गल्ती त प्रभुले त हामीलाई क्षमा गरिकन उहाँको राज्यमा लानुहुन्छ नि। अब म आफ्नै स्वर्गमा जान्छु जान्न भनेर तैँले मैले भन्न थाल्यो भने परमेश्वरको वचन बुझे मान्छेले अति अरूलाई मान्छेलाई हामीलाई सुसमाचार सुनाउँदा तिमीहरू कहाँ जान्छौ भन्दा को नि हामी जान्छौ कि जाँदैनौ परमेश्वरको राज्य भन्न त भएन
1: भएन
0: उनीहरूलाई टुङ्गा पुर्याउनु पर्यो
1: पर्यो
0: अनि अहिले हामीले पछि परमेश्वरले टुङ्गा पुर्याउँछन् अहिले बोलीले टुङ्गा पुर्याउने हामीले
1: मलाई चाहिँ साइलामा तपाईँ चाहिँ स्वर्ग स्योर पुग्नुहुन्छ जस्तो लाग्छ बिहानै पनि बाइबल पढेको छ दिउँसो पनि बाइबल पढेको छ बेलुका पनि बाइबल पढेको छ प्रार्थना त्यति तपाईँ जस्तै मान्छे होला हौ स्वर्ग पुग्ने त
0: यो पढ्न थालेपछि बा अब म त भन्छु लान्छन् मलाई
1: अनि मलाई त यो बाइबल पढ्दा त झप झप निन्द्रा लाग्छ त के भा
0: त्यो चाहिँ कहिले कहीँ हाम्रो मनमा पनि एउटा दुष्ट विचार आएको हो के भा त्यो परमेश्वरको वचन नपढ भनेर चाहिँ यस्तो भा हो यो चाहिँ अब आफूले नै अल्छी गर्न चाहिँ भएन कहिले काहीँ यस्तो पनि हालिदिन्छन् त्यसैले गर्दा चाहिँ परमेश्वरको वचन पढिरहँदा खै हामीलाई जहिले पनि पढिरहन्छौँ त्यस्ता बाधा विघ्न कता जान्छन् जान्छन् अनि त्यसैले गर्दा यो परमेश्वरको वचन चाहिँ जिउँदो भनेर भन्छन् माने होइन अनि मैले पहिला पनि मलाई पनि सुसमाचार सुनाउने मान्छेहरूले जिउँदो वचन पत्र साइल भयो भनेर भन्थे अनि जिउँदो भयो त यो चल्नुपर्ने भन्थे मेरो लाटो हिसाबले के
1: मलाई पनि त्यस्तै लाग्छ
0: यसो हेर्थे यो 25 अध्याय हल्लिएर अलि मासतिर पुग्छ कि तल पुग्छ कि भनेर अब जिउँदो त चल्छ नि त लाटो मान्छेलाई त्यतै होइन
1: तपाईँले पढेको पद उत्पत्तिको पुस्तामा पनि पुग्न सक्थ्यो
0: पुग्न सक्थ्यो
1: स्थानमा पनि पुग्न सक्थ्यो
0: त्यो सोच्थे सुन्न अनि पछि जीवित भनेर जिउँदो भनेर किन भनेर छन् भन्दा चाहिँ यो वचनले चाहिँ हाम्रो जीवनमा काम गर्दो रहेछ यो वचन यता पढ्यौं यता जिन्दगी हाम्रो जीवनतिर पनि काम गर्ने अरूलाई पनि ठ्याक्क यसले काम गर्ने भएको हुनाले चाहिँ जीवित भनेर छ अब यो पुस्तकबाट यो वचन हाम्रो मनमा आएपछि न त मान्छे चाहिँ बदलिन्छन् नि त बा अब म कस्तो थिएँ यो गैरी गाउँमा लोभ डाह ईर्ष्या लाग्थ्यो मलाई अब अहिले परमेश्वरको वचन सुनेपछि आफैले पढेपछि यो लोभ गर्नु बेकार रहेछ कि भा यो सबै परमेश्वरकै हो लोभ गरेर मैले अलिकति कान लुकाउनु यो संसार पनि उसकै हो अब यो स्वर्ग पनि उहाँकै हो अनि मैले कहाँ लगेर माटा पनि राखेँ उहाँकै हो होइन अनि यहाँ दाउद भन्ने राजाले यसरी लेखा छन् भेडाको ठलो पनि थिए ती दाउदले लेखा छन् म समुद्रमा पिँदा गएँ तपाईँले मलाई भेट्नुहुन्छ म आकाशमा उडे भने तपाईँ भेट्नुहुन्छ म कहाँ जाउँ लुक्ने ठाउँ छैन भनेर हो मान्छे त्यही हो के भा परमेश्वरको शक्तिको अगाडि केही पनि चल्दैन अनि मैले चाहिँ यो दश कन्याको दृष्टान्त भनेर पढ्दै थिएँ कि माने केको बारेमा रहेछ भनेर तँलाई बुझाउँछु नि त म है यो केको बारेमा भनेको चाहिँ तैँले अघि स्वर्ग जान्छु जानिन भनिस् नि हो त्यही जाने कुरो रहेछ है यो अन्तको समयमा चाहिँ अब यस्तो हुन्छ यस्तो हुँदाखेरि हामी चाहिँ जागेर प्रार्थना गरेर बस्नुपर्छ अनि दश कन्या जस्तै भनेर भनेर चाहिँ म यहाँ पढेर सुनाउँछु है
1: ल सुनाउनु न त

0: अनि तैँले स्वर्ग कस्तो हुन्छ साइल भनेर भन्छस् नि, त्यो स्वर्ग तैँले सपनामा देखिने दर्शन परमेश्वरले देखाउनु भयो भने त्यो पनि देखाउन सक्नु पनि हुन्छ, परमेश्वरमा के कुरो चाहिँ नहुने छ र। तर अब यहाँ वचनमै लेखिदिनु भएको छ आज त्यही तैँले जसरी भनिस् त्यस्तै हामी दुईजनाले सल्लाह गरे जस्तो भयो कि बा। दश कन्याको उखानमा के भनेको छ भने तब स्वर्गको राज्य दश कन्यासँग तुलना गर्न सकिन्छ। अब कस्तो रहेछ है परमेश्वरको राज्य यहाँ हेर है, तब स्वर्गको राज्य दश कन्यासँग तुलना गर्न सकिन्छ। तिनीहरूले आफ्नो बत्ती लिएर दुलहालाई भेट्न निस्के, ती मध्ये पाँचजना निर्बुद्धि पाँच चाहिँ बुद्धिमती थिए भनेर भनेका छन्। अघि चाहिँ पञ्चकन्या कुरा गर्दै थिए माने यहाँ सुन, यहाँ दसजना केटीहरू रहेछन्, दसजना भर्खरका ती पाँच दश कन्या रहेछन्,
1: होइन दश कन्या रहेछन्। अहिले अब पाँचजना एकतिर पाँचजना एकतिर छुट्टिने होला नि त,
0: त्यही भएर त होला नि। अब यहाँ पढ्दैछौ, तिनीहरूले आफ्नो बत्ती लिएर दुलहालाई भेट्न निस्के, हातमा बत्ती लिएर निस्केछन् ल है, किनकि जब निर्बुद्धिहरूले आफ्ना बत्ती लगे तब तिनीहरूले साथमा तेल चाहिँ लगेनन्, तर बुद्धिमतीले चाहिँ आफ्ना बत्ती सँगसँगै पात्रमा तेल पनि लगे। दुलहाले बिहान गर्दा ती सबै निन्द्राले लट्ठ भए, तर मध्य रातमा हेर दुला उहाँलाई भेट्न आओ भन्ने आवाज आयो है। तब ती सबै कन्याहरू बिउजे र आफ्नो आफ्नो बत्ती ठिकठाक पारे, र निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने तिमीहरूको तेलबाट हामीलाई पनि अलिकता देऊ न, किनभने हाम्रो बत्ती त निभ्नै पो लागे। तर बुद्धिमतीहरूले यसो भनेर जवाब दिए, हामी र तिमीहरू दुवैलाई पुग्ने यो तेल छैन, अब बरु पसले कहाँ जाऊ र आफ्नो लागि किन भनेछ नै। अनि यहाँ दश पदा छ, तिनीहरू किन्न जाँदा जाँदै दुलहा आइपुगे र तयार हुनेहरू उनीसँग विवाहको भोजमा भित्र पसेर ढोका बन्द भयो। लोक पछिबाट ती अरू कन्याहरू आइपुगेर यसो भन्दै भन्न लागे, प्रभु प्रभु हामीलाई ढोका खोलिदिनुहोस्। तर उनले जवाब दिए, साँच्चै म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिन, यसकारण जागर हो, किनकि त्यो दिन र त्यो घडी तिमीहरूलाई थाहा छैन। येशु ख्रिष्ट अब फेरि आउँदाखेरिको कुरा रहेछ यो, येशु ख्रिष्ट दुलहा भएर आउने हेरमा। अनि हामी मण्डलीहरू चाहिँ यहाँ मण्डलीमा जुन आराधना प्रशंसा गरेर बस्छौँ, हामी चाहिँ प्रभुलाई रुँगेर बस्ने। अनि यो यसो के मैले अघि तँलाई भने नि, सबैले हातमा बत्ती लिएको भनेको चाहिँ यो बत्ती चाहिँ एउटा पवित्र आत्माको शक्ति अनि परमेश्वरको वचन रहेछ नि त। अब यहाँ दसजना कन्या केटीहरू त थिए, तर पाँचजना चाहिँ अलिक अल्छी रहन् क्या,
1: अल्छी
0: रहन्
1: जस्तै,
0: अब सुतेपछि सुतिहाल्ने
1: गरिराख्ने क्या,
0: अब बत्ती बोकिरहन् हातमा, अब हावा चढेर निभाउँछ कि हेर्न पर्छ कि पर्दैन, त्यो पाँचजना चाहिँ बुद्धि भगाम केटीहरू थिए र तिनीहरूले चाहिँ हेरिरहे।
1: होइन हामी सहर जानु पर्यो भने अब भटबाटे छ नि त हाम्रो, होइन त्यो भटबाटेमा पेट्रोल डिजल छ कि छैन भने त सुरुमा हेर्नु पर्यो,
0: सुरुमा हेर्नु पर्यो नि,
1: त सहर कसरी पुगिन्छ।
0: त्यही त अब यहाँ त्यो पाँचजनाले चाहिँ तै विषय अब दियो कत्रो हुन्छ होइन, त्यो दियोको तेल चाहिँ अब सकिहाल्छ होला भनेर अब यहाँ तल गइरह गाई खेतमा अस्ति भर्खर धान रोपेका छन् के यो भ्यागु त भने कस्तो क्यार क्यार क्यार क्यार क्यार कराइरहेछ कि। अनि यहाँ त्यो बुद्धि भएको मान्छेले चाहिँ ती पाँचजना कन्याले चाहिँ आफूलाई चाहिने अर्को तेल पनि बोकेर छन् कि, त्यो सक्यो भने सो थप्नलाई बोकेर छन्,
1: बाटो
0: नि। अनि यहाँ सुन, ती पाँच अनि त्यहाँबाट बि आएन नि त दुला, उनीहरूले चाहिँ त्यो दसवटा बत्ती बोकेर चाहिँ अब बेहुलालाई फर्खेर छन् दुलालाई, अनि आउँछन् भनौँ रात पर्यो, आउँदैनन् आउँदैनन् दुला, अनि निधाएछन्। अब मान्छेको ज्यान त हो, बस्दा बस्दा बस्दा निन्द्रा लाग्ला, निधाए निधाए पनि ती पाँचजना बुद्धि भएको चाहिँ चनाको भएर सुतेछन् के, नत्र भने त्यो दुला कसरी थाहा पाउँथ्यो भन्न। अनि चनाको भएर हातमा तेल बोकेर थप्दै थप्दै बत्ती बाल्दै बसेछन्, निन्द्रा त उनीहरूलाई लाग्ला, तर कति राम्रो जागेर बसेका छन् के तिनीहरू, अनि पाँचजना चाहिँ लडाक लुरुक सुतेछन् भरे त्यति नै खेर दुलाएर ती पाँचजनालाई चाहिँ लगेछन्, अब बत्ती बलि हिराकोहरूलाई चाहिँ लगेछन्,
1: पाँचजना छुट्यो
0: लगेर अनि ढोका बन्द भएछ, अरूले ढोका बन्द गरिदिनुभयो, अनि ती पाँचजना त भरे यसो उठ्दाखेरि त छैन, अनि ती पाँचजनाले भने रे हामीलाई पनि ढोका खोलिदेऊ न, अलिकति तेल देऊ न भनेर भने, तिमीहरू जाओ पसले कहाँ किन्न भनेर, ए त्यसो पो भने साँच्ची पहिलो चाहिँ यसो भनेछन् क्या, पसले कहाँ किन किन्न जाओ हामीसँग छैन तेल बोक्न पर्दैन भनेर भनेछन्, अनि पसले कहाँ किन्न जाँदा पो दुलो आएछ त, अनि आएपछि तिनीहरू त बाहिरै भए, ढोका डङ डङ डङ डङ गरेर ती पछि चाहिँ हामीलाई नि खोलिदिनुहोस् न खोलिदिनुहोस् भन्दा दुलाले टेरपुछर लानेछन् बुढाले म तिमीहरूलाई चिन्दिन भन्नुभएको छ, त्यो चिन्दिन भनेर भन्नु चाहिँ परमेश्वरलाई नचिने बराबर भएन त, अनि यसो अनि मैले चाहिँ के बुझेँ भने यहाँ अब तेल भनेको परमेश्वरको वचन हे
1: वा,
0: अनि पवित्र आत्मा पनि हो, मान्छेको मना भएको आत्माले परमेश्वरको वचनलाई बालेर राख्ने, कतिखेर पर्व आउनुहुन्छ, पर्व त अनि यस्तै हो, पाँच घण्टाले पर्ख्या बेलामा निदा बेला
1: हेर्नुहोस् साला भाइ, मैले तीनवटा कुरा बुझेँ, हामी विश्वासी भएपछि बाइबल पढ्नुपर्ने रहेछ होइन, अनि प्रार्थना गर्नुपर्ने रहेछ, अनि सेवा संगतिमा लागिराख्नु पर्ने रहेछ जस्तो बुझे, सही कुरा बुझेँ मैले
0: एकदम एकदम, तर त्यो मुखले मात्रै होइन भित्र मनबाट नै पढ्नु पर्यो, मनबाटै प्रार्थना गर्नु पर्यो, अब त यहाँ आउँछस् साइलादा बाले के भन्छन्, अब मलाई कराउलान् भनेर आएको त होइन, तेरो मनले हराएर आइस होइन, अब कसैको पनि इच्छाको विपरीत चाहिँ म काम गर्दिनँ के भा, कसैलाई सुन्ने मन छ भने आउने, तिमीहरूलाई त राम्रो लाग्यो प्रभुले चुन्नु भएको थियो र यसरी तीर्सना गरेर आउँछौ नि त, त्यसैले गर्दा अब प्रभु येशू चाहिँ अब एक दिन थाहा नपाइकन आउनुहुन्छ भनेर भनेको छ बाइबलमा, अनि त्यो कुरो चाहिँ ककललाई थाहा छ भने तँलाई मलाई गरिने मान्छेलाई थाहा हुँदैन प्रभु कतिखेर आउनुहुन्छ, बाइबलले के भनेको छ भने पितालाई बाहेक प्रभु येशूलाई पनि थाहा छैन भनेर लेखाएको छ, अनि कस्तो कतरिकाले आउनुहुन्छ त प्रभु भनेर म पनि छक्क पर्थेँ कि पहिले, अनि अहिले चाहिँ म कस्तो लाग्छ भने बाइबलमा सबै कुराहरू असल लेखा छ, परमेश्वरले भन्नुभएको कुरा सबै असल हो, म केही पनि गर्न सक्दिनँ, प्रभुलाई पर्खेर बस्ने जागा रहने प्रार्थना गर्ने अति तेल नसकिकन बालिरहने भन्ने कुरो मैले बुझाएको छु, त्यसो भयो भने चाहिँ प्रभुसँग जान पाउँदा हामी त्यो स्वर्गको देशमा जान पाउँछ नि त, ती पाँचजना जस्तो अल्छी भएर सुत्यो भने संसारमा सुतेकै हो खाएकै हो हिँड्याइ हो, अब संसारदेखि फरक फर्काएर प्रभुले ल्याउन खोज्नुहुन्छ र पनि मान्छेले खै टेर्छन् र अब राम्रो बाटोमा आऊ अब आशिष पाऊ भन्दा टेर्दैनन् नि, अहिले नि प्रभुलाई मैले विश्वास गरिसकेपछि त मेरो घरमा भएको कुरा खानेकुरोहरू पनि कहिले नसक्या जस्तो सबै कुरामा सह आएको जस्तो लाग्छ हौ बा, हो नि अब तरकारी खेती वरू हाम्रो सबै राम्रो भएको छन्, परमेश्वरले हाम्रो सबै परिश्रममा आशिष दिनुहुँदो रहेछ के भा, अनि प्रभुलाई विश्वास गरेपछि घाटा कति पनि भएको छैन हामीलाई, सबैतिर नाफै नाफ भएको छ, अनि मलाई कस्तो लाग्छ भने प्रभुलाई पाउनु भनेको त साह्रै राम्रो रहेछ,
1: हेर्नु न अब प्रभुमा आउनुभन्दा अगाडि हेर्नु साइलाबा, हामी जहाँ जसरी चुरोट खाने झगडा गर्ने होइन जडियाहरूको भिडमा बस्ने समय त्यतिकै बर्बाद गरिन्थ्यो, अब अहिले त सालदाईको साथमा भएपछि फुर्सद भयो चौतारीमा, अनि सेवा संगति यो तरिका चाहिँ साह्रै राम्रो लाग्यो,
0: अब यो चौतारी के
1: तपाईँलाई पाउनुभन्दा अगाडि चाहिँ मेरो समय चाहिँ त्यतिकै बर्बाद हुन्थ्यो,
0: अझै तँलाई म कस्तो कस्तो कुरा सुनाउँछु क्या, हो नि अब यो चौतारीमा एक दिन बसे पुग्नु हो नि त, अब कुनै अब हाम्रो यहाँ तल गाविसमा मिटिङ हुन्छ, अब एक दिन बसे त कति वर्षलाई हुन्छ होइन, चौतारीमा सधैँ किन आउनुपर्ने भन्दा चाहिँ दियो बालिरहनु परेको छ हाम्रो, प्रभु आउँदाखेरि हामी जागा बस्नु परेको छ, अनि प्रभु आउँदा म प्रार्थना पनि गरिरहेको अनि वचन पनि पढिरहेको भेट्नुभयो भने चाहिँ प्रभुले लानुहुन्छ भनेर भनेको छ, त्यो पनि मनैदेखि, अनि परमेश्वरलाई चाहिँ हामीले मनैदेखि विश्वास गरेर पढ्नुपर्छ। अब कतिले भन्लान्, येशूको कुरो भन्लान्, अब येशू आउँछ भनेर भन्छन्, के भन्यो यिनीहरूले भन्लान्, मान्छेले जे सुकै भनोस् परमेश्वरको वचनले भने सक्यो कि परमेश्वरको वचनमा विश्वास गर्ने, परमेश्वरको वचनलाई हामीलाई एउटा पनि माथि तल गर्न मन लाग्दैन, गर्न पनि हुँदैन। त्यसैले गर्दा हामीले बुद्धिमानी भएर क्या अल्छी गर्नु हुँदैन, परमेश्वरको वचन पढ्नुपर्छ। चौतारीमा कति आउनुपर्ने, यो झरीमा पनि चुँदो झरीमा पनि कति हिँड्नुपर्ने, जुकाले टोक्छ भन्न भएन, आशिष पाउनको लागि।
1: मलाई पहिले त्यस्तै हुन्थ्यो क्या, यो चौतारी जानै नपरे पनि हुन्थ्यो जस्तो लाग्छ। अब अहिले चौतारी नआइकन कहाँ गइन, के बिर्से, के खाइन, जस्तो पो हुन्छ त हौ
0: साइन। मलाई चाहिँ यहाँ सुन्ने मान्छे भयो भने म रात परेको दिन बितेको पनि थाहा पाउँदिन, घर पनि बिर्सन्छु, खै परमेश्वरले मलाई घटी बनाउनु भएको छैन। अब भन्ला चौतारीमा गएर बसो, बुढो मान्छेको काम छैन, न काम गर्न सक्छन् भन्नुलाई, परमेश्वरले मलाई खुवाउनु भएकै छ होइन, मलाई यत्रो सबै पहिल्यैदेखि दिने पनि उहाँ नै हुनुहुन्छ, त्यसैले गर्दा साह्रै फाइदा हुन्छ क्या।

0: ए नानी, अनि आज चाहिँ यो जुन कुरो गर्यौं नि हामीले परमेश्वरको राज्यमा जाँदा प्रभुलाई पर्खिने कसरी भन्ने कुरोहरू पढ्यौं नि, साह्रै खुसी होला। अब अस्तिसम्म चाहिँ अरू पाठ पढ्दाखेरि त्यति खुसी लागेको थिएन, आज दस कन्याको उखान पढ्दा चाहिँ अचम्मै खुसी लागेको छ कि
1: मलाई पनि अचम्मै खुसी लाग्यो। एउटा कुरा छ नि, मेरो नाम माने जसलाई परमेश्वरले विश्वास गरे त्यो मात्रै स्वर्ग जाने, नत्र भने नर्कको तातो आगो खाने।
0: कुरो ठ्याक्कै बुझिछस् तैँले। अब यस्तो के भयो, अब यो गाउँ घर रीतिरिवाज अनेक गर्दा हामीलाई एकैछिन पनि यो संसारमा बस्न मन छैन। त्यो पहिला नै पोहोर त्यो क्यारोल खेल्न आएको थियो काठमाडौँबाट, अनि एउटा नानीले साह्रै राम्रो गिटार बजाएर गीत गाए के, यो दुनियाँ मेरो घर होइन, साँच्चै यो मेरो घर होइन, यस दुनियाँमा आराम छैन भन्दा त म त तुर्कै रोथेँ। यस दुनियाँमा कहाँ आराम छ त, यो अहिले कहिले ढाड दुख्छ, कहिले खुट्टो दुख्छ, उति आँगन पनि फर्दै सुन्छ, अनि यो गाउँमा यसो उसो गरो राम्रो कुरो केही सुनिँदैन बाबु। अब अहिले त लडाइँ र झगडा, अब अंशमा हानाहान मारामार, अब मान्छेले मान्छेलाई माया गर्न छोडे, अब यस्तो देख्दा त यो चटक्कै छोडेर प्रभुको राज्य आइहाले हुन्थ्यो जस्तो हामीलाई लाग्छ नि।
1: हो नि साइल बा, तपाईँहरूको पालामा हाम्रो पालामा आकाश पताल फरक छ नि। अब हेर्नु, पहिले अब तपाईँहरूको पालामा बाइबल पकेर टुइँ अब चर्च आएको देखिन्थ्यो, अब अहिले मोबाइल लिएर आउँछन्, त्यो मोबाइलको के भरोसा
0: के भरोसा। मैले नि त्योखेरदेखि त परमेश्वरलाई पाए, अहिले त कति कुरो जान्थे होला बा, कतिजनालाई विश्वासी बनाउँथ्यो होला। अब मैले चाहिँ अलिक पछि, मेरो आधा उमेर भन्दा पनि धेरै पछि मात्रै प्रभुलाई।
1: मलाई चाहिँ खुसी लाग्छ तपाईँ जस्तो मान्छे हाम्रो गाउँमा प्रभुलाई पाउनु भएको छ।
0: हो त नि,
1: तपाईँले जति जान्नु भएको छ त्यति सिकाउनु भएको छ, परमेश्वरले दिनुभएको आज्ञा त तपाईँले पुरा गर्नु भएको छ नि त।
0: मान्छेले जे भनौँ, मैले डाँडा बसेर तलौ हरि हे मकै भएको छ, अस्ति भक् खर पनि घामै मात्रै लाएर त्यो बिउ रोपिन सक्नु भएको थियो, पानी परेपछि सबैले बिउ रोपे, यहाँ सबैतिर फर्केर म हात उचालेर प्रभुसँग प्रार्थना गर्छु कि सबैका खेतीपाती राम्रो होस्। अब हामी त उसको नराम्रो होस् यसको राम्रो होस् भन्ने जात होइन नि त, सबैको भलो चितनुपर्छ बा। म त जहिले यो गाउँलाई परमेश्वरले बचाउन् भनेर प्रार्थना गर्छु। तल अब यत्रो धेरै मान्छेहरू सलङ बलङ छन् नि, अब प्रभुलाई चिना छैनन्।
1: अब एउटा विषयमा प्रार्थना गर्नुपर्छ है ल, यो देश विदेशमा चाहिँ नि एकदमै लडाइँ झगडा भइरहेको छ क्या, यो रोकियोस्। कति समाचार हेर्छु है, आमामामा हो, डेङ्गोली आनेको छ, मान्छे मारेको छ, मलाई त डर लागेर आउँछ। त्यहाँको गोली बमहरू यता उचितेर आयो भने त बर्बाद हुन्छ त।
0: तर बचन आनी त नानी, सबै लेखा सके, लडाई हुन्छ, झगडा हुन्छ, भुइँचालाहरू जान्छन्, अनिकाल पर्छ, सबै लेखा भएर त्यो हुन्छ नै हुन्छ। तर हाम्रो काम चाहिँ के हो भन्दा,

0: लागेर प्रभुको आवाज सुन्ने अनि यीशुले के भन्नुहुन्छ त्यही बाटो हिँड्ने. अब म बुढो भए म सक्दिनँ भन्दा नि मैले पढ्न त सक्छु नि त, पढेर मना कति कुरो जाला कति नजाला, तर पनि राम्रो पढेर त ध्यान दिनु त पर्यो मलाई. अनि त्यही भएर आज 10 काम छोडेर पनि चौतारीमा आउने कारण त्यही हो बा. अब बिस्तारै तैँले पनि अब मेरो ठाउँमा आइपुगेपछि तपाईँ बुझ्छस् कि अब कति राम्रो कुरा रहेछ भनेर. परमेश्वरले त हामीलाई धेरै आशिष दिनुहुन्छ. अलिअलि भएको रोग बिमार पनि उहाँको इच्छा भयो भने सबै निको पार दिनुहुन्छ. अनि हाम्रो धानबारीमा पनि आशिष दिनुहुन्छ, हाम्रो मकै बारीमा आशिष, कोदा बारीमा आशिष, अनि सबै जे गरे पनि राम्रो हुन्छ कि परमेश्वर.
1: तपाईँले चाहिँ त्यो एकचोटि पानी नपर्दा हेर प्रार्थना गरौँ माए भन्नुभएको थियो, नभन्दै पानी पर्यो सबैले धान रोपे गोड्ने बेला हुन
0: लाग्यो. किन नसुन्नु? मलाई मेरो परमेश्वरले प्रार्थना सुन्नुहुन्छ. मैले पानी परोस् पर्व यी सबै मान्छेले भोलि भोकमरीला अनि के खान्छन्, अब वचन पनि बुझा छैनन्, अब के गरेर बस्छन्, रोएर मर्छन् भनेर मैले प्रार्थना गरेका थिएँ. परमेश्वरले प्रार्थनाको पानी पनि दिनुभयो. अनि यसरी सबै कुरा राम्रो हुनुको लागि चाहिँ परमेश्वरलाई छोड्नुहुन्न कि भा ल आजमा

0: कति काम सबै जान्थे
1: सबै जान्थेन
0: सबै जान्थे त्यसैले गर्दा अब यो
1: ल र सनलाई पानी पनि पर्न लाग्यो
0: कालो कालो पनि भइरहेछ अब हामी बिस्तारै जाउँ न त है ए ल ल ल

0: प्रिय श्रोता एन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम चौतारीको बसे हामी दोयको साथमा हामीले चौतारीमा बसेर भल्ला खुसारी गर्यौं तपाईँले सुनिसक्नु भएको छ पक्कै पनि आश्चित र आनन्दित हुनुभयो भन्ने हामी आशा राख्दछौं भन्दै प्राविधिक मित्र सरोज राजवंशीजीलाई धन्यवाद अनि सुनेर साथ दिने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन्छु अनि जाँदो जाँदै फेरि पनि भन्न चाहन्छु गुड न्यूज एफएमको युट्युब च्यानलमा गएर लाइक सब्सक्राइब तपाईँले गरिदिनुहोला सेयर पनि गरिदिनुहोला हाम्रो चौतारीको बसाई भनेर टाइप गर्नुभयो भने हाम्रो त्यहाँ भिडियोमा पनि हामीलाई देख्न सक्नुहुन्छ भन्दै कार्यक्रमबाट म टार्जन
1: म अब्राम
0: हामी बिदा चाहन्छौ जय मसी।
2: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
3: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
2: के रे नानी त भर्खर 17 की लागि होइन र
3: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
2: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई विदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लगइन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईको आजको रात आशिषमय बितोस भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि बिदा हुन्छौ। हवस् त, जय मसीह।